आजको शुभ बिहानीमा श्रोता साथीहरूलाई हार्दिक नमस्कार। एफएम 103.5 मेगाहर्जमा यो प्रसारण हो आकाशवाणी खरसाङको। समय यस बेला बिहानको 6:25 अनि 26 सेकेन्ड भइरहेछ। श्रोता, आज हो बिहिबार, विक्रम सम्बत 2083 असार 11 गते अनि सन् 2026 25 तारिक जुन महिना। आजको बिहानी अधिवेशनमा प्रसारण गरिने विविध रोचक प्रस्तुतिहरू लिएर हजुर समक्ष उपस्थित भइसकेकी छु। मधकोशीका प्रतिमा। आकाशवाणी खरसाङ सुनेर बसिरहनुभएका सम्पूर्ण श्रोता साथीलाई हार्दिक स्वागत अनि न्यानो अभिवादन टक्राउँदछौ। श्रोताले हाम्रो कार्यक्रमहरू आकाशवाणी दार्जीलिङ एफएम 103.2 मेगा साथै न्यूज अन एयर एपमा पनि सुन्न सक्नुहुनेछ।

मानिस विचारबाट निर्मित एक प्राणी हो, ऊ जे सोच्छ त्यही बन्छ। महात्मा गान्धीजीको यस भनाइलाई अघि राख्दै आकाशवाणी खरसाङको प्रस्तुति यस बिहानीको आध्यात्मिक कार्यक्रम अर्चनामा सम्पूर्ण श्रोतालाई हार्दिक स्वागत अनि न्यानो अभिवादन म सञ्चालिका अनिताको तर्फबाट।

0: आकाशवाणी खरसाङको प्रस्तुति यस बिहानीको आध्यात्मिक कार्यक्रम अर्चनामा श्रोताले सुन्नुहुनेछ क्षमा दिनु मनको सबैभन्दा ठुलो औषधि विषयमाथि एक आध्यात्मिक चिन्तन जसलाई प्रस्तुत गर्नका निम्ति यहाँ आकाशवाणी खरसाङको स्टुडियोमा उपस्थित हुनुहुन्छ मामरिङ निवासी रूपमती खवास ज्यू।
1: आकाशवाणी खरसाङको अर्चना कार्यक्रमलाई सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतागणमा म रूपमती खवास मामरिङको सादर नमस्कार। सदाझै आजको यस सुनौलो बिहान हामी एउटा सुन्दर विषयमा चर्चा गर्नेछौँ। उक्त सुन्दर विषय छ क्षमा दिनु मनको सबैभन्दा ठुलो औषधि। प्रथममा चर्चा गरौँ मनको। मन खुसी हुनु, मन दुख्नु, मन बाँध्नु, मनमा चस घोच्नु, मन बरालिनु, मन भङ्गालिनु, मन भाँचिनु हाम्रो जीवनमा भइरहने घटनाहरू हुन्। भनौँ भने मनले नै हाम्रो जीवन सञ्चालन गर्छ। शास्त्रमा पनि भनिन्छ मनोमूलम इदम जगत। यो जगत नै मनमा अडिएको छ। संसारमा सबैभन्दा गतिमान केही छ भने त्यो मन नै हो। एक दिनमा एक साधारण मानिसले 60,000

जति विचार मनमा खेलाउँछन् भन्छन् विज्ञानीहरू। इच्छाहरूले विचार बन्दछ, विचारहरूले मन। तिम्रो विचार जस्तो हुन्छ तिमी त्यही बन्छौ भन्छ शास्त्रहरूले। यद् भावम् तद् भवति। त्यसैले मनले नै हाम्रो जीवनलाई तल झार्छ अनि माथि पनि उठाउँछ। भनौँ भने मन नै यो जीवनको चाबी हो। मन प्रफुल्लित भए संसारै जित्छु जस्तो लाग्छ भने मन दुखी भए अहिले नै मरिजाउँ जस्तै लाग्छ, होइन? तब मनको भूमिका हाम्रो जीवनमा कति महत्त्वपूर्ण छ भन्ने कुरा अरू बेसी भन्न नपर्ला। मनको शान्ति नभए धन सम्पत्ति, पद, घर, सन्तान कुनै कुराको पनि जीवनमा महत्त्व हुँदैन। त्यसो भए अब हामी मनको शान्ति बिथोल्ने थोकहरूको विषयमा घोत्लिने कार्य गरौँ। त्यो कुन रोग हो जसले हाम्रो मनको शान्तिलाई भङ्ग गरिदिन्छ? सरसाथी हेर्दा के देख्न सकिन्छ भने रिस उठ्यो भने मनको शान्ति भङ्ग हुन्छ। आफ्नो इच्छा पूरा नहुँदा, कसैले चोट पुर्याउँदा, आफ्नो अहममा चोट पुग्दा, अरूको समकक्षमा उभिन नपाउँदा मन खिन्न हुन्छ। मनको शान्ति हराउँछ। मनको रोग भनेको यही नै हो। गहिरेर हेरी निर्केवलमा पुग्नु हो भने मनको रोगको कारणहरू अरू केही होइनन्, हामी भित्र रहेका छवटा ती शत्रुहरू नै हुन्। नामैले भन्नु हो भने काम अथवा इच्छा, क्रोध अथवा रिस, लोभ सबैले जानेको कुरा हामीले, मोह आसक्ति, मद घमण्ड अनि मत्सर्य ईर्ष्या। इच्छाले नै धेरै दुःख दिन्छ। भगवान बुद्धले भन्नुभयो जीवनमा दुःखको कारण नै इच्छा हो। इच्छा पूर्ण भए घमण्ड बढ्दछ, पूरा नभए रिस उठ्छ। दुवैले मनको शान्ति भङ्ग गर्छ। त्यसरी नै लोभ अर्को रोग हो। आफूलाई चाहिने भन्दा ज्यादा बटुल्न खोज्ने भावले मनलाई अति दुःख दिन्छ नै। मोह अर्को त्यस्तै रोग हो। सन्तान, सम्पत्ति अनि संसारप्रतिको आसक्ति नै त्यो मोहको कारण हो। तीमध्ये कुनै पनि कुराको नोक्सान भए मन कुडिन्छ, हामी दुखी बन्छौँ। अरूको व्यवहार, कटाक्ष, हनाई आदिले आफ्नो अहङ्कारमा हानि पुगे हामी अरूभन्दा धेरै दुखी बन्छौँ। अरूको दुःखमा दुखी बन्न सहज होला, तर अरूको खुसीमा खुसी बन्न सक्ने क्षमता हामीमा हुँदैन। त्यही नै हो ईर्ष्या भाव तथा मत्सर्य। त्यसले मनलाई जति दुःख दिन्छ अरू केहीले दिँदैन। यसरी एक एकवटा यी शत्रुहरूले हाम्रो मनलाई अशान्त बनाउँछ। यही नै हो मनको रोग। अब यी मनको रोगले हामीलाई के असर पार्छ त भन्ने विषयमा केही चर्चा अघि बढाउँ। अघि पनि भनियो मनको अवस्थाले नै हाम्रो जीवनलाई गति दिन्छ। मन रोगी भए जीवनमा केही गर्न सकिँदैन। शरीर पनि रोगी बन्छ। विभिन्न रोगहरू जस्तै हाइपरटेन्सन, मुटु रोग, मानसिक रोग, मधुमेह जस्ता घातक रोग लाग्न सक्छन्। चिकित्सा विज्ञानले भन्दछन् मानिसको शरीरमा 50% रोग मानसिक कारणले नै हुने गर्दछ। मनमा उठेका नकारात्मक भावहरू, विद्वेष, अवसाद आदिले शरीरमा हानिकारक हर्मोनहरू निकाल्दछ। त्यसले मानिसको शरीर रोगी बन्छ। मानसिक स्तर त यतिसम्म प्रभावित हुन्छ कि मानिस विभिन्न गलत कुआदत र कुलतहरूमा फस्दै जान्छन्, अवसादग्रस्त हुन्छन् अनि आफै आत्महत्यासम्म गर्न पनि पुग्छन्। मनको रोग शारीरिक रोगभन्दा धेरै घातक हुन्छ। भनिन्छ चिता र चिन्तामा एउटै बिन्दु मात्रको फरक छ। एउटाले मरेको मान्छेलाई जलाउँछ भने अर्कोले जिउँदै मान्छेलाई जलाउँछ।

यसर्थ मनको रोगले मानिसको जीवन बर्बाद बनाउन सक्छ। मनका ती भयानक मानसिक रोगको अचूक औषधि हो क्षमा। क्षमा अरूले आफूमाथि पुर्याएको चोटलाई मनमा सजाएर नराखी त्यसलाई भुलिदिनु हो, तर क्षमा अरूले गरेको गल्तीलाई सटीक ठहर गर्नु होइन, न त अरूको सामुने कमजोर हुनु नै हो। क्षमा त कमजोर मानिसले दिन सक्दैनन्, क्षमा दिनलाई ठुलो साहस चाहिन्छ। शास्त्रमा भनिएको छ, क्षमा वीरस्य भूषणम्, क्षमा वीरहरूको गहना वा आभूषण हो। क्षमा त्यो अचूक औषधि हो जसले मनका सम्पूर्ण राग द्वेष रिस विद्वेषलाई पखालेर मनलाई शान्त पार्छ अनि सबै रोगहरूबाट निदान प्रदान गर्छ। क्षमा किन मनको सबैभन्दा ठुलो औषधि हो? जब हामी कसैलाई क्षमा दिन्छौँ तब मनमा भएका बदलाको भावना हटेर जान्छ, आन्तरिक प्रसन्नता बढ्छ जसले मानिसमा मनको शान्ति कायम गरिदिन्छ, जो मानिसले सधैँ रोज्नुपर्ने बाटो हो। क्षमाले परिवारमा होस् या समाजमा टुटेका सम्बन्धहरूलाई फेरि जोडिदिने गर्छ। हामी मानिस स्वभावले नै शान्तिप्रिय आनन्दप्रिय प्रेम प्रिय हुने भएकोले जब सम्बन्ध तोडिन्छ हामी खिन्न बन्छौँ, मनको शान्ति हराउँछ। तर जब फेरि हामी क्षमाको माध्यमले जोडिन्छौँ तब सबै रिस राग हराउँछ अनि मन प्रफुल्लित बन्दछ। क्षमा दिने मानिसलाई समाजले सधैँ सम्मानको दृष्टिले हेर्छ, समाजले उसलाई आदर गर्छ। जब समाजमा कुनै मानिसले प्रतिष्ठा कमाउँछ भने उसको मन प्रसन्न बन्दछ। क्षमाद्वारा यसरी मनका रोगहरू निको भएपछि मन सदा सन्तुष्ट खुसी अनि हल्का रहन्छ अनि शरीरमा असल हर्मोनहरू स्रावित हुन थाल्छ अनि शरीर स्वस्थ बन्छ। स्वस्थ शरीर

अहिले श्रोताले सुन्दै हुनुहुन्छ क्षमा दिनु मनको सबैभन्दा ठुलो औषधि विषयमाथि एक आध्यात्मिक चिन्तन, जसलाई प्रस्तुत गर्नुहुँदैछ रूपमती खवास ज्यूले।

यहाँ क्षमाको दृष्टान्तकै चर्चा गर्न चाहन्छु। हामीले इतिहासलाई हेर्यौँ भने अङ्गुलीमाल जस्ता मान्छे जसले मान्छे मारेर उसकै औँलाहरूको माला लगाउने खुङ्खार डाकुलाई भगवान बुद्धको करुणा र क्षमाशील भावले केही क्षणमा नै परिवर्तन गर्न सकेका कथा पाउँछौँ। इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको पनि एउटा घटना हामी चर्चा गर्न सक्छौँ। मोहम्मदको सच्चाई, उहाँको उदार भाव, सेवा भाव देखेर एक उदण्ड महिलाले उनलाई सधैँ घरको खिड्कीबाट मैला टाउकोमा फ्याँक्थे। मोहम्मदले कहिले केही भनेनन्। उनी मैला टकटक्याउँथे अनि आफ्नो बाटो लाग्थे। तर एक दिन त्यही बाटो भएर जाँदा उनमाथि मैला फ्याँकिएन, उनी छक्क परे। दोस्रो दिन पनि मैला नफ्याँकिँदा मोहम्मद ती मैलालाई के भयो होला भनी बुझ्न त्यहाँ रोकिएर उकालो चढे अनि घरमा गएर हेर्छन् त वृद्ध मैला ज्वरोले सिकिस्त छ। घरमा कोही छैनन्, खाना पनि खाएका छैनन्, दबाई दिने पनि कोही छैनन्। मोहम्मद आफै बजार जान्छन् अनि केही खानेकुरा, फलफुल, दबाई किनेर ल्याई ती महिलालाई दिन्छन्। आफूमाथि सधैँ फोहोर मैला फ्याँक्ने ती महिलालाई यति दया देखाएको देखेर महिला द्रवीभूत बन्छिन् अनि मोहम्मदलाई माफी माग्छिन्। अल्लाहका दूत मानिने हजरत मोहम्मद त्यही क्षमाका कारणले महान बने। प्रभु येशु ख्रीष्ट क्षमाकै कारण यति महान बने कि विश्वका सबैभन्दा धेरै मानिसहरूले आज उनको शिक्षालाई पालन गर्छन्। सम्पूर्ण मानव जातिलाई करुणा र प्रेमको शिक्षा बाँड्ने प्रभु येशु ख्रीष्टलाई विविध आरोप लगाई पक्रेर लगी आफैलाई झुन्ड्याउने क्रस समेत बोक्न लगाई कलवरीको डाँडामा हात खुट्टामा नेल ठोकेर शिरमा काँडाको मुकुट लगाइदिने अनि क्रसमा झुन्ड्याउनेहरूको निम्ति परमात्मासित उनीहरूलाई नै माफी दिनुहोस्, यिनीहरू जे गर्दैछन् त्यो उनीहरूलाई थाहा छैन भन्ने ती अवतार पुरुष आज हामी अघि क्षमाको अभूतपूर्व प्रतिमूर्ति बन्न पुगेको छ। हामी सबै उहाँप्रति नतमस्तक बन्छौँ केवल त्यही क्षमादानको कारण उनी सबै मानिसहरूको प्रिय बने। महाभारतमा श्री कृष्णले आफ्नै फुपूको छोरा शिशुपाललाई उन

उनको अति दुष्ट कार्यहरूको निम्ति 100 पल्ट माफ दिएको कथा हामी पाउँछौँ। महात्मा गान्धी आफूलाई सिधै गोली ठोक्ने प्रति आक्रोशित भएनन्, बरु शान्त रहेर हे राम भन्दै उहाँले अन्तिम जीवन त्याग गरे। नेल्सन मण्डेलालाई 27 वर्ष बन्दी बनाउनेहरूलाई पनि उनले प्रतिशोध लिएनन्, क्षमा गरे अनि दक्षिण अफ्रिकालाई शान्ति दिए अनि अघि बढाए। यसर्थ क्षमा दिनाले मानिस सानो हुँदैन, बरु सधैँ उसको उचाइ बढ्दछ। क्षमा नदिएर आफू भित्र नै सल्की बस्नुभन्दा त क्षमा दिएर आफू हल्का हुनुमा नै बुद्धिमत्ता झल्कन्छ। प्रतिशोधको भावनाले त आफू नै डर्ने हो। आगो जहाँ लाग्छ त्यही नै त्यसले जलाउँछ। त्यो भन्दा क्षमाशीलताको शीतलता कता हो कता उत्तम हो, जसले मनका घाउहरू निको पार्छ। यो जीवनमा भोलि सबै छोडेर जानु छ, कसैले केही लिएर जाने होइन भने प्रतिशोध किन, डाहा किन, ईर्ष्या किन? यसर्थ आनन्दपूर्ण मानव जीवन जिउन हो भने क्षमा दिउँ, साथै क्षमा माग्न पनि सिकौँ। कर्कलाको पानी जस्तो ढलफल भइरहने यो जीवनको के भर छ र रमाएर बाँचौँ, दयावान र करुणापूर्ण बनौँ। धन्यवाद।

यस बिहानीको आध्यात्मिक कार्यक्रम अर्चनामा श्रोताले सुन्नुभयो क्षमा दिनु मनको सबैभन्दा ठुलो औषधि विषयमाथि एक आध्यात्मिक चिन्तन जसलाई प्रस्तुत गर्नुभयो रूपमती खवास ज्यूली। साथमा सुन्नुभयो केही नेपाली अनि हिन्दी भजनहरू। हवस् त श्रोता, तपाईँको आजको दिन मङ्गलमय रहोस् यही कामना ईश्वर अघि राख्दै हजुरहरूबाट प्रस्तुता मनन तामाङ अनि सञ्चालिका अनिता पनि बिदा चाहन्छौ। नमस्कार।

दिल्ली केन्द्रको समाचारपछि पुनः स्वागत जनाउँदछौ श्रोता साथीलाई आकाशवाणीको खरसाङ केन्द्रमा। समय बेला बिहानको 7:05 भइरहेछ र अघिल्लो प्रस्तुति शुभ प्रभात र जसमा प्रथममा राखिरहेछु खेतीपातीबारे सल्लाहमा आज हाम्रा कृषक दाजुभाइहरूलाई धानको खेती सम्बन्धी छोटो जानकारी गराइरहेछौ। असार महिना नेपाली समुदायको लागि कृषि कर्मसँग जोडिएको विशेष महिना हो। यस समयमा वर्षायाम शुरू भई धान रोपाईको काम शुरू हुन्छ। किसानहरू खेतमा धान रोपेर राम्रो उत्पादनको आशा गर्छन्। त्यसैले असारलाई धान रोपाईको महिना पनि भनिन्छ। धान विश्वका प्रमुख खाद्यान्न बालीहरू मध्ये एक हो। भारत नेपाल लगायत दक्षिण एसियाका धेरै देशहरूमा धान मुख्य खाद्य बालीको रूपमा खेती गरिन्छ। चामल हाम्रो दैनिक भोजनको महत्वपूर्ण हिस्सा भएकोले धान खेतीको विशेष महत्व छ। धान खेतीका लागि पर्याप्त पानी, उर्वर माटो र न्यानो मौसम आवश्यकता पर्दछ। सामान्यतै असार महिनामा धानको बिरुवा रोप्ने गरिन्छ। राम्रो उत्पादनको लागि गुणस्तरीय धान छनौट, समयमा रोपाई, सन्तुलित मलको प्रयोग र रोग किराको उचित व्यवस्थापन आवश्यक हुन्छ। त यस जानकारीपछि अघिल्लो क्रममा श्रोताहरूको निम्ति लिएर आएका छौँ आधुनिक गीत अमर गुरुङको स्वर शब्द अनि सङ्गीतमा रहेको।

श्रोता यो आकाशवाणीको नेपाली प्रसारण सेवा र केशन आनन्द लिनेछौ भजन सुनेर पहिला आवाज रहेको छ उषा मंगेशकरको नि दोस्रो जगजीत सिंहको

0: अब सुन्नुहोस् समाचार।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार सिल्भेस्टर लेप्चाबाट सुन्नुहोस्। प्रथममा प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले हिजो नयाँ दिल्लीमा 52 प्रगति बैठकको अध्यक्षता गर्नुभयो। वाणिज्य एवं उद्योग मन्त्री पीयूष गोयल आज ब्रिटेनको 3 दिने औपचारिक भ्रमणमा जाँदै हुनुहुन्छ। 25 जुन 1975 सङ्कटकालको सम्झनामा आज संविधान हत्या दिवस मनाइँदैछ। ग्रामीण विकास विभागले आज नयाँ दिल्लीमा ग्रामीण विकासमा आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोगबारे राष्ट्रिय कार्यशाला आयोजना गर्दैछ। अनि आइसिसी महिला T20 विश्वकप क्रिकेटको समूह ए अन्तर्गत आज भारतले बङ्गलादेशको सामना गर्नेछ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले हिजो नयाँ दिल्लीमा 52 प्रगति बैठकको अध्यक्षता गर्नुभयो। बैठकमा सडक, बिजुली, औद्योगिक कोरिडोर र मेट्रो रेल क्षेत्रमा लगभग 30,000 करोडको 4 प्रमुख पूर्वाधार

0: परियोजनाहरूको समीक्षा गरिएको थियो। प्रधानमन्त्रीले भन्नुभयो, परियोजनाहरूमा ढिलाइले लागत बढ्छ र जनतालाई समयमै लाभ लिनबाट वञ्चित गर्दछ। उहाँले मन्त्रालयहरू र राज्य सरकारहरूलाई विचाराधीन मुद्दाहरूको शीघ्र समाधान र परियोजनाहरूको नियमित अनुगमन सुनिश्चित गर्न निर्देशन दिनुभयो। बैठकमा क्षयरोग टिबी मुक्त भारत अभियानको पनि समीक्षा गरिएको थियो। प्रधानमन्त्रीले टिबी क्षयरोग उन्मूलनको लागि एआईको प्रयोगमा जोड दिनुभयो र एनसिसी क्याडेटहरू र मेरा भारतका स्वयंसेवकहरूलाई जनजागरूकता अभियानहरूसँग जोड्न सुझाव दिनुभयो। श्री मोदीले साइबर अपराध र डिजिटल गिरफ्तारीसँग सम्बन्धित उजुरीहरूको पनि समीक्षा गर्नुभयो। उहाँले साइबर धोखाधडीको रोकथाम राज्यहरूलाई ई जिरो एफआईआर व्यवस्थाको कार्यान्वयनको दिशामा काम गर्न आह्वान गर्नुभयो भने एजेन्सीहरूबीच राम्रो समन्वयमा जोड दिनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले हालै सम्पन्न संसदीय चुनावमा विजयका लागि आर्मेनियाका राष्ट्रपति निकोल पासिनियान र उनको पार्टीलाई बधाई दिनुभएको छ। हिजो दुई नेताबीच टेलिफोन वार्ता भएको थियो। प्रधानमन्त्री मोदीले मध्यपूर्वको पछिल्लो अवस्थाका बीच इरानमा फँसेका भारतीय नागरिकलाई निकाल्न आर्मेनियाले गरेको सहयोगको लागि धन्यवाद दिनुभएको छ। दुवै नेताले व्यापार, रक्षा, प्रविधि र जनस्तरको सम्पर्क जस्ता क्षेत्रमा द्विपक्षीय सहयोगलाई अझ सुदृढ गर्न आफ्नो प्रतिबद्धता दोहोऱ्याएका छन्। वाणिज्य एवं उद्योग मन्त्री पीयूष गोयल आज ब्रिटेनको 3 दिने औपचारिक भ्रमणमा जाँदै हुनुहुन्छ। वाणिज्य एवं उद्योग मन्त्रालयले यो भ्रमण भारत ब्रिटेन बीच ऐतिहासिक व्यापक आर्थिक एवं व्यापार सम्झौता र अर्को महिनाको 15 तारिकमा सम्बन्धित दोहोरो योगदान सम्झौतालाई लागू हुनुभन्दा अगाडि हुन लागेको जनाएको हो। भ्रमणका क्रममा श्री गोयलले ब्रिटेनका व्यापार तथा वाणिज्य राज्य मन्त्री पिटर कालसँग उच्च स्तरीय द्विपक्ष बैठक गर्नुहुनेछ। छलफलको मुख्य उद्देश्य व्यापार सम्झौता कार्यान्वयनको तयारीमा हुनेछ। दुवै पक्षले दोहोरो योगदान सम्झौताको परिचालन रोडम्यापको पनि समीक्षा गर्ने, जसले दुई देशहरूबीच पेसेवर र व्यवसायहरूको आवागमन बढाउने अपेक्षा गरिएको मन्त्रालयले जनाएको छ। छलफलमा निवेश सम्बन्धलाई कसरी बलियो बनाउने भन्ने विषयमा पनि छलफल हुनेछ। श्री गोयलले पुँजी, नवाचार र ब्रिटेन भारत मोमेन्ट विषयवस्तुमा लन्डनमा आयोजित इन्डिया ग्लोबल फोरमको उद्घाटन सत्रलाई सम्बोधन गर्नुहुनेछ। उहाँले उद्योगका नेताहरू र लगानीकर्ताहरूसँग धेरै सरकारदेखि व्यापार बैठकहरूमा भाग लिनेछन्। नागरिक उड्डयन मन्त्रालयले 22 जुनमा दिल्लीबाट अमृतसर जाँदै गरेको एयर इन्डियाको विमानलाई रनवे जाँचका कारण अमृतसर विमानस्थलमा केही समय पर्खन भनिएको थियो। मन्त्रालयका अनुसार यस क्रममा विमान केही समयका लागि राडरको निर्देशनमा पाकिस्तानको हवाई क्षेत्रमा प्रवेश गरेको थियो। यो प्रक्रिया पाकिस्तानको एयर हवाई यातायात नियन्त्रण अधिकारीहरूको समन्वयमा गरिएको थियो। पछि विमानलाई दिल्लीतर्फ फर्काइएको थियो, जहाँ यसलाई सुरक्षित अवतरण गरिएको थियो। 25 जुन 1975 को संकटकाल को सम्झनामा आज संविधान हत्या दिवस मनाइँदैछ। यससँग सम्बन्धित विभिन्न कार्यक्रम देशभरि आयोजना हुँदै आएका छन्, जसको उद्देश्य संविधान र लोकतान्त्रिक मूल्य मान्यताको संरक्षणको महत्त्वलाई उजागर गर्नु हो।
1: आज ही के दिन वर्ष 1975 में तत्कालीन राष्ट्रपति फखरुद्दीन अली अहमद ने संविधान के अनुच्छेद 352 के तहत आंतरिक अशांति से उत्पन्न खतरों का हवाला देते हुए राष्ट्रीय आपातकाल की घोषणा की थी। आपातकाल लागू होने के बाद कार्यपालिका को व्यापक अधिकार प्राप्त हो गए और राज्यों पर केंद्र का नियंत्रण अधिक मजबूत हो गया। अनुच्छेद 358 के तहत अनुच्छेद 19 द्वारा प्रदत्त अधिकारों, जिनमें अभिव्यक्ति की स्वतंत्रता, शांतिपूर्ण सभा करने और देश में स्वतंत्र रूप से आवागमन करने का अधिकार शामिल था, पर प्रतिबंध लगा दिया गया। नागरिकों को इन अधिकारों के उल्लंघन के विरुद्ध न्यायालय की शरण लेने के अधिकार से भी वंचित कर दिया गया। समाचार पत्रों पर पूर्व सेंसरशिप लागू कर दी गई और प्रेस की स्वतंत्रता की रक्षा के लिए स्थापित वैधानिक संस्था प्रेस काउंसिल ऑफ इंडिया को भी समाप्त कर दिया गया। आपातकाल लागू किए जाने के 50 वर्ष पूर्ण होने के उपलक्ष्य में संस्कृति मंत्रालय आज नई दिल्ली में वर्ष भर चलने वाले कार्यक्रमों के समापन समारोह का आयोजन कर रहा है।
0: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसल मिडिया ह्यान्डल एक्समा @AirNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। भारतीय जनता पार्टी भाजपाका अध्यक्ष नितिन नवीनले दिल्लीमा तैनात 82 देशका कूटनीतिज्ञलाई आँप उपहार दिनुभएको छ। यसमा गुजरातको गिर केशर, आन्ध्र प्रदेशको बङ्गनपल्ली

ले उत्तर प्रदेशको दशहरी र बनारसी लङ्गडा आँप सहित भारतका चार प्रसिद्ध प्रजातिहरू समावेश छन्। यस पहलको उद्देश्य भारतको समृद्ध बागवानी सम्पदालाई प्रदर्शन गर्नु हो। राजदूतहरूलाई सम्बोधन गर्दै श्री नवीनले फलको सांस्कृतिक महत्वलाई जोड दिनुभयो, जसलाई उहाँले आतिथ्य, मित्रता र भारतको कृषि विरासतको प्रतीकको रूपमा वर्णन गर्नुभयो। यसअघि प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो मन की बात कार्यक्रममा देशमा आँपका विभिन्न प्रजातिहरूको बारेमा कुरा गर्नु भएको थियो। ग्रामीण विकास विभागले आज नयाँ दिल्लीमा ग्रामीण विकासमा आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोगबारे राष्ट्रिय कार्यशाला आयोजना गर्दैछ। कार्यशालाको उद्देश्य ग्रामीण भारतको विकास आवश्यकताहरूको लागि एआईमा आधारित समाधानहरूको बारेमा छलफल गर्नु हो। कार्यक्रममा नीति निर्माताहरू, विशेषज्ञ, उद्योग क्षेत्रका प्रतिनिधिहरू, स्टार्टअप र शिक्षाविदहरूको सहभागिता रहनेछ। ग्रामीण विकास मन्त्रालयका अनुसार कार्यशालाबाट प्राप्त सुझावले ग्रामीण विकासमा एआईको सुरक्षित र प्रभावकारी प्रयोगका लागि नीतिगत ढाँचा बनाउन सहयोगी हुनेछ। उत्तराखण्डको पिथौरागढ जिल्लामा रहेको लिपुलेक भएर 6 वर्षपछि भारत चीन सीमा व्यापार पुनः सुरु हुने भएको छ। 26 भारतीय व्यापारीहरूको पहिलो झुन्ड भोलि तिब्बत क्षेत्रमा प्रवेश गर्दैछ। टोलीमा 17 व्यापारी र 9 सहायक सामेल छन्। धारचुलाका उपजिल्लाधिकारी एवं व्यापार अधिकारी आशिष जोशीले व्यापारलाई सहज बनाउन भन्सार कार्यालय खोलिएको बताउनुभयो। भारत चीन सीमा व्यापार सन् 1991 पुनः सुरु भएको थियो, तर COVID-19 महामारीका कारण सन् 2020 रोकिएको थियो। 6 वर्षपछि व्यापार सुचारू भएसँगै सीमा क्षेत्रको अर्थतन्त्रमा नयाँ गति आउने अपेक्षा गरिएको छ। जापानको उत्तरी क्षेत्रमा आज बिहान भूकम्प गएको छ, जसको तीव्रता 6.9 थियो। जापानको मौसम विज्ञान विभागका अनुसार भूकम्पको केन्द्रबिन्दु इवाते प्रान्तको तटबाट 50 किलोमिटर टाढा रहेको थियो। टोकियोमा पनि भूकम्पको हल्का धक्का महसुस गरिएको थियो। यद्यपि सुनामीको कुनै चेतावनी जारी गरेको छैन भने हालसम्म कुनै मानवीय क्षति नभएको बताइएको छ। भेनेजुएलाको यारुकुई राज्यको युमारे सहरमा आज बिहान 7.5 म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूवैज्ञानिक सर्वेक्षणका अनुसार भेनेजुएलाको सान फेलिपमा 7.2 म्याग्निच्युडको भूकम्प गएको थियो। प्रारम्भिक रिपोर्टहरू अनुसार भेनेजुएलाको ठूलो भूभागमा भूकम्पको धक्का महसुस गरिएको र भूकम्पका कारण काराकसमा कयौं भवन भत्किएका छन्। आइसिसी महिला T20 विश्वकप क्रिकेटको समूह ए अन्तर्गत आज भारतले बङ्गलादेशको सामना गर्दैछ। खेल म्यान्चेस्टर एमिरेट्स ओल्ड ट्राफोर्ड स्टेडियममा भारतीय समयअनुसार साँझ 7 बजेदेखि सुरु हुनेछ। समूह एको 3 खेलमा हरमनप्रीत कौरको कप्तानीमा रहेको भारत दोस्रो स्थानमा छ भने बङ्गलादेश चौथो स्थानमा छ। यो समाचार युट्युबमा @AR Kaushik मार्फत पनि श्रोताहरूले सुन्न सक्नुहुनेछ। अन्तमा प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले हिज नयाँ दिल्लीमा 52 प्रगति बैठकको अध्यक्षता गर्नुभयो। वाणिज्य एवं उद्योग मन्त्री पीयूष गोयल आज ब्रिटेनको 3 दिने औपचारिक भ्रमणमा जाँदै हुनुहुन्छ। 25 जुन 1975 सङ्कटकालको सम्झनामा आज संविधान हत्या दिवस मनाइँदैछ। ग्रामीण विकास विभागले आज नयाँ दिल्लीमा ग्रामीण विकासमा आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोगबारे राष्ट्रिय कार्यशाला आयोजना गर्दैछ। अनि आइसिसी महिला T20 विश्वकप क्रिकेटको समूह ए अन्तर्गत आज भारतले बङ्गलादेशको सामना गर्नेछ। आकाशवाणीबाट समाचार पूरा भयो।

श्रोताले सुन्दै हुनुहुन्छ आकाशवाणीको नेपाली प्रसारण सेवा समेस बेला बिहानको 7:35 भइरहेछ। रगिलो हाम्रो प्रस्तुति रहनेछ संगीत प्रभाको। संगीत मानव जीवनको एक महत्वपूर्ण कला हो। स्वर लय र तालको संयोजनबाट संगीत निर्माण हुन्छ। संगीत केवल सुन्ने कुरा मात्र होइन, यो अनुभव गर्ने कला हो। यसले हाम्रो जीवनलाई सुन्दर, अर्थपूर्ण र भावनात्मक बनाउँछ। त पहिलो प्रस्तुति राखिरहेछौ थुप्देन भुटियाको स्वरमा, जसमा संगीत रहेको छ दीप वाइवाको नि शब्द पूरण गिरीको।

0: संगीत प्रभाको अन्तिम प्रस्तुति यहाँले सुन्नुभयो। मय सेवाको स्वरमा शब्द नि संगीत रहेको थियो दावा बमजनको।
1: अब प्रस्तुत छ समसामयिक समीक्षा, अनुवादक तथा वाचिका सबिना गिरी। विषय: प्रधानमन्त्रीले भन्नुभयो कि राष्ट्र प्रथम गत दशकमा भारतको उपलब्धिहरूको पछाडि मुख्य सिद्धान्त हो। आलेख: विदेश सेवा डेस्क, एनएसडी आकाशवाणी। प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार गणतन्त्र शिखर सम्मेलनलाई सम्बोधन गर्नुभयो। विश्वले द्रुत र महत्वपूर्ण परिवर्तनहरू देखिरहेका बेला महान शक्ति भारत राष्ट्र प्रथम विषयमा छलफल आयोजना गरेकोमा आयोजकहरूलाई बधाई दिनुभयो। प्रधानमन्त्रीले जोड़ दिनुभयो कि राष्ट्र प्रथमको भावना गत दशकमा भारतको उपलब्धिहरू र एक विश्वसनीय विश्वव्यापी शक्तिको रूपमा यसको उदयको पछाडि मुख्य सिद्धान्त रहेको छ। श्री मोदीले भन्नुभयो, भारत एक लामो ऐतिहासिक स्मृति र प्रगति र कठिनाई दुवैबाट सिक्ने अद्वितीय क्षमता भएको सभ्यता हो। G7 शिखर सम्मेलनमा आफ्नो हालैको सहभागितालाई सम्झँदै प्रधानमन्त्री मोदीले भन्नुभयो, विश्वभरिका नेताहरूले राष्ट्र प्रथमको सिद्धान्तप्रति भारतको दृढ

0: प्रतिबद्धतालाई मान्यता दिन्छन्। उहाँले भन्नुभयो, यो मार्गदर्शक दर्शनले देशको नीति, प्राथमिकता र अपेक्षाहरूलाई आकार दिन जारी राख्छ, किनकि यो विकासको मार्गमा अगाडि बढ्छ। सरकारको 12 वर्ष कार्यकालको बारेमा चर्चा गर्दै प्रधानमन्त्रीले स्वच्छ भारत, मेक इन इण्डिया, खादीको प्रबन्धन र स्थानीय उत्पादनहरूको अभियान जस्ता प्रमुख राष्ट्रिय पहलहरू सफल भएको बताउनुभयो, किनभने नागरिकहरूले राष्ट्रलाई पहिलो स्थान दिने भावनालाई अंगालेका थिए। आदिवासी र वामपन्थी अतिवाद प्रभावित क्षेत्रहरूमा यस दृष्टिकोणको परिवर्तनकारी प्रभावलाई प्रकाश पार्दै प्रधानमन्त्रीले भन्नुभयो, एक समय हिंसा र कम विकासको ग्रस्त क्षेत्रहरूमा अहिले ठूलो प्रगति भइरहेको छ। प्रभावित क्षेत्रहरूमा गत दशकमा 12,000 किलोमिटर भन्दा बढी सड़क, 9,500 भन्दा बढी मोबाइल टावर, ब्याङ्किङ सुविधा, हुलाक कार्यालय र संचार सञ्जाल निर्माण गरिएको छ। श्री मोदीले अघिल्ला दशकहरूमा हजारौंको ज्यान लिने माओवादी हिंसा अहिले बलियो सुरक्षा प्रयास र द्रुत विकासको संयोजनका कारण अन्तिम चरणमा रहेको बताउनुभयो। उहाँले भन्नुभयो, बस्तर ओलम्पिकको बढ्दो सफलताले यस क्षेत्रसँग सम्बन्धित डर र अनिश्चिततालाई युवाहरूको आशा र प्रतिभाले प्रतिस्थापन गरेको प्रमाण हो। महत्वाकांक्षी भारतको उदयलाई जोड़ दिँदै श्री मोदीले भन्नुभयो, देश निराशाको अवधिबाट विश्वास र अवसरको युगमा सरेको छ। उहाँले भन्नुभयो, परिवर्तन सम्भव छ भन्ने विश्वास भारतको सबैभन्दा ठूलो शक्ति मध्ये एक बनेको छ। श्री मोदीले भन्नुभयो, आकांक्षी जिल्ला र महत्वाकांक्षी ब्लक कार्यक्रमहरूले देशका केही कम विकसित क्षेत्रहरूलाई विकासको चालकमा रूपान्तरण गरेको छ। यी प्रयासहरूले लाखौं नागरिकहरूको जीवनस्तर सुधार गर्न र अवसरहरू विस्तार गर्न उल्लेखनीय योगदान पुर्याएको छ। प्रधानमन्त्रीले भन्नुभयो, विकासका फाइदाहरू एकल लाभार्थीमा सीमित छैनन्, तर सम्पूर्ण समाजको कल्याणमा पनि योगदान पुर्याउनेछन्। हालैका वर्षहरूमा गरिबीबाट बाहिर निस्किएका लगभग 25 करोड़ मानिसहरूको ठूलो नवमध्यम वर्गको उदयले आर्थिक गतिविधिलाई बलियो बनाएको छ र सबै क्षेत्रहरूमा अवसरहरू विस्तार गरेको छ। उहाँले भन्नुभयो, गरिबी उन्मूलन गर्नु केवल अन्त्यको माध्यम मात्र होइन, यो विकास आशा र सामाजिक गतिशीलताको लागि उत्प्रेरक पनि हो। विगत एक दशकमा मध्यम वर्गमा सरकारको ध्यान केन्द्रित गर्दै श्री मोदीले मध्यम वर्गीय परिवारको जीवनलाई सहज बनाउनु प्रमुख प्राथमिकता रहेको बताउनुभयो। रोकिएका आवास परियोजनाहरूलाई उल्लेख गर्दै उहाँले भन्नुभयो, ढिलाइ भएका आवासीय परियोजनाहरू पूरा गर्न मदत गर्न 25,000 करोड़को विशेष कोष सृजना गरिएको थियो, जसले देशभरिका हजारौं घरहरू खरिदारहरूलाई प्रदान गर्दछ। किफायती आवास वित्त गरेको छ। किफायती र मध्यम आय आवास कोषका लागि विशेष विन्डो जस्ता उपायहरूले हजारौं रोकिएका घरहरू पूरा गर्न र घर खरिदारहरूलाई पुर्याउन मदत गरेको छ। उनले यसमा जोड़ दिनुभयो। प्रधानमन्त्रीले उल्लेख गर्नुभयो, विगत एक दशकमा भारतको यातायात र कनेक्टिभिटी पूर्वाधारमा उल्लेखनीय वृद्धि भएको छ। रेलहरू जस्ता पहलहरूले देशभरि कनेक्टिभिटीलाई सुदृढ बनाइरहेका छन्। विस्तारित सड़क नेटवर्क, राजमार्ग र विमानस्थलहरूले गतिशीलतामा सुधार ल्याएको छ र शहरी र उदयमान विकास केन्द्रहरू दुवैमा नागरिकहरूका लागि नयाँ अवसरहरू सृजना गरेको छ। श्री मोदीले जोड़ दिनुभयो।
1: समय बेला बिहानको 8 बज्न लागिरहेछ र अघिल्लो क्रममा आकाशवाणी दिल्ली केन्द्रको समाचार रिले गरी सुनाइरहेछौ।
2: नमस्कार, आकाशवाणी से समाचार प्रभात के साथ मैं प्रियंका अरोड़ा। मुख्य समाचार। प्रधानमंत्री नरेंद्र मोदी ने प्रगति की बैठक में लगभग 30,000 करोड़ रुपए की अवसंरचना परियोजनाओं की समीक्षा की। टीबी उन्मूलन में आर्टिफिशियल इंटेलिजेंस के उपयोग और साइबर धोखाधड़ी रोकने के लिए मजबूत व्यवस्था पर जोर दिया। देश में आपातकाल के दौरान पीड़ित लोगों को श्रद्धांजलि अर्पित करने के लिए आज संविधान हत्या दिवस मनाया जा रहा है। उत्तराखंड के लिपुलेख दर्रे से भारत चीन सीमा व्यापार 6 वर्ष बाद फिर शुरू होगा। 26 व्यापार पास जारी किए गए। अमरीकी संघीय न्यायाधीश ने डोनाल्ड ट्रंप प्रशासन को मतदान के लिए नागरिकता प्रमाण अनिवार्य करने से रोका। अंतर्राष्ट्रीय परमाणु ऊर्जा एजेंसी अमरीका के साथ ईरान के प्रारंभिक शांति समझौते के तहत ईरान में निरीक्षण करेगी। और आईसीसी महिला टी20 क्रिकेट विश्व कप के ग्रुप ए मुकाबले में आज शाम मैनचेस्टर में भारत का सामना बांग्लादेश से।

उत्सव र विजयको प्रतीक पनि मानिन्छ। आज चार मिनार केवल एउटा ऐतिहासिक भवन मात्र होइन, हैदराबादको सांस्कृतिक पहिचान बनेको छ। यहाँ दैनिक हजारौं पर्यटक आउने गर्दछ। रातको समयमा बत्तीहरूले झिलिमिली बनेको चार मिनारको दृश्य अत्यन्तै मनमोहक देखिन्छ। हैदराबादको अर्को महत्वपूर्ण आकर्षक हो गोलकुण्डा जिल्ला। यो किल्ला आफ्नो अद्भुत वास्तुकला र सुरक्षा प्रणालीको लागि प्रसिद्ध छ। किल्लाको प्रवेशद्वार ताली बजाउँदा त्यसको आवाज माथिल्लो भागसम्म सुनिने व्यवस्था बनाएको थियो। यसले शत्रुको आगमन बारे पहरेदारलाई सूचना दिन मदत गर्थ्यो। तर गोलकुण्डा केवल किल्लाका कारण मात्र प्रसिद्ध छैन, एक समय यो क्षेत्र विश्वको सबैभन्दा महत्वपूर्ण हीरा उत्पादन गर्ने केन्द्र थियो। विश्व प्रसिद्ध कोहिनोर, होप डायमन्ड र रेजेन्ट डायमन्ड जस्ता बहुमूल्य हिराहरू यही क्षेत्रबाट प्राप्त भएको मानिन्छ। त्यसैले गोलकुण्डा नाम विश्वभरिका इतिहासकार र रत्न विशेषज्ञहरूका लागि विशेष महत्व राख्छ। श्रोत, हैदराबादको इतिहास निजामहरूको चर्चा बिना अधुरो रहन्छ। निजामहरू हैदराबाद राज्यका शासक थिए। उनीहरू आफ्नो सम्पत्ति, वैभव र प्रशासनिक क्षमताका लागि प्रसिद्ध थिए। विशेष गरी अन्तिम निजाम मिर उस्मान अली खान संसारकै धनी व्यक्तिहरू मध्ये एक मानिन्थे। भनिन्छ उनका दरबारमा यति धेरै बहुमूल्य रत्नहरू थिए कि कतिपय हिराहरू सामान्य कागज थिच्ने वस्तुका रूपमा प्रयोग गरिन्थे। निजामहरूको विद्यालय, अस्पताल, सडक, रेलमार्ग र जलस्रोत विकासमा ठूलो योगदान दिएका थिए। आज पनि हैदराबादमा निजामकालीन धेरै भवनहरू देख्न सकिन्छ। हैदराबादलाई सिटी अफ पर्ल्स अर्थात् मोतीहरूको शहर पनि भनिन्छ। विगतमा अरब र पर्सियाबाट ल्याएका मोतीहरूको व्यापार यहाँ निकै फस्टाएको थियो। हैदराबादका बजारहरूमा आज पनि उच्च गुणस्तरका मोतीका गहना पाइन्छ। विशेष गरी महिलाहरूका लागि बनाइने मोतीका हार, औठी, झुम्का र विभिन्न आभूषणहरू विश्वभरि प्रसिद्ध छन्। यही कारणले विदेशी पर्यटकहरू यहाँबाट मोतीका सामग्री किनेर लैजान रुचाउँछन्। यदि तपाईँ खानाका पारखी हुनुहुन्छ भने हैदराबादको नाम सुन्न साथ बिरयानीको सम्झना आउनु स्वाभाविक हो। हैदराबादी बिरयानी आफ्नो अद्वितीय स्वाद, सुगन्ध, बासमती चामल र विशेष मसलाका कारण विश्वभरि प्रसिद्ध छ। यहाँ पुग्ने अधिकांश पर्यटकहरूले बिरयानीको स्वाद भने अवश्य लिने गर्दछ। निजामहरूको दरबारबाट विकसित भएको यो खाना अहिले विश्वका विभिन्न देशहरूमा लोकप्रिय छन्। आज बिरयानीले हैदराबादको पर्यटन उद्योगलाई समेत ठूलो सहयोग पुर्याइरहेको छ। हैदराबाद विभिन्न धर्म, भाषा र संस्कृतिको संगम हो। यहाँ हिन्दू, मुस्लिम, सिख, इसाई तथा अन्य समुदायहरू मिलेर बसोबास गर्दछन्। शहरमा तेलुगु र उर्दू मुख्य भाषा भए पनि हिन्दी र अङ्ग्रेजी पनि व्यापक रूपमा प्रयोग गरिन्छ। विभिन्न धर्म, जाति र संस्कृतिका मानिसहरू बीचको सह अस्तित्वले यस शहरलाई अझ विशेष बनाएको छ। यहाँ मनाइने रमजान, दिवाली, दशहरा, ईद, क्रिसमस लगायतका पर्वहरूले शहरलाई विश्वभरि उत्सवमय बनाइराख्छ। सांस्कृतिक सहिष्णुता र सामाजिक सद्भाव हैदराबादको ठूलो विशेषता मानिन्छ।

श्रोता, हैदराबाद चलचित्र उद्योगको केन्द्र पनि हो। यहाँ अवस्थित रामोजी फिल्म सिटी संसारकै सबैभन्दा ठूलो फिल्म स्टुडियो कम्प्लेक्स मध्ये एक हो। करिब 2000 भन्दा बढी क्षेत्रफलमा फैलिएको यो परिसरमा चलचित्र छायाङ्कनका लागि आवश्यक सुविधा उपलब्ध छन्। हरेक वर्ष लाखौं पर्यटक रामोजी फिल्म सिटी भ्रमण गर्न पुग्छन्। यहाँ भारतीय मात्र होइन, विदेशी चलचित्रहरूको पनि छायाङ्कन हुने गर्छ। इतिहास र संस्कृतिको शहर आज आधुनिक प्रविधिको केन्द्र पनि बनेको छ। समयसँगै हैदराबादले आधुनिक विकासको पनि नयाँ उचाइ छोएको छ।

अहिले यो भारतको प्रमुख सूचना प्रविधि केन्द्रहरू मध्ये एक हो। हैदराबादको हाइटेक सिटी क्षेत्रलाई भारतको प्रमुख सूचना प्रविधि केन्द्र मानिन्छ। विश्वका धेरै प्रतिष्ठित प्रविधि कम्पनीहरूले आज आफ्ना यहाँ कार्यालय स्थापना गरेका छन्। यस क्षेत्रमा हजारौं युवा सूचना प्रविधि कृत्रिम बुद्धिमत्ता सफ्टवेयर विकास र अनुसन्धान क्षेत्रमा कार्यरत छन्। यसैले आज हैदराबादलाई साई प्रभात भनेर पनि चिनिन्छ। यसले भारतको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याइरहेको छ। 400 वर्ष भन्दा बढी इतिहास बोकेको हैदराबाद केवल एउटा सहर मात्र होइन, यो सभ्यता, संस्कृति, व्यापार, स्वाद र आधुनिकताको अद्भुत संगम हो। चारमिनाको गौरव, गोलकुण्डाको इतिहास, निजामहरूको वैभव, मोतीको व्यापार, स्वादिष्ट बिरयानी, विशाल फिल्म सिटी र आधुनिक सूचना प्रविधिको विकासले हैदराबादलाई विश्वकै आकर्षक सहरहरूमध्ये एक बनाएको छ। समय परिवर्तनसँगै धेरै सहरहरूको स्वरूप फेरिएको छ, तर हैदराबादले आफ्नो ऐतिहासिक पहिचानलाई जोगाउँदै आधुनिकताको नयाँ उचाइ चुमिरहेको छ। यही विशेषताले यस सहरलाई परम्परा र प्रगति बीचको सुन्दर सेतुका रूपमा स्थापित गरेको छ। हामी आशा गर्दछौ आजको यस यात्रा मार्फत तपाईँले हैदराबादको इतिहास, संस्कृति, कला, खानपान र विकासका विविध आयामहरू बारे नयाँ जानकारी प्राप्त गर्नुभएको छ। ज्ञानको यात्रा कहिले समाप्त हुँदैन र यस्ता रोचक विषयले हाम्रो जिज्ञासालाई अझ फराकिलो बनाइरहन्छ। श्रोता, अब कार्यक्रमबाट बिदा हुने समय भएको छ। आगामी कार्यक्रममा यस्तै ज्ञानवर्धक, रोचक र प्रेरणादायी विषय वस्तुका साथ पुनः भेट हुने वाचा गर्दै म प्रतिमा आज्ञा चाहन्छु। नमस्ते।

5 मेगाहर्जमा यो प्रसारण हो आकाशवाणी खरसाङको। यो समय हो बिहानको 8:45 अनि 22 सेकेन्ड भइरहेको र अघिल्लो हाम्रो प्रस्तुति रहनेछ योजना। साथमा लिएर आएका छौँ हिन्दी चलचित्रका गीतहरू। प्रधानमन्त्री जन विकास कार्यक्रम आजको योजनाको विषय रहेको छ, तर त्यसअघि श्रोता हामी सुन्नेछौँ यस गीतलाई जो रहेको छ मोहम्मद रफी अनि आशा भोसलेको शर्मा इन्सान चलचित्रबाट, जसमा सङ्गीत लक्ष्मीकान्त प्यारेलालको छ नि शब्द आनन्द बक्सीको।

योजनाहरू निर्माण गर्नु हो। यो योजना कुनै व्यक्तिलाई प्रत्यक्ष आर्थिक सहायता दिने कार्यक्रम होइन, समुदायको लागि आवश्यक पूर्वाधार वा सेवा सुविधाको विकास मार्फत सबै नागरिकलाई लाभ पुर्याउने उद्देश्य राखिएको छ। शिक्षा र स्वास्थ्य क्षेत्र पहुँच बढाउँदै सामाजिक तथा आर्थिक विकासलाई गति दिन प्रधानमन्त्री जन विकास कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ। यस योजनाको प्रमुख उद्देश्य विकासका दृष्टिले पछाडि परेका क्षेत्रहरूमा आधारभूत सेवा तथा सुविधाको पहुँच बढाउनु हो। गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा, सुरक्षित पिउने पानी, सरसफाई तथा रोजगारीका अवसरहरू विस्तार गरी समुदायको जीवन स्तर अगाडि बढाउनु यस कार्यक्रमको लक्ष्य रहेको छ। शिक्षा कुनै समाजको विकासको आधार हो, त्यसैले प्रधानमन्त्री जन विकास कार्यक्रम अन्तर्गत विद्यालय तथा छात्रावास निर्माणलाई विशेष प्राथमिकता दिएको छ। त्यसै गरी स्वास्थ्य क्षेत्रमा पनि यो कार्यक्रम निकै महत्वपूर्ण मानिन्छ। ग्रामीण तथा पछाडिएका क्षेत्रहरूमा स्वास्थ्य केन्द्र निर्माण, स्वास्थ्य सेवाको विस्तार तथा आवश्यक पूर्वाधार विकास मार्फत नागरिकलाई आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने प्रयास गरिएको छ।

0: अब सुन्नुहोस् समाचार।
1: नमस्कार, आकाशवाणीको बिहान 9 बजेको मुख्य समाचार सिल्भेस्टर लेप्चाबाट सुन्नुहोस्। June 25, 1975 सङ्कटकालको सम्झनामा आज संविधान हत्या दिवस मनाइँदैछ। भारतले ब्रिक्स अध्यक्षता 2026 अन्तर्गत आजदेखि हरियाणाको गुरुग्राममा 11 ब्रिक्स ऊर्जा मन्त्रीहरूको बैठक आयोजना गर्नेछ। बैठक भोलिसम्म चल्नेछ। ग्रामीण विकास विभागले आज नयाँ दिल्लीमा ग्रामीण विकासमा आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोगबारे राष्ट्रिय कार्यशाला आयोजना गर्दैछ। दिल्लीमा मतदाता नामावलीको विशेष गहन पुनरीक्षण का लागि घर दैलो मतगणना 30 जुनदेखि सुरु हुनेछ। पन्जाबमा मतदाता नामावलीको विशेष गहन पुनरीक्षण अभियान आजदेखि सुरु हुँदैछ। यो अभियान 24 जुलाईसम्म चल्नेछ। नागरिक उड्डयन मन्त्री के राममोहन नायडूले आज वाराणसीको लालबहादुर शास्त्री हवाई अड्डाबाट देशको पहिलो अन्तर्राष्ट्रिय हवाई सेवा हब एन्ड स्पोकको शुभारम्भ गर्नुभएको छ। जापानमा आज बिहान उत्तरी भागमा भूकम्पको धक्का महसुस गरिएको छ, जसको तीव्रता 6.9 रहेको थियो। भेनेजुएलाको यारिकी प्रान्तको युमारे सहरमा आज बिहान 7.5 म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको 250 वर्षगाँठको अवसरमा वाशिङटनमा ग्रेट अमेरिकन स्टेट फेयरको उद्घाटन गर्नुभयो। यो 16 दिवसीय मेला 10 जुलाईसम्म चल्नेछ। आइसिसी महिला T20 विश्वकप क्रिकेटको समूह ए अन्तर्गत आज भारतले बङ्गलादेशको सामना गर्नेछ। मौसम विभागले आज कर्नाटक, झारखण्ड, कोंकण र गोवा, महाराष्ट्र, तेलङ्गाना, ओडिसा, उपहिमालय पश्चिम बङ्गाल र सिक्किममा भारी वर्षाको सम्भावना व्यक्त गरेको छ। आकाशवाणीबाट बिहान 9 बजेको मुख्य समाचार पूरा भयो। आकाशवाणी खरसाङको प्रादेशिक समाचारको साथमा

कार्यक्रम प्रसारण भइरहेछ FM 103.5 MHz आकाशवाणी खरसाङ लगायत आकाशवाणी दार्जीलिङ FM 102.2 MHz साथै न्यूज अन एयर एपमा यहाँलाई पुनः मनोरञ्जन गराइरहेछु। हिन्दी चलचित्रका गीतबाट जोडिएको छ तुमसा नै देखा चलचित्रबाट ममत रफीको शर्मा, संगीत रहेको छ ओपी नयरको अनि शब्द शाहिरको।

श्रद्धाले गीत सुन्नुभयो दिल देखे देखोबाट, जसमा गुन्जनी आवाज रहेको थियो मोहम्मद रफीको, अनि संगीत उषा खन्नाको थियो अनि शब्द मजरुको।

एफएमएसी 3.5 मेगाहर्जमा यो प्रसारण आकाशवाणी खरसाङको र अघिल्लो क्रममा आकाशवाणी कोलकाता केन्द्रको बंगला समाचार रिले गरी सुनाइरहेछौं।

0: उक्त मार्ग हुँदै सञ्चालन हुने सवारी साधनहरूको आवागमन पूर्ण रूपमा प्रभावित बनेको छ। सडक खुलाउने कार्य तीव्र गतिमा जारी रहेको सम्बन्धित निकायले जनाएको छ। प्राप्त जानकारी अनुसार आज दिउँसो 12 बजेसम्म यातायात सुचारू हुने अपेक्षा गरिएको छ। भाजपाले बोर्ड गठन गरेपछि जोरबङ्गलो सुकै पोखरी खण्ड पञ्चायत समितिको बोर्ड पुनर्गठन गरिएको छ, जसमा अन्जु लामा सभापतिको रूपमा तथा जीवन प्रधान सहकारी सभापतिको रूपमा निर्वाचित हुनुभएको छ। उक्त निर्वाचन तथा बोर्ड गठन कार्यक्रममा भाजपा दार्जिलिङ जिल्ला अध्यक्ष सञ्जीव लामा, उपाध्यक्ष ललित निरौला, मण्डल अध्यक्ष नितेन जिम्बा तथा अमित छेत्रीको उपस्थिति रहेको थियो। सीमा सुरक्षा बल बीएसएफका एक जवानको मुर्शिदाबाद जिल्लामा ड्युटीका क्रममा चट्याङ लागेर मृत्यु भएको पुलिसले जनाएको छ। मृत्यु हुनेमा 46 वर्षीय विनोद कुमार दुबे रहेका छन्। 71 बटालियनकामा तैनात उनी मूल रूपमा उत्तर प्रदेशको कनौज जिल्ला निवासी हुन्। आगामी दिनहरूमा खेलाइने इन्डोर खेलहरू विषयलाई लिएर खरसाङ महकुमा खेलकुद सङ्घको एक महत्त्वपूर्ण सभा सम्पन्न भयो। सङ्घका अध्यक्ष मोहन योञ्जनको अध्यक्षतामा सम्पन्न सभालाई सचिव निर्मल गुरुङले सम्बोधन गर्दै प्रत्येक वर्ष सङ्घद्वारा खेलाइने इन्डोर खेलहरू विशेष गरी क्यारम र टेबल टेनिस प्रतियोगिताबारे जानकारी साझा गरे। चर्चा परिचर्चापछि सदस्यहरूले सङ्घले विगत वर्ष चाहिँ यस वर्ष पनि प्रतियोगिता आयोजना गर्ने निर्णय लिएको छ। क्रिकेट एसोसिएसन अफ बङ्गालले पूर्व भारतीय खेलाडी अशोक ढिन्डालाई भिजन 2028 प्रमुख फास्ट बलर प्रशिक्षकमा नियुक्त गरेको छ। यस्तै सिएबीले उत्पल च्याटर्जीलाई अर्को महिना सुरु हुने भिजन 2028 कार्यक्रमको एक भागको रूपमा स्पिन बलिङ प्रशिक्षकको रूपमा नियुक्ति गरेको छ। भिजन 2028 पश्चिम बङ्गाल क्रिकेटका लागि राज्य खेलाडीहरूको पदोन्नति र विकासका लागि एक महत्त्वपूर्ण योजना हो। यस भिजनमा मुख्य प्रशिक्षकका साथै अन्डर 16, अन्डर 19, अन्डर 23 र सिनियर्स बङ्गाल जस्ता विभिन्न पुरुष र महिला टोलीका सहायक प्रशिक्षकहरू पनि सहभागी हुनेछन्। वाइएसडीका खेलाडी तथा दार्जिलिङ गोर्खा हिल ब्याडमिन्टन एसोसिएसनका प्रतिनिधि सौरभ विश्वकर्मले सिनियर वेस्ट बङ्गाल स्टेट ब्याडमिन्टन च्याम्पियनसिप 2026 मिक्स डबल्स विधामा उत्कृष्ट प्रदर्शन गर्दै काँस्य पदक सहित तेस्रो स्थान हासिल गरेका छन्। यस उपलब्धिसँगै सौरभले अब वेस्ट बङ्गाल सिनियर स्टेट ऱ्याङ्किङको 3 गौरव प्राप्त गरेका छन्। यसको साथै प्रादेशिक समाचार पुरा भयो।
1: एफएमएसी 3.5 मेगाहर्जमा यो प्रसारण हो आकाशवाणी खरसाङको। रगिलो हाम्रो प्रस्तुति रहनेछ साहित्यिक कार्यक्रम सृजना।

नमस्कार श्रोतावृन्द, साहित्यिक कार्यक्रम सृजनामा यहाँहरू सम्पूर्णलाई कार्यक्रम प्रस्तुता मनन तामाङ अनि कार्यक्रम सञ्चालक म सञ्जोग खवास हार्दिक स्वागत जनाउँदछौँ। श्रोतावृन्द, आजको अङ्कमा हामीले गत हप्ता प्रसारित बाँसबोटे रिम्बिकका चार कविहरू कमल भट्टराई, सुरेन सुब्बा, गोविन्द लिम्बू अनि दिवाकर कार्कीका कविताहरूको दोस्रो चरणको कार्यक्रम लिएर आएका छौँ र आजको कार्यक्रमको सहजकर्ता हुनुहुन्छ सुरेन सुब्बा। अन्तिमसम्म उहाँहरूका मिठा मिठा कविताहरूको रसास्वादन गरिदिनुहोला।

नमस्कार। अहिले हामी आकाशवाणी खरसाङद्वारा प्रसारित हुने साहित्यिक कार्यक्रम सृजनामा उपस्थित छौँ र यो हाम्रो कार्यक्रमको दोस्रो चरणमा छौँ र हामीसँग हुनुहुन्छ रिम्बिक लोधोमा क्षेत्रबाट आउनुभएका चारजना कविहरू र मसँग हुनुहुन्छ

0: दाई कमल भट्टराईज्यू, उहाँले धेरै समय अघिदेखि साहित्यमा काम गर्दै आउनु भएको छ र अहिले पनि गरि नै रहनु भएको छ लगातार, र उहाँको सबैभन्दा पहिलो कथा सङ्ग्रह कोसेली, यसरी नै दोस्रो कविता सङ्ग्रह आवाजका रङहरू, अनि तेस्रो कविता सङ्ग्रह अन्तिम बिन्दु, र भर्खरै भनौँ 2-4 साल अगाडि उहाँको बाल कविता सङ्ग्रह चकचकी मुसी पनि प्रकाशनमा आइसकेको छ। साथसाथै उहाँ प्रसार भारतीद्वारा आयोजित कवि सम्मेलन दिल्लीमा पनि उहाँले सहभागिता दिइसक्नु भएको छ आफ्नो, र यसरी नै यो कार्यक्रमलाई अघि बढाउँदै उहाँबाट सबैभन्दा पहिलो कविता तपाईँहरूलाई हामी रसवादन गराउन लागिरहेको छौँ।
1: नमस्कार है, मेरो कविताको शीर्षक छ गाउँको माया। धेरै वर्षपछि गाउँ फर्किआएको गाउँमा किन अचेल हल्लाहरू कम छ? धेरै वर्षपछि गाउँ फर्किआएको गाउँमा किन अचेल हल्लाहरू कम छन्? आँगनहरूमा किन केटकेटीहरू खेल्दैनन्? वरपर अनि तलमाथि किन कुनै चकचक र बदमास छैन? फलफुलका चिचिलाहरू सुरक्षित छन्, नस्पतिका बोटहरूमा झटारो छैन, झिर गाडी र ब्यारिङ गाडीहरू अचेल गाउँका गुरेटोहरूमा कतै छैनन्। छन् त केवल प्रत्येक नानीहरूका हात हातमा एन्ड्रोइड फोन अनि एकान्त रोज्ने बानीहरू। पिँढीमा बसेर गफ गर्ने बाजेहरू किन आजकल कम देखिन्छन्? साँझ परेपछि चौतारीमा गुन्जिने हाँसोको फोराहरू किन हराए? मेलापात्र पराल बोकेर फर्कने ती रमाइला बाटाहरू किन सुनसान छन्? खोल्सा खाल्छी दौडिने बालापन कतै समयको भेलमा बगेर गयो। डाँडा काँडामा घन्किने बाँसुरीका धुनहरू सहरका कोलालहरूमा हराए झैँ लाग्छ। घाम अस्ताउँदा घर फर्किने हतार अब कसैको अनुहारमा देखिँदैन। बरको चौतारो उस्तै छ, तर त्यसको छारीमा बस्ने मान्छे छैनन्। पानी पँधेरोमा उस्तै बग्छ, पँधेरो उस्तै बग्छ, तर गाग्री बोकेर आउने लर्को छैन। उही आकाश, उही जुन र तारा, तर हेर्ने आँखाहरू व्यस्त छन्। धान रोपाइका गीतहरू सुस्ताएका छन्, असारे भाखाहरू कतै दबिएका छन्। मादलको तालमा नाच्ने खुट्टाहरू मोबाइलका पर्दामा अल्झिएका छन्। साथीभाइको जमघटभन्दा बढी भर्चुअल संसारको मह बढेको छ। तैपनि गाउँ अझै गाउँ नै छ, तैपनि गाउँ अझै गाउँ नै छ। माटोको सुगन्ध उस्तै मिठो छ, आमाको माया उस्तै न्यानो छ, बाबुको सम्झना उस्तै गहिरो छ। डाँडा पाखा खेतबारी र गोरेटोहरू अझै आफ्नोपनले बोलाइरहेछन्। सायद फेरि कुनै दिन आँगनहरू हाँसोले भरिनेछन्। चौतारीहरू गफले सजिनेछन्, गोरेटोहरू पैतालाका डोपले भरिनेछन्। मोबाइलभन्दा माथि उठेर मानिससँग जोडिनेछन्। त्यस दिन गाउँ फेरि बिउजिनेछ, बालपनका चङ्गा फेरि उड्नेछन्, र म पनि गर्वले भन्नेछु, यो मेरो गाउँ हो, यो मेरो जननी जन्मभूमि हो, यो मेरो मुटुको एक टुक्रा हो, यो मेरो मुटुको एक टुक्रा हो। धन्यवाद।
0: धन्यवाद आदरणीय दाई कमल भट्टराईज्यूलाई। र यो कविताको दोस्रो चरणमा हाम्रा मुन्दुमी कवि भन्छौँ हामी चाहिँ, हाम्रो संस्थामा भनौँ या हाम्रो सदस्यहरू बिच चाहिँ, उहाँ हामीले गरेको काव्योत्सव कार्यक्रममा उहाँ मुन्दुमी कवि भनेर निकै फेमस पनि हुनुभएको थियो, र उहाँ होइ मुन्दुमी कवि गोविन्द लिम्बुजीलाई म उहाँको कविताको निम्ति म आग्रह गर्दछु।
2: धन्यवाद। यो मेरो कविता चाहिँ लिम्बू मिथकीय कथामा आधारित कविता छ। यो हाम्रो लिम्बू मिथकीय मुन्दुममा चाहिँ के छ भने, मान्छे र देउता बीच एक अर्कामा चाहिँ विवाहबारी चल्थ्यो, तर पछिबाट मान्छेले देवी अथवा देउताको चेलीलाई कोसेली ल्याएर आउँदा ती कोसेलीले हिर्काउँदाखेरि खुट्टा भाँचेर मान्छे र देउता बीच सम्झौता भयो अरे, त्यो उनीउले छेकेर, त्यो मिथकीय कथालाई लिएर म यहाँ कविता लेखिरहेको छु। मेरो कविताको शीर्षक छ दृश्य अदृश्य। ए थङ्ली सम्मासे सम्मा कुमाङ्से, यतिखेर सम्झिरहेको छु जतिखेर मेनसँगे नाम्यामी मान्छे र देउता साम्माङ च्याङ कताकवाले मिक ठेक ठेक गरी सम्झौता भएको दिन, मेरो वंश मान्छेले तिम्रो चेलीमाथि अथवा मेरो बोजूमाथि गरेको व्यवहार, कोसेलीको त्यो झटारोले लागेर

0: बोजुको चोटको दुखाइ आइए अझै पनि मुटुमा दुख्छ कता कता त्यो अन्तिम बेलाको मेरो साखी बोजु र बाजेको त्यो अन्तिम हेराइ अनि एक अर्कामा कहिले नदेख्ने सम्झौताले कति पिरोल्यो होला एक अर्कामा नदेख्दाको दृश्य उफ कति गाह्रो भयो होला सहन मेरो बोजु र बाजेलाई ए बोजु मेरो बाजेले नि तिमीलाई नसम्झेको कुनै दिन छैन कुनै साँझ कुनै बिहान छैन तर ए बोजु यहाँ हेर त तिम्रो रगत र मेरो बाजेको रगत मिसिएको तरल रगतको धारा आदिम युगदेखि मेरो नसामा बगेको बगेकै छ यसैले त म सधैँ सम्झाउने गर्छु ए मेनी माङ मेन्धा माङ्से नदेखिने अदृश्य बेसरी सम्झिन्छु यसरी उधौली उभौली उत्सव र पर्वहरूमा मेरो आदिम बाजे र बोजूलाई ए सुन है मेरो सन्तति हो झन्डै बिर्सेछु मेरो साक्षी बाजे र बोजूको कथा मेरो साक्षी बाजे र बोजूको कथा धन्यवाद
1: यो सुन्दर मिथकीय कविताको निम्ति हाम्रो मुन्धुमी कवि गोविन्द लिम्बुज्यूलाई धन्यवाद दिँदै एउटा गजल म पनि हजुरहरू समक्ष राख्न चाहे गजल यस्तो छ अन्ध्यारोमा सानो चोइटा जुन काफी छ अन्ध्यारोमा सानो चोइटा जुन काफी छ विद्रोहलाई एकै थोपा खुन काफी छ अन्ध्यारोमा सानो चोइटा जुन काफी छ विद्रोहलाई एकै थोपा खुन काफी छ महँगो त इच्छा हुन्छ भोग हुँदैन महाशय महँगो त इच्छा हुन्छ भोग हुँदैन महाशय तिर्न सके जिन्दगीमा गुण काफी छ अन्ध्यारोमा सानो चोइटा जुन काफी छ ऋणै त हो दिन फर्किए चुकाउला सुधरी ऋणै त हो दिन फर्किए चुकाउला सुधरी तिर्न सके जिन्दगीमा गुण काफी छ अन्ध्यारोमा सानो चोइटा जुन काफी छ चम्किलो सजावटले कहाँ सजिनु जीवन चम्किलो सजावटले कहाँ सजिनु जीवन सजिने भए बजारभरि सुन काफी छ अन्ध्यारोमा सानो चोइटा जुन काफी छ आवश्यक छैन जोख्न तराजुमा सबैलाई इमान्दार र बैमान नाप्न नुन काफी छ अन्ध्यारोमा सानो चोइटा जुन काफी छ विद्रोहलाई एकै थोपा खुन काफी छ धन्यवाद र यो गजल भन्दै हामीसँग उपस्थित हाम्रा कवि दिवाकर कार्कीजी हुनुहुन्छ र उहाँलाई म कविताको निम्ति आग्रह गर्दछु
2: नमस्कार सम्पूर्णमा र विशेष आज आकाशवाणी खरसाङ रेडियोमा एउटा नौलो अनुभव पनि हो हाम्रो निम्ति र आज हामी यहाँ तिनजना चाहिँ नौलै आएका रहेछौँ यो प्रथमचोटि हामी यहाँ आएका हौँ र यो जुन अनुभव हामीले बटुलिरहेका छौँ यो हाम्रो जीवनको एउटा अविस्मरणीय क्षण बनेर बस्नेछ अनि हामीले यहाँबाट धेरै कुराहरू पनि सिक्न पाइरहेका छौँ र भन्दै मेरो एउटा पुरानो कविता हजुरहरू समक्ष प्रस्तुत गर्न लागिरहेको छु र कविताको शीर्षक छ संसार यस्तै छ पापको खोला बग्छ यहाँ पापको खोला बग्छ यहाँ धर्म र पुण्य त दुर्लभ भएछन् ढुङ्गाको पूजा हुन्छ यहाँ आमा बाबा त बोझ भएछन् के गर्नु संसार यस्तै छ इमान्दारिता त यहाँ दुर्लभ भइसक्यो इमान्दारिता त यहाँ दुर्लभ भइसक्यो जाल झेल छल कपटकै रगरगी छ हौसला दिने हातहरू त पाउनै गाह्रो खुट्टा तान्ने हातहरू प्रशस्तै पाइन्छन् के गर्नु संसार यस्तै छ बाठो होइन यहाँ लाटो नै लड्छन् तिन बलड्याङ लाटोको पेटमाथि उफ्री उफ्री नाच्छन् बाठाहरू के गर्नु संसार यस्तै छ दुधको गुणस्तर जाँचिन्छ यहाँ दुधको गुणस्तर जाँचिन्छ यहाँ मदिरा त तिन पानी पनि चल्छ लत्ता छाडेर बाँच्नु सजिलो छ यहाँ असल भई बाँच्नु चटारो पर्छ के गर्नु संसार यस्तै छ सानो चोट पर्दा कति पीडा हुन्छ मानव शरीर त अमूल्य हो रे पशुहरूको त गर्दन काटिन्छ तराजुमा राखेर त्यसको मूल्य

0: तोकिन्छ, के गर्नु, संसार यस्तै छ। मन्दिर मस्जिद त यहाँ माग्ने ठाउँ भएका छन्, मन्दिर मस्जिद त यहाँ माग्ने ठाउँ भएका छन्, जहाँ गरिब बाहिर अनि धनी भित्र भिक माग्छन्। इज्जत प्रतिष्ठाको त यहाँ वास्ता छैन, केवल स्वार्थी भई गोजी भर्नमै सबै व्यस्त छन्, के गर्नु, संसार यस्तै छ। माता पिताको अथक परिश्रमले सन्तानको भविष्य उज्जवल बन्दछ, माता पिताको अथक परिश्रमले सन्तानको भविष्य उज्जवल बन्दछ, अन्तमा सन्तानहरूको ठुल्ठुला महलहरूमा अनि माता पिताको ओल्ड एज होममा बास हुँदछ, के गर्नु, संसार यस्तै छ, के गर्नु, संसार यस्तै छ। धन्यवाद।
1: संसार यस्तै छ, यो सुन्दर संसार यस्तै छ कविताको निम्ति कवि दिवाकर कार्कीज्यूलाई धन्यवाद दिँदछौँ।

0: हामीसँग अर्को कविता छ
1: गोविन्दलाई चाहिँ यो आफ्नो अनुभव पनि बताउनु पर्यो। अब जसै दिवाकर कार्कीले अब यो आजको आकाशवाणी खरसाङमा प्रथमपल्ट कविता वाचन गर्दा कस्तो अनुभव भइरहेछ उहाँले बताउनु भयो, त्यस्तै अब गोविन्दलाई चाहिँ कस्तो अनुभव भइरहेको छ यो कार्यक्रममा सहभागिता जनाउँदाखेरि?
2: पहिला चाहिँ हाम्रो साथीहरू खरसाङ रेडियोमा बोल्नु जानुपर्ने भन्दाखेरि अचम्म लाग्थ्यो, कसरी चाहिँ बोल्छ होला भन्ने। तर मैले पनि सोचिरहेको थिएँ अब कसरी चाहिँ पुग्नुपर्ने, तर आज आइपुग्यो यसरी तपाईँहरूलाई हामी कविता सुनाइरहेको छौँ। अलिक डर पनि लाग्दो रहेछ, अन्त हामी रेकर्डिङ गर्दै जाँदा यहाँ अहिले मजै आइराखेको छ भनौँ न।
1: यो अर्को कविता मिथकमाथि सम्बन्धित हो।
2: यो कविता पनि मिथकमाथि सम्बन्धित छ। लिम्बू जातिमा चाहिँ प्रायः जस्तो सपनालाई पनि जेठो मान्ने, सेमाङ तुम्लो भनेपछि अब सपना चाहिँ जेठो हो,
3: सपना जेठो,
2: सपना चाहिँ हुनुभन्दा अगाडि देखिन्छ भन्ने,
3: देखिन्छ भन्ने एउटा,
2: मान्छे मर्नुभन्दा पनि सपना देखिन्छ भन्ने एउटा हाम्रो अझै पनि विश्वास छ। त्यही माथि मैले सपना चाहिँ जेठो छ, जेठो हो भनेर लेखेको छु। यो कविता तपाईँहरूलाई म वाचन गरेर सुनाइरहेछु। कविताको शीर्षक छ सपनाको कुरा। कहाँ हो कहाँ निष्पष्ट अन्ध्यारो, होरी बतास

0: सुई सुइटी रुक्का हाँगापात झार लहरा कहाँ हो कहाँ बजिरहन्छ निष्पट अन्धारोमा डुलिरहेको एक्लै कहाँ हो कहाँ हरे सेमाङ सपनामा मेलोपात बाटो घाटो भिर पखेरा खोला नाला कुना कन्दरा तर्दै तर्दै कसैलै नहेरी उकालै उकालो रुखहरू ढुङ्गाहरू जति पक्रन्छ उक्लिँदै जान्छ कहिले नथामिए पछि एक्लै हाम्सिकुवा लोरेर सुकसुकाउँदै हिँडिरह्यो माथि माथि अन्धारोमा ऊ अब केही हुन्छ होला गाउँमा ए साँच्चै नफर्की गयो सेमाङ यस्तो देखे एका बिहानै यसरी सपना केलाई रहनु हुन्थ्यो बोजू अनि लामो सुस्केर तानेर कटुवाको धुलो भुइँभरि टकट्याकाएर सेमाङ गतुम्लो सपना त जेठो हो भन्दै पाठ सुनाउनुहुन्थ्यो हाम्रो अग्रज दार्शनिक बोजू। यसैले त हो आज पनि मलाई सपनाको कुरा विपनाको पखेटा जस्तै लाग्छ। यसैले म पनि भन्ने गर्छु सेमाङ्ग तुम्लो हो आहा सपना पो देख्दै रहेछु सपनामा पनि पो म यसै भन्दै रहेछु। धन्यवाद।
1: सपना जेठ हो भन्ने मिथकमाथि लेखेको यो सुन्दर कविता हामीले सुन्न पायौँ। अब हामी फेरि पनि एउटा कविता हाम्रो आदरणीय दाई कमल भट्टराईजीबाट सुन्नेछौँ।
2: मेरो कविताको शीर्षक छ गरिमा आदिम बस्तीको। एक खुल मानिसहरू हिँडे हात हातमा स्वनिर्मित औजार बोकेर, एक खुल मानिसहरू हिँडे हात हातमा स्वनिर्मित औजार बोकेर, उनीहरूले चिरे ती अनकन्टार जङ्गलहरू र बसाए एउटा सुन्दर आदिम बस्ती। त्यही आदिम बस्तीमा त हो सभ्यताको पहिलो विशुद्ध बिउ अङ्कुरिएको, त्यही आदिम बस्तीमा त हो सभ्यताको पहिलो विशुद्ध बिउ अङ्कुरिएको, जहाँ हाम्रा पुर्खाहरूले छन्द लय र ताल मिलाएर जीवनको सबैभन्दा सुन्दर गीत गाएका थिए। मानिसले त्यसपछि धेरै कुरा सिक्दै गयो, लाज ढाक्न लुगा बनायो, आकाश चेक्न छाना बनायो, पकाएर खान चुला बनायो र रुख ढाल्नलाई भन्चरो बनायो। उसैले कलम कापी र पाठशाला बनायो, ज्ञानको उज्यालो फैलायो, धर्म बनायो, धर्मग्रन्थ र सम्प्रदाय बनायो, मन्दिर मस्जिद र गुरुद्वार बनायो। तर त्यसैसँगै मानिसको मनभित्र कट्टरता विभाजन र अनेकताको विष पनि पलाउँदै गयो। सडक बने, सहर बने, सभ्यता बढ्दै गयो, मानिसको बुद्धिले भौतिक संरचनाको अल्गो श्रृङ्खला खडा गर्यो, उसले बम बारुद र मिसाइल बनायो, सभ्यताको इतिहास मेटाउन सक्ने भयानक फाइटर जेटहरू पनि बनायो। एकलाई विभाजन गरेर अनेक बनाउने क्रममा उसले आफूमाथि आफूलाई माथि र अरूलाई तल देख्ने संस्कार सिक्यो। सबैलाई थिचेर आफू उक्लिन खोज्ने दिनदेखि नै ईर्ष्या द्वेष र कल्मश फलिँदै गयो। जीवनका सुन्दर रङहरू उड्दै गए र त्यो आदिम बस्ती बिस्तारै कुरूप बस्तीमा बदलिँदै गयो। आज त्यो आदिम बस्तीको गरिमा फर्काउन संसारका सबै धर्म विफल छन्, धर्मग्रन्थका वाणीहरू विफल छन्, सङ्गीतकारका सङ्गीतहरू विफल छन् भन्ने हो भने तिमी र मैले लेखेको यो साहित्य र सृजनाहरू पनि सायद विफल नै छन्। तर अझै पनि यदि मानिसभित्रको मानिस जीवित छ भने, यदि प्रेम करुणा र सअस्तित्वको उज्यालो बोकी बाँकी छ भने, त्यो आदिम बस्तीको हराएको गरिमा एक दिन अवश्य फर्किनेछ। धन्यवाद।
1: यो सुन्दर कविताको निम्ति दाई कमल भट्टराईज्यूलाई धन्यवाद। हामी अन्ततिर छौँ र म एउटा गजल तपाईँहरू समक्ष राख्न चाहे है। घमण्ड गरेर के गर्छौ मुर्दाघाटमा सबै खरानी हुन्छ हाँसेर बाँचाउन बरु सुनाउनलाई एउटा खानी हुन्छ। घमण्ड गरेर के गर्छौ मुर्दाघाटमा सबै खरानी हुन्छ हाँसेर बाँचाउन बरु सुनाउनलाई एउटा

0: कहानी हुन्छ। किन दुखाउनु मन निष्ठुरीले घात गर्यो भनी, किन दुखाउनु मन निष्ठुरीले घात गर्यो भनी बसोस्ना दागहरू मुटुमै सम्झिनलाई एउटा निशानी हुन्छ। घमण्ड गरेर के गर्छौ, मुर्दाघाटमा सबै खरानी हुन्छ, अन्जानमा त सिसा पो टुट्छ कहाँ टुट्नु दिल, अन्जानमा त सिसा पो टुट्छ कहाँ टुट्नु दिल, माफी त केवल बहाना हो सबै जानी जानी हुन्छ। घमण्ड गरेर के गर्छौ, मुर्दाघाटमा सबै खरानी हुन्छ, तिमीलाई मन परेकै तिम्रा प्रशंसाका बातहरू हुन्, तिमीलाई मन परेकै तिम्रा प्रशंसाका बातहरू हुन्, नरिसौ न सबैको कहाँ एउटै आनी बानी हुन्छ। घमण्ड गरेर के गर्छौ, मुर्दाघाटमा सबै खरानी हुन्छ, झुपडीबाट ऊ हेरिरहन्छ महल सुखमै भए पनि, झुपडीबाट ऊ हेरिबस्छ महल सुखमै भए पनि, लाग्दो हो महलको रानी आखिर रानी हुन्छ। घमण्ड गरेर के गर्छौ, मुर्दाघाटमा सबै खरानी हुन्छ, हाँसेर बाँचौन बरु सुनाउनलाई एउटा कहानी हुन्छ। धन्यवाद। हामी एउटा अन्तिम कविता कवि दिवाकर कार्कीबाट सुन्नेछौँ र उहाँलाई यो कविताको निम्ति आग्रह गर्दछु।
1: नमस्कार सम्पूर्णमा फेरि पनि, र हजुर समक्ष एउटा कविता पस्कन लागिरहेको छु। अनि यो कविताको सन्दर्भ चाहिँ के भन्दा, विगत वर्ष अहमदाबादमा एउटा हवाईजहाज दुर्घटना भयो है, र त्यसमा धेरै यात्रुहरूले आफ्नो ज्यान गुमाउनु भयो, र त्यसमा पनि अझै एकजना त एउटा परिवार नै हुनुहुन्थ्यो सायद, उनीहरू नयाँ जीवन बसाउन जानु हुँदै गर्दा उहाँहरूको त्यही नै देहान्त भएको थियो, र त्यही घटनाले मस्तिष्कमा लाग्यो र एउटा रचना तयार गरेको थिएँ, र यो हजुरहरू समक्ष पस्किन लागिरहेको छु। र कविताको शीर्षक मैले राखेको छु, कसले सोचेको थियो। जब विमानस्थलबाट हवाईजहाज उड्ने तर्खरमा थियो, जब विमानस्थलबाट हवाईजहाज उड्ने तर्खरमा थियो, दैवलाई उता अरू नै केही मन्जुर थियो। ककपिटभित्र पाइलटहरू गन्तव्यको निम्ति तयार थिए, समयले गन्तव्य यसरी छोट्याउँछ कहाँ सोचेका थिए। दूरी तय गर्न विमानमा टन्नै इन्धन थियो, दूरी तय गर्न विमानमा टन्नै इन्धन थियो, त्यही इन्धनले जिउँदै जलाउँछ कसले सोचेको थियो। थिए होलान् धेरै सपना बोकेका जिन्दगीहरू, सपना अङ्कुरित हुन नपाई यसरी तुहिन्छन् कसले जानेको थियो। नौलो ठाउँमा नयाँ जिन्दगी सुरु गर्न हिँडेका थिए एक परिवार, नौलो ठाउँमा नयाँ जिन्दगी सुरु गर्न हिँडेका थिए एक परिवार, त्यस ठाउँमा पुग्न नपाई जिन्दगी नै सकिन्छ कसले सोचेको थियो। अनुभवको कमी थिएन पाइलटहरूमा, अनुभवको कमी थिएन पाइलटहरूमा, भाग्यले नै यसरी छल गर्छ कसले सोचेको थियो। परिवारको सुखद भविष्य सोचेर कोही कमाउन हिँडेका थिए होलान्, कोही घुम्न जाँदै थिए होलान्, कोही घुमिसकेर फर्कदै थिए होलान्, कोही स्वास्थ्य जाँचको निम्ति उड्न लागेका थिए होलान्, तर परिवारको सुखको खोजीमा आफै संसारबाट हराउँदैछु, कहिले नफर्किने गरी घुम्न जाँदैछु, मेरो जीवनको अन्तिम ठाउँ घुमेर जाँदैछु, अब मेरो स्वास्थ्य कहिले अस्वस्थ हुँदैन कसले सोचेको थियो। म मेरो बचाइको अन्तिम पल जिउँदैछु, म मेरो बचाइको अन्तिम पल जिउँदैछु कसले सोचेको थियो। धन्यवाद।
0: यो अन्तिम कवितासँगै हाम्रो कार्यक्रम सकिएको छ, र हामीले भन्नुपर्ने कविता पनि सकायौँ, ल्याएको कविता गजल हुन सबै सबै सबै सकिएको छ। र यो आकाश पनि खुर्साङको आजको यस एकदमै महत्त्वपूर्ण दिन, रमाइलो दिन भनौँ, र एउटा अमूल्य समय र क्षणको निम्ति हामी आकाशवाणी खुर्साङलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ।
2: फेरि पनि आउँदो दिनहरूमा यस्तो मौका मिले हामी आफ्नो साहित्यिक सृजनाहरूद्वारा यो कार्यक्रमलाई सुशोभित गर्ने वचनसँगै हामी आजको यो साहित्यिक कार्यक्रम सृजनाबाट विदा माग्दछौँ। फेरि पनि एकपल्ट आकाशवाणी खुर्साङलाई धन्यवाद टक्राउँदै नमस्कार।
0: थ्याङ्क यू सञ्जोग भाइलाई धेरै धेरै धन्यवाद।
3: आदरणीय श्रोतावृन्द, तपाईँहरूले सुनिसक्नुभयो साहित्यिक कार्यक्रम सृजना, र यस कार्यक्रम अन्तर्गत हामीसित हुनुहुन्थ्यो बाँसबोटे रिम्बिकका चार कविहरू, सुरेन सुब्बा, कमल भट्टराई, दिवाकर कार्की अनि गोविन्द लिम्बू, र उहाँहरूले आफ्ना मिठा मिठा कविताहरू तपाईँहरूलाई सुनाउनुभयो। यी कवि

दाहरू अनि यो कार्यक्रम तपाईँहरूलाई कस्तो लाग्यो प्रतिक्रिया अवश्य दिनुहोला। आगामी दिनहरूमा अन्य कार्यक्रमहरूमा तपाईँहरूसित भेट हुने नै छ। आकाशवाणी सुन्दै गर्नुहोला। आजलाई चाहिँ बिदा चाहन्छौँ। कार्यक्रम प्रस्तुता मनन तामाङ अनि म कार्यक्रम सञ्चालक सञ्जोग खवास। नमस्कार।

0: सुन्नुहोस् समाचार।
1: यो आकाशवाणी हो, भूपेन्द्र शर्माबाट सुन्नुहोस् 10 बजेको मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले हिजो नयाँ दिल्लीमा 52 प्रगति बैठकको अध्यक्षता गर्नुभयो। बैठकमा सडक, बिजुली, औद्योगिक करिडोर र मेट्रो रेल क्षेत्र जस्ता पूर्वाधार परियोजनाको समीक्षा गरिएको थियो। वाणिज्य एवं उद्योग मन्त्री पीयूष गोयल आज ब्रिटेनको 3 दिने औपचारिक भ्रमणमा जाँदै हुनुहुन्छ। यो भ्रमण भारत ब्रिटेन बीच ऐतिहासिक व्यापक आर्थिक एवं व्यापार सम्झौता र अर्को महिनाको 15 तारिकमा सम्बन्धित दोहोरो योगदान सम्झौतालाई लागू हुनुभन्दा अगाडि हुने लागेको मन्त्रालयले जनाएको छ। 25 जुन 1975 सङ्कटकालको सम्झनामा आज संविधान हत्या दिवस मनाइँदैछ। देशभरि आज यससँग सम्बन्धित विभिन्न कार्यक्रमहरू आयोजना भइरहेको छ। भारतले ब्रिक्स अध्यक्षता 2026 अन्तर्गत आजदेखि हरियाणाको गुरुग्राममा 11 ब्रिक्स ऊर्जा मन्त्रीहरूको बैठक आयोजना गर्नेछ। ग्रामीण विकास विभागले आज नयाँ दिल्लीमा ग्रामीण विकासमा आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोगबारे राष्ट्रिय कार्यशाला आयोजना गर्दैछ। नागरिक उड्डयन मन्त्री राममोहन नायडूले आज वाराणसीको लालबहादुर शास्त्री हवाई अड्डाबाट देशको पहिलो अन्तर्राष्ट्रिय हवाई सेवा हब एन्ड स्पोकको शुभारम्भ गर्नुभयो। भेनेजुएलामा 7.2 र 7.5 म्याग्निट्युडको शक्तिशाली भूकम्पपछि आपतकाल घोषणा गरिएको छ। भूकम्पका कारण राजधानी काराकास र आसपासका क्षेत्रमा कैयौं भवन भत्किनुका साथै जनधनको ठूलो क्षति भएको छ। जापानमा आज बिहान उत्तरी भागमा भूकम्पको धक्का महसुस गरियो, जसको तीव्रता 6.9 रहेको थियो। आइसिसी महिला T20 विश्वकप क्रिकेटको समूह अन्तर्गत आज भारतले बङ्गलादेशको सामना गर्दैछ। हकी इन्डियाले आगामी महिनाको 5 देखि 14 तारिकसम्म हुने ब्रिटेन भ्रमणका लागि 24 सदस्यीय भारतीय जुनियर महिला टोलीको घोषणा गरेको छ। आकाशवाणीबाट सुन्दै हुनुहुन्थ्यो मुख्य समाचार, अहिलेलाई पूरा भयो।

श्रद्धाले सुन्दै हुनुहुन्छ FM 103.5 मेगाहर्ज आकाशवाणी खरसाङ लगायत आकाशवाणी दार्जीलिङ FM 102 मेगा साथै न्यूज अन एयरमा विविध प्रस्तुतिहरू र समेश बेला बिहानको 10:02:34 भइरहेछ। सम्पूर्ण श्रोता साथीलाई हार्दिक स्वागत अनि अभिवादन कार्यक्रम हेलो खरसाङमा र म छु तपाईँको सहयात्री प्रतिमा लिएर आएकी छु विविध जानकारी र श्रोता हरेक दिन झै आज पनि हामी लिएर आएका छौँ विविध रोचक जानकारीहरू र केही क्षण हामीसँगै रहनुहोस् जुडिरहनुहोस् आकाशवाणी खरसाङसँग र हामी ज्ञान मनोरञ्जन

0: sei mire.
1: कार्यक्रम हेलो खरसाङमा श्रोताले पहिलो सांगीतिक प्रस्तुति सुन्नुभयो सोनु निगम अनि सुनिधि चौहानको स्वरमा तेरी मेरी कहानी चलचित्रबाट संगीत साजिद वाजिद क्योने शब्दहरू प्रसन्न जोशीको श्रोताहरूको निम्ति राखिरहेछौ केही अद्भुत सत्यहरू. मानव शरीरको सबैभन्दा बलियो मांसपेशी जिब्रो हो. एक स्वस्थ मानिसले दिनमा करिब 20,000 पटक सास फेर्ने गर्छ. मानिसको मस्तिष्कले दिनभरि हजारौं विचारहरू उत्पन्न गर्छ र शरीरको कुल ऊर्जाको 20% ऊर्जा प्रयोग गर्छ. मरुले एक चम्चा मह बनाउन हजारौं फूलबाट रस संकलन गर्छ. हाँस्नु स्वास्थ्यको लागि लाभदायक मानिन्छ. खुल्ला मनले हाँस्दा मन तनाव कम हुनुका साथै शरीरमा सकारात्मक ऊर्जा बढ्छ.

कार्यक्रम हलो खरसाङमा दोस्रो प्रस्तुति यहाँले सुन्नुभयो किक चलचित्रबाट, जसमा गुन्जने आवाज रहेको थियो मोहम्मद इरफानको, शब्द मयूरपुरी थियो नि, सङ्गीत हिमेश रेशमियाको। श्रोता, आज हो 25 तारिक जुन महिना, र आजको दिनको विशेषताबारे हामी जान्नेछौँ। आज डे अफ द सी फेयर अर्थात् नाविक दिवस। नाविक दिवस भनेको अन्तर्राष्ट्रिय समुद्री सङ्गठनद्वारा दैनिक जीवनमा नाविकले गर्ने योगदानलाई मान्यता दिन आयोजन गरिने एक वार्षिक उत्सव हो। सबै नाविकले समान स्तरको तालिम, सामान्य कल्याण र सुरक्षा मापदण्डहरू प्राप्त गर्ने कुरा सुनिश्चित गर्न सहमति भएको अन्तर्राष्ट्रिय कानुनको संशोधित सेटको प्रकाशनपछि 2010 पहिलो पटक नाविक दिवस मनाएको थियो। नाविकहरू विश्वव्यापी व्यापारको मेरुदण्ड हुन्, तैपनि धेरैले धम्की उत्पीडन र भेदभावको सामना गर्छन्। अध्ययनले देखाएको छ कि 50% बढी महिला नाविकहरू र उल्लेखनीय संख्यामा पुरुष नाविकले समुद्र उत्पीडनको अनुभव गरेका छन्। समुद्री उद्योगले सुरक्षा, समावेशी र उत्पीडन मुक्त कार्यस्थललाई प्रवर्तन गर्ने निर्णायक कदम चाल्नुपर्छ। यसको उद्देश्य अन्तर्राष्ट्रिय समुद्री व्यापार, विश्व अर्थतन्त्र र समग्र नागरिक समाजमा विश्वभरिका नाविकहरूले गरेको अद्वितीय योगदानलाई मान्यता दिनु हो। प्रस्तावले सरकारहरू, संस्थाहरू, कम्पनीहरू, जहाज मालिकहरू र सम्बन्धित सबै अन्य पक्षहरूलाई नाविक दिवसलाई विविध र उचित रूपमा प्रवर्धन गर्न र यसलाई अर्थपूर्ण रूपमा मनाउन कार्य गर्न प्रोत्साहित गर्दछ। संयुक्त राष्ट्रसङ्घले नाविक दिवसलाई एक उत्सव दिवसको रूपमा मान्यता दिएको छ।

यो अघिल्लो प्रस्तुति रहेको थियो श्रोता केकेको शर्मा काइस चलचित्रबाट। आजको दिनको अर्को विशेषतामा हामी पाउँछौँ आज संविधान हत्या दिवस। संविधान हत्या दिवस भारतको राजनैतिक इतिहाससँग सम्बन्धित एउटा विवादस्पद राजनैतिक शब्दावली हो। यसको मुख्य उद्देश्य संकटकालका बेला प्रजातान्त्रिक अधिकारको हनन र संविधानको उल्लङ्घन भएको स्मरण गराउनु हो। भारत सरकारले सन् 1975 जुन 25 लगाएको संकटकालको सम्झनामा 25 जुनलाई संविधान हत्या दिवसको रूपमा मनाउने निर्णय गरेको हो। यो दिवस मनाउने पक्षले यसलाई लोकतन्त्रको कालो धब्बा र संविधानमाथिको आक्रमणको रूपमा हेर्छन्। यस समयमा मौलिक अधिकारहरू निलम्बन गरिएको थियो, हजारौं विपक्षी नेता तथा पत्रकारहरूलाई जेल हालेको थियो र प्रेस स्वतन्त्रतामाथि कडा प्रतिबन्ध लगाएको थियो। भारत सरकारले लोकतन्त्रका स्तम्भहरूको रक्षा गर्न सङ्घर्ष गर्ने अत्याचार सहने ती लाखौं नागरिकको त्याग र बलिदानको स्मरण गर्दै यस दिनलाई संविधान हत्या दिवसको रूपमा मनाउने निर्णय गरेको थियो। यसको मुख्य उद्देश्य देशको ती भावी पुस्ताहरूलाई संवैधानिक स्वतन्त्रताको महत्व बुझाउनु हो।

श्रोताले गीत सुन्नुभयो सान अनि शान्तनु मैत्रको स्वरमा थ्री इडियट्स चलचित्रबाट। त आजको सकारात्मक विचारमा सफलता एकै दिनमा प्राप्त हुँदैन तर हरेक दिनको सानो प्रयासले ठूलो सफलता आउँछ। जीवनमा चुनौतीहरू आउँछ तर आत्मविश्वास र निरन्तर प्रयासले कुनै पनि लक्ष्य हासिल गर्न सकिन्छ।

हस्त श्रोता, कार्यक्रम हेलो खर्साङको प्रस्तुति आजलाई यति नै रहिलेला मधगोशिका प्रतिमा पनि यहाँहरूबाट आज्ञा चाहन्छु। नमस्ते, सुन्दै गर्नुहोस् आकाशवाणी खर्साङ।

एफएम 103.5 मेगाहर्जको तरंगमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौं। समय यस बेला बिहानीको 10:30 अनि 54 सेकेन्ड भइरहेछ। नमस्कार आदरणीय श्रोता मित्रहरू, आजको कार्यक्रम हाम्रो सरोकारमा म प्रशिला उपस्थित भइसकेकी छु र आज यस कार्यक्रममा हामी कुराकानी गर्न लागिरहेका छौं मानव जीवनसँग प्रत्यक्ष रूपमा जोडिएको अत्यन्तै महत्वपूर्ण विषय जल संरक्षण आजको अवस्थाबारे, साथै यहाँलाई केही साङ्गीतिक प्रस्तुतिहरू पनि सुनाउनेछौ। त आउनुहोस् सुनौ कार्यक्रमको यो प्रथम साङ्गीतिक कोशिली।

प्रकृतिले हामीलाई धेरै थोक दिएको छ, तीमध्ये पानी प्रकृतिले मानव जातिलाई दिएको अमूल्य उपहार हो। पानी बिना जीवनको कल्पना पनि गर्न सकिँदैन। मानिसको दैनिक जीवनदेखि कृषि, उद्योग, ऊर्जा उत्पादन, सरसफाई तथा वातावरणीय सन्तुलन कायम राख्न पानीको महत्वपूर्ण भूमिका रहेको छ। त्यसैले पानीलाई केवल प्राकृतिक स्रोत मात्र नभई जीवनको आधार मान्न सकिन्छ।

जल संरक्षणको वर्तमान अवस्थालाई हेर्दा सकारात्मक र चुनौतीपूर्ण दुई पक्ष देखिन्छन्। एकातिर सरकार, स्थानीय तह तथा विभिन्न सामाजिक संघ संस्थानहरूले पानीको संरक्षणको लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ भने अर्कोतर्फ पानीको अनियन्त्रित प्रयोग र वातावरणीय विनाशको कारण समस्या झन जटिल बन्दै गएको छ। श्रोता, अहिले विश्वभर जलवायु परिवर्तनको प्रभाव स्पष्ट रूपमा देखिन थालेको छ। वर्षा हुने समय परिवर्तन भएको छ। कतै अत्याधिक वर्षा हुन्छ भने कतै लामो समयसम्म खडेरी पर्छ। जंगलले पानी संरक्षण गर्न महत्वपूर्ण भूमिका खेल्छ। रुखहरूले वर्षाको पानी जमिनभित्र सोस्ने मद्दत गर्छ र भूजलको स्तर कायम राख्छ। तर बढ्दो वन फडाईको कारण धेरै जलधार क्षेत्रहरू कमजोर बन्दै गइरहेको छ। फलस्वरूप प्राकृतिक मुहानहरू सुक्ने क्रम बढिरहेको छ।

105.5 मेगाहर्जको तरंगमा श्रोताले सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र र अहिले प्रसारण भइरहेको छ हाम्रो सरोकारमा जल संरक्षण आजको अवस्थाबारे जानकारी साथै हजुरलाई केही सांगीतिक प्रस्तुतिहरू पनि सुनाइरहेका छौं। घरेलु फोहोर प्लास्टिक रासायनिक पदार्थ तथा औद्योगिक फोहोरहरू पानीको स्रोतहरूमा मिसिँदा स्वच्छ पानीको उपलब्धता घट्दै गइरहेको छ। पानीको गुणस्तरमा आएको ह्रासले मानव स्वास्थ्यमा समेत नकारात्मक असर परिरहेको छ। जल संरक्षणको लागि हामीले विभिन्न स्थानमा वर्षाको पानी संकलन पोखरी निर्माण चेक ड्याम निर्माण वृक्षरोपण तथा जलधार क्षेत्र व्यवस्थापन जस्ता कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने हुन्छ।

जल संरक्षण केवल सरकार वा संस्थाहरूको मात्र दायित्व होइन, यो त हामी प्रत्येक नागरिकको साझा जिम्मेवारी हो। हामीले घरमा धाराको पानी अनावश्यक बग्न नदिने, वर्षाको पानी संकलन गर्ने, नदी तथा खोलामा फोहोर नफाल्ने र वृक्षरोपणमा सहभागी हुने जस्ता सानो सानो कार्यबाट पनि ठूलो योगदान दिन सक्छौं।

श्रोता मित्रहरू, पानीको महत्व तब मात्र बुझिन्छ जब यसको अभाव महसुस हुन्छ। आज हामीले पानीको संरक्षणमा ध्यान दिएनौ भने भोलिको पुस्ताले गम्भीर संकटको सामना गर्नुपर्ने हुन्छ। यसैले जल संरक्षणलाई अभियानको रूपमा अघि बढाउन आवश्यक छ। अन्त्यमा पानी बचाऊ भविष्य बचाऊ भन्ने सन्देशको साथ सबैलाई जल संरक्षणमा सक्रिय सहभागिता दिने निवेदन गर्दै आजको यस कार्यक्रमलाई पनि यही समाप्त गर्दछौ। नमस्ते र जाँदा जाँदै कार्यक्रमको यो अन्तिम प्रस्तुति हजुरको निम्ति

त श्रोतागणलाई हाम्रो सरोकारमा जल संरक्षण आजका अवस्थाबारे जानकारी गरायौं, साथै केही सांगीतिक प्रस्तुतिहरू पनि राख्यौं। यो प्रसारण हो आकाशवाणी खरसाङको। रबको केही क्षणमा आकाशवाणी दिल्ली केन्द्रको समाचार रिले गरी सुनिरहेका छौं।

एफएमएक्सी 3.5 मेगाहर्जको तरंगमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौं र अब यहाँहरू अघि राखिरहेका छौं विविध कलाकारको स्वरमा केही आधुनिक गीतहरू कार्यक्रम स्वर माधुरीमा। तउनो श्रोता कार्यक्रमको पहिलो सांगीतिक प्रस्तुति यहाँको निम्ति राखिरहेका छौं हीरा रसाइलीको आवाजमा।

श्रोतागण, भर्खरै प्रस्तुत भइरहेको थियो विविध कलाकारको स्वरमा केही आधुनिक गीतहरू कार्यक्रम स्वर माधुरीमा। यो प्रसारण हो आकाशवाणी खरसाङको र प्रस्तुत छ बंगला संगीतको कार्यक्रम गीताञ्जली अन्तर्गत नजरुल गीती।

समाचारको प्रसारणपछि पुनः स्वागत हजुरलाई आकाशवाणीको खरसाङ केन्द्रमा। र श्रोता, यो समय हो हजुरकै फरमाइसमा रहेका केही फिल्मी गीतहरूलाई सुन्ने कार्यक्रम तपाईँको अनुरोधमा। राजाको यस कार्यक्रममा हजुरहरूको साथमा छु म प्रिशिला। त हुनुहोस् श्रोता, कार्यक्रमको पहिलो कोशिली सुनौ यहाँकै रोजाइमा। कोटवा नारायणपुर बाबापट्टि बलियाबाट ओम प्रकाश राई, उषा राई, अमित कुमार राई, ह्याप्पी राई, दुवेदा नेवेदा जिल्ला गाजीपुरबाट प्रतीक राई, रोशनी राई, प्राञ्जल राई, रंगिनी छत्तीसगढ़बाट दिनेश वर्मा, करूणा वर्मा, यसरी नै नाच मन्जिल मैशोल सीतागढ़ीबाट अक्रम हुसेन, बेगम इसरत, वसीम अक्रम, रुवीना, आरिज, नदीम, समीम, ममता रानी, पूनम कुमारी शर्मा, बक्सर बिहारबाट सरफुद्दीन अन्सारी, फातिमा खातुन अन्सारी, असलम अन्सारी, अक्रम अन्सारी अनि अल्ताफ अन्सारी, डुमाराम बिहारबाट डब्लु अन्सारी, स्वर्णमदिबा बसिम अन्सारी, सारिमपुर बक्सरबाट राज एसडी अन्सारी, आसमा खातुन अन्सारी, अफताप अन्सारी, मेहताप अन्सारी, मेरज अन्सारी, कल्लु अनि मल्लु अन्सारी। यहाँकै फरमाइसमा भइरहेको छ कार्यक्रमको प्रथम प्रस्तुति 1942 लभ स्टोरी फिल्मबाट। गुञ्जन ईश्वर छ कुमार सानोको।

त कार्यक्रमको अघिल्लो प्रस्तुति राखिरहेका छौं दामिनी फिल्मबाट गुञ्जन स्वर रहेको छ कुमार सानु अनि साथमा सरगमको रेस गीतलाई सुन्न चाहने हाम्रो श्रोताहरू हुनुहुन्छ गोल्डन रेडियो श्रोता संघ मौनत भजन उत्तर प्रदेशबाट राजेश कुमार वर्मा प्रीति वर्मा कार्तिक आर्यन वर्मा यसरी नै शिव मन्दिर हकीकतपुराबाट मुन्ना भाइ स्वर्णकर पिङ्की स्वर्णकर आर्यन कृष्ण अनि पिहु स्वर्णकर भिलाई छत्तीसगढबाट प्रदीप कुमार शाह प्रतिमा शाह सन्देश शाह पुना महाराष्ट्रबाट बिना आदिश मेहता कुमारी डाक्टर माही मेहता मन्जुका टिल्लाबाट कमल बालुजा मधु बालुजा सागर बालुजा सतना मध्यप्रदेशबाट उमङ मालिक आकांक्षा मालिक यसरी नै अशोक श्यामकुमार प्रमिला श्यामकुमार चिनु आसमा दीपक श्यामकुमार अनुश्री श्यामकुमार यहाँहरूको रोजाइमा अब स्वीकार्नुहोस् कार्यक्रमको यो प्रस्तुति।

हवस्त श्रोता मित्र हजुरलाई यसरी यहाँकै फरमाइस रहेका केही फिल्मी गीतहरू सुनाउँदा सुनाउँदै कार्यक्रमको समय पनि सिद्धिन लागिसकेछ र भने मलाई पनि यस कार्यक्रमबाट आज्ञा दिन हवस्। फेरि भेट्ने आशा साँच्दै विदा चाहन्छु। नमस्ते। राम्रो अघिल्लो कार्यक्रम रहेको छ पाश्चात्य संगीतको कार्यक्रम मेलोडी टाइम।

यो आकाशवाणी हो, मुख्य समाचार मनिषा छेत्रीबाट सुन्नुहोस्।

ताको तारातला दुर्घटनामा मृतकहरूको संख्या 9 पुगेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले कोलकाता घटनाका मृतकका परिवारलाई प्रधानमन्त्री राहत कोषबाट 2 लाख र घाइतेहरूलाई 50,000 रुपियाँ दिने घोषणा गर्नुभएको छ। उपराष्ट्रपति सीपी राधाकृष्णन र प्रधानमन्त्री नरेन्द्र मोदीले भेनेजुएलामा गएको विनाशकारी भूकम्पको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ। 25 जुन 1975 को संकटकाल को सम्झना में आज संविधान हत्या दिवस मनाइदैछ। देशभरी आज यससँग सम्बन्धित विभिन्न कार्यक्रमहरू आयोजना भइरहेको छ। उपराष्ट्रपति सीपी राधाकृष्णनले आपतकालको समयमा लोकतान्त्रिक मूल्यहरूको रक्षा गर्नेहरूप्रति सम्मान व्यक्त गर्नुभयो। सोशल मीडिया सन्देशमा उपराष्ट्रपतिले आपतकाल भारतको इतिहासमा एक कठिन समय रहेको र संविधानका मूल्यहरूको कडा परीक्षण भएको बताउनुभयो। विदेश मन्त्री डाक्टर सुब्रमण्यम जयशंकरले विश्वमा हतियारको बढ्दो प्रयोग, बढ्दो जोखिम लिने र सोशल मीडियाको युगमा अनुकूलित राजनीतिको अवलोकन गरिरहेको बताउनुभयो। वाणिज्य एवं उद्योग मन्त्री पीयूष गोयल आज ब्रिटेनको 3 दिने औपचारिक भ्रमणमा जाँदै हुनुहुन्छ। ग्रामीण विकास विभागले आज नयाँ दिल्लीमा ग्रामीण विकासमा आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोगबारे राष्ट्रिय कार्यशाला आयोजना गर्दैछ। नागरिक उड्डयन मन्त्री के राममोहन नायडूले आज उत्तर प्रदेशको वाराणसीको लालबहादुर शास्त्री अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो इजी कनेक्ट उडानको उद्घाटन गर्नुभयो। मौसम विभागले आज तटीय कर्नाटक, झारखण्ड, कोकण र गोवा, महाराष्ट्र, तेलंगाना, ओडिसा, उप हिमालय, पश्चिम बंगाल र सिक्किममा अलग अलग स्थानहरूमा भारी वर्षा हुने पूर्वानुमान गरेको छ। सुन्नुहुँदै थियो आकाशवाणीबाट मुख्य समाचार पूरा भयो।

यो प्रसारण हो आकाशवाणीको नव प्रस्तुत छ केही लोक तथा आधुनिक गीतहरू। तहुनु श्रोता, कार्यक्रमको यो पहिलो साङ्गीतिक कोशीले हालको निम्ति राखिरहेका छौं चन्द्रदीप वाइबा, सुदीप वाइबा अनि यमुना देवानको स्वरमा।

0: भर्खरै प्रस्तुत थियो केही लोक तथा आधुनिक गीतहरू। हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौं र अब पालो समाचारको।
1: यो आकाशवाणी हो, अब समाचार मनीषा छेत्रीबाट सुन्नुहोस्। पहिला मुख्य समाचार। केन्द्रीय ऊर्जा मन्त्री मनोहर लालले भारत ऊर्जा प्रणाली निर्माणको दिशामा ब्रिक्सको सहयोगलाई बलियो बनाउन चाहने बताउनुभयो। विदेश मन्त्री डाक्टर एस जयशंकरले विश्वमा हतियारको बढ्दो प्रयोग र जोखिम लिने युगमा अनुकूलित राजनीतिको अवलोकन गरिरहेको बताउनुभयो। 25 जुन 1975 आपतकालको सम्झनामा आज संविधान हत्या दिवस मनाइँदैछ। भेनेजुएलाका राष्ट्रपति डेल्सी रोड्रिगेजले भूकम्पका कारण देशमा आपतकाल घोषणा गर्नुभयो र आईसीसी महिला टी20 विश्वकप क्रिकेटको समूह ए अन्तर्गत आज भारतले बंगलादेशको सामना गर्दैछ। केन्द्रीय ऊर्जा मन्त्री मनोहर लालले भन्नुभयो, भारत ऊर्जा प्रणाली निर्माणको दिशामा ब्रिक्सको सहयोगलाई बलियो बनाउन चाहन्छ। गुरुग्राममा सम्पन्न 11 ब्रिक्स ऊर्जा मन्त्री स्तरीय बैठकको उद्घाटन गर्दै उहाँले विकासका आकांक्षा र दिगो लक्ष्य हासिल गर्न सस्तो, भरपर्दो र दिगो ऊर्जा अपरिहार्य हुने बताउनुभयो। सम्पूर्ण ऊर्जा मूल्य श्रृङ्खलामा भारतको लगानीमाथि प्रकाश पार्दै श्री लालले भन्नुभयो, भारतले विश्वको सबैभन्दा ठूलो डिजिटल सक्षम विद्युत प्रणालीहरूको जग बसालिरहेको छ। उहाँले भन्नुभयो, 6 करोड़भन्दा बढी स्मार्ट मिटरहरू पहिले नै जडान भइसकेका छन् र यो परिवर्तन आगामी वर्षहरूमा पनि व्यापक रूपमा जारी रहनेछ।
2: Future energy systems must balance

0: भविष्य की ऊर्जा प्रणालियों में स्थिरता और विश्वसनीयता के बीच संतुलन होना चाहिए। भारत ऊर्जा क्षेत्र की पूरी श्रृंखला में बड़े पैमाने पर निवेश कर रहा है। अब तक 6 करोड़ से अधिक स्मार्ट मीटर लगाए जा चुके हैं और आने वाले वर्षों में यह बदलाव और बड़े स्तर पर जारी रहेगा।
1: विदेश मंत्री डाक्टर सुब्रमण्यम जयशंकरले विश्वमा हतियारको बढ्दो प्रयोग, बढ्दो जोखिम लिने र सोशल मीडियाको युगमा अनुकूलित राजनीतिको अवलोकन गरिरहेको बताउनुभयो। दक्षिण कोरियामा जेजु टापुमा आयोजित शान्ति र समृद्धि सम्बन्धी सम्मेलनलाई सम्बोधन गर्दै डाक्टर जयशंकरले आफ्नो विशिष्टता दावी गर्ने प्रवृत्ति अधिक रहेको र क्षमतालाई पनि कम हिचकिचाहटका साथ प्रयोग गर्न थालेको बताउनुभयो। COVID-19, आतंकवाद वा जलवायु परिवर्तनका चरम घटनाको प्रभाव जस्ता चुनौतीहरूको सामना गर्न अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको उहाँले बताउनुभयो। डाक्टर एस जयशंकरले प्रभावशाली देशहरूबीच नयाँ समझदारी र घनिष्ठ सम्बन्धको निर्माणले विश्व व्यवस्थालाई स्थिर बनाउन र विशिष्ट एजेण्डाहरूमा सहकार्यको माध्यमबाट समस्याहरूको समाधान गर्न मद्दत पुग्ने बताउनुभयो। 25 जुन 1975 आपतकालको सम्झनामा आज संविधान हत्या दिवस मनाइँदैछ। यससँग सम्बन्धित विभिन्न कार्यक्रम देशैभर आयोजन भइरहेको छ, जसको उद्देश्य संविधान र लोकतान्त्रिक मूल्य मान्यताको संरक्षणको महत्वलाई उजागर गर्नु हो। उपराष्ट्रपति सीपी राधाकृष्णनले आपतकालको समयमा लोकतान्त्रिक मूल्यहरूको रक्षा गर्नेहरूप्रति सम्मान व्यक्त गर्नुभयो। सोशल मीडिया सन्देशमा उपराष्ट्रपतिले आपतकाल भारतको इतिहासमा एक कठिन समय रहेको र संविधानका मूल्यहरूको कडा परीक्षण भएको बताउनुभयो। उहाँले त्यसबेला नागरिकहरूका धेरै अधिकार बन्द, अभिव्यक्ति स्वतन्त्रतामा प्रतिबन्ध र लोकतान्त्रिक संस्थामा पनि प्रभाव परेको बताउनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदी आज आपतकालको समयमा लोकतान्त्रिक मूल्यहरूको रक्षा गर्न दृढ संकल्पित सबैलाई सम्मान व्यक्त गर्नुभयो र यसलाई भारतको इतिहासको सबैभन्दा कालो अध्यायको रूपमा वर्णन गर्नुभयो। भारतीय जनता पार्टीले संकटकाललाई भारतीय इतिहासको कालो अध्याय भन्दै काँग्रेसमाथि निशाना बनाएको छ। नयाँ दिल्ली स्थित पार्टी मुख्यालयमा संचारकर्मीसँग कुरा गर्दै भाजपाका वरिष्ठ नेता रविशंकर प्रसादले आपतकालको समयमा न्यायपालिकालाई दबावमा राखिएको र मीडियाको स्वतन्त्रतामा असर परेको र विपक्षी नेताहरूलाई जेल पठाइएको बताउनुभयो।
2: जुडिशरी के खिलाफ बेशर्मी, संपादक पत्रकारिता के कॉम्प्रोमाइज करने के लिए दबाव, विपक्षियों को जेल में बंद करना और गलत तरीके से इमरजेंसी लगाना। मैं इमरजेंसी के अंडरग्राउंड में प्रधानमंत्री की भूमिका की तारीफ करूंगा। सरदार के रूप में जितना अंडरग्राउंड को उन्होंने गुजरात से लेकर उत्तर भारत को जो संगठित किया था वो कमाल था। और आज अपने ट्वीट में उन्होंने उस काले अध्याय को याद किया है कि देश की जनता ने कितनी हिम्मत दिखाई।
1: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशल मीडिया ह्यान्डल एक्समा @AIR न्यूज कर्स्योङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। सर्वोच्च अदालतले श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टले प्राप्त गरेको दानमा कथित आर्थिक अनियमितताको अदालतको निगरानीमा छानबिनको माग गर्दै दायर गरिएको जनहित याचिकामाथि तत्काल सुनवाई गर्न अस्वीकार गरेको छ। तर अदालतले निवेदकलाई उचित समयमा मुद्दा दर्ता गर्ने आश्वासन दिएको छ। याचिकाकर्ता अधिवक्ता नरेन्द्र कुमार गोस्वामीले न्यायाधीश बीवी न्यायाधीश एस नागरत्न र जोय मलय बाग्चीको बेन्चले उनीहरूको निवेदन महत्वपूर्ण प्रमाण प्राप्त गर्न मुद्दालाई तत्काल सूचीबद्ध गर्न सीमित रहेको बताएको छ। भेनेजुएलाका राष्ट्रपति डेल्सी रोड्रिगेजले भूकम्पका कारण देशमा आपतकाल घोषणा गर्नुभयो। काराकास र वरपरका क्षेत्रमा आज बिहान 7.2 र 7.5 म्याग्निच्युडको भूकम्प जाँदा कैयौं भवन भत्किएका छन्। राष्ट्रपतिले अर्को आदेश नआएसम्मका लागि पठन पाठन तथा अनावश्यक क्रियाकलाप स्थगित गर्नुभयो भने सबैभन्दा अधिक प्रभावित क्षेत्रहरूमा सार्वजनिक र निजी सार्वजनिक स्वास्थ्य संयन्त्रहरू पनि सक्रिय रहेको बताउनुभयो। यसैबीच कैयौं स्थानमा उद्धार कार्य जारी रहेको छ। उपराष्ट्रपति सीपी राधाकृष्णन र प्रधानमन्त्री नरेन्द्र मोदीले भेनेजुएलामा गएको विनाशकारी भूकम्पको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ।

सोशल मीडिया पोस्ट गर्दै उपराष्ट्रपतिले आफ्ना प्रियजन गुमाएका प्रति आफ्नो संवेदना रहेको बताउनु भएको छ भने यसरी नै प्रधानमन्त्री मोदीले पनि भेनेजुएलाको सरकार र जनता विशेष गरी आफ्ना प्रियजन गुमाएका परिवारप्रति संवेदना प्रकट गर्नुभएको छ। कोलकाताको तारातला क्षेत्रमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या नौ पुगेको छ। 29 जनालाई अस्पताल ल्याइएको थियो, जसमध्ये 20 जनाको अझै उपचार भइरहेको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले दुर्घटनाका जिम्मेवारहरूलाई कारवाही गरिने बताउनु भएको छ। उहाँले मृतकका परिवारलाई 10 लाख र घाइतेलाई 1 लाख रूपियाँ क्षतिपूर्ति दिने घोषणा गर्नुभयो। दुर्घटनास्थलमा राहत तथा उद्धार कार्य जारी रहेको उहाँले बताउनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले कोलकाता घटनाका मृतकका परिवारलाई प्रधानमन्त्री राहत कोषबाट 2 लाख र घाइतेहरूलाई 50,000 रूपियाँ दिने घोषणा गर्नुभएको छ। सोशल मीडिया पोस्ट गर्दै प्रधानमन्त्रीले घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो। उहाँले भन्नुभयो, राज्य सरकार प्रभावितहरूलाई हर सम्भव सहयोग प्रदान गर्न निरन्तर काम गरिरहेको छ। आईसीसी महिला टी20 विश्वकप क्रिकेटको समूह ए अन्तर्गत आज भारतले बंगलादेशको सामना गर्दैछ। खेल म्यान्चेस्टरको एमिरेट्स ओल्ड ट्राफर्ड स्टेडियममा भारतीय समय अनुसार साँझ 7 बजीदेखि सुरु हुनेछ। समूह एको 3 खेलमा हरमनप्रीत कौरको कप्तानीमा रहेको भारत दोस्रो स्थानमा छ भने बंगलादेश चौथो स्थानमा छ। मौसम विभागले आज तटीय कर्नाटक, झारखण्ड, कोंकण र गोवा, महाराष्ट्र, तेलंगाना, ओडिसा, उपहिमालय, पश्चिम बंगाल र सिक्किममा अलग अलग स्थानहरूमा भारी वर्षा हुने पूर्वानुमान गरेको छ। मौसम विभागका अनुसार बिहार, झारखण्ड, पश्चिम मध्यप्रदेश, पश्चिम राजस्थान, मध्य महाराष्ट्र र मराठवाडामा भारी वर्षा र चट्याङ पर्ने सम्भावना छ। यो समाचार युट्युबमा 8AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। र अन्तमा पुनः एकचोटि मुख्य समाचार। केन्द्रीय ऊर्जा मन्त्री मनोहर लालले भारत ऊर्जा प्रणाली निर्माणको दिशामा ब्रिक्सको सहयोगलाई बलियो बनाउन चाहने बताउनुभयो। विदेश मन्त्री डाक्टर एस जयशंकरले विश्वमा हतियारको बढ्दो प्रयोग र जोखिम लिने युगमा अनुकूलित राजनीतिको अवलोकन गरिरहेको बताउनुभयो। 25 जुन 1975 आपतकालको सम्झनामा आज संविधान हत्या दिवस मनाइँदैछ। भेनेजुएलाका राष्ट्रपति डेल्सी रोड्रिगेजले भूकम्पका कारण देशमा आपतकाल घोषणा गर्नुभयो। र आईसीसी महिला टी20 विश्वकप क्रिकेटको समूह ए अन्तर्गत आज भारतले बंगलादेशको सामना गर्दैछ। आकाशवाणीबाट सुन्नुहुँदै थियो समाचार, पूरा भयो।

अब प्रस्तुत छ समसामयिक समीक्षा, अनुवादक तथा वाचक भूपेन्द्र शर्मा। विशेष नागरिकहरूलाई शासनको केन्द्रमा राख्न प्रधानमन्त्रीको आग्रह। आलेख विदेश सेवा डेस्क, एनएसटी, आकाशवाणी। प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार 23 जुन 2026 नयाँ दिल्लीमा सेवा तीर्थमा भारतीय प्रशासनिक सेवा आईएएस 2024 ब्याचका 183 अधिकारी प्रशिक्षार्थीहरूसित कुराकानी गर्नुभयो, जो विभिन्न मन्त्रालय र विभागहरूमा सहायक सचिवको रूपमा नियुक्त भएका छन्। यो अफिसर प्रशिक्षार्थीहरूले उनीहरूको क्षेत्र, प्रशिक्षण र मन्त्रालयहरूमा उनीहरूको संलग्नताबाट आफ्ना अनुभवहरू साझा गरे। अधिकारीहरूलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्रीले भन्नुभयो, 2 वर्षको फिल्ड एक्सपोजर र प्रशासनिक शिक्षापछि उनीहरू अब एक महत्वपूर्ण चरणमा उभिएका छन्, जहाँ उनीहरूको निर्णयले उनीहरूको आफ्नै करियर मात्र होइन करोडौं नागरिकहरूको भविष्यलाई पनि आकार दिनेछ। सार्वजनिक सेवाको वास्तविक परीक्षा वास्तविक जीवनको परिस्थितिलाई निष्ठा, संवेदनशीलता र प्रतिबद्धतासित सामना गरेर सुरु हुनेमा उहाँले जोड दिनुभयो। प्रधानमन्त्री मोदीले युवा सिभिल सेवकहरूलाई दृढ उद्देश्य, नवाचार र नागरिक केन्द्रित शासनसित राष्ट्र निर्माणमा समर्पित हुन आग्रह गर्नुभयो। उहाँले अधिकारीहरूलाई हरेक प्रशासनिक फाइलको पछाडि पर्ने मानवीय प्रभावलाई सधैँ याद राख्न आग्रह गर्नुभयो। उहाँले प्रत्येक फाइलले असंख्य नागरिकहरूको आकांक्षा, चिन्ता र जीवनलाई प्रतिनिधित्व गर्दछ भनी बताउनुभयो। नागरिक देवो भवको मन्त्रमा जोड दिनुहुँदै अधिकारीहरूलाई निर्णयको केन्द्रमा नागरिकहरूलाई राख्न र शासन सहानुभूतिपूर्ण, उत्तरदायी र समावेशी रहेको सुनिश्चित गर्न आह्वान गर्नुभयो। प्रत्येक फाइलले असंख्य नागरिकहरूको आकांक्षा, चिन्ता र जीवन

0: प्रतिनिधित्व गर्दछ। प्रधानमन्त्रीले युवा आईएएस अधिकारीहरूलाई भन्नुभयो, उनीहरूलाई हरेक निर्णयको केन्द्रमा मानिसहरूलाई राख्न र शासन सहानुभूतिपूर्ण, उत्तरदायी र समावेशी रहेको सुनिश्चित गर्न आग्रह गर्नुभयो। श्री मोदीले यो पनि टिप्पणी गर्नुभयो कि प्रमुख विकासका चुनौतीहरू सिलोमा समाधान गर्न सकिँदैन र सार्थक र दिगो परिणामहरू प्राप्त गर्न विभागहरू माझ प्रभावकारी समन्वय आवश्यक छ। समग्र सरकारको दृष्टिकोणका आह्वान गर्नु हुँदै प्रमुख विकासका चुनौतीहरू सिलोमा समाधान गर्न नसकिने कुरामा प्रधानमन्त्रीले जोड दिनुभयो। अर्थपूर्ण र स्थायी परिमाणहरू प्राप्त गर्न विभागहरू बीच प्रभावकारी समन्वय आवश्यक रहेको पनि उहाँले उल्लेख गर्नुभयो। विकसित भारत 2047 दृष्टिकोणमाथि प्रकाश पार्नुहुँदै प्रधानमन्त्रीले भन्नुभयो, आगामी दशकहरूमा प्रत्येक नीतिगत र प्रशासनिक निर्णयले विकसित भारत निर्माणमा योगदान पुर्याउनु पर्छ। आज भारतका प्राथमिकताहरूमा आत्मनिर्भर भारत, मेक इन इन्डिया, म्यानुफ्याक्चरिङ ग्रोथ, ऊर्जा सुरक्षा र युवाहरूका लागि अवसरहरू सृजना गर्न समावेश रहेको पनि उहाँले उल्लेख गर्नुभयो। प्रधानमन्त्रीले पछिल्लो दशकमा शासनमा भएको परिवर्तनलाई जोड दिनुहुँदै भन्नुभयो, प्रशासनिक प्रक्रिया केन्द्रित मोडेलबाट परिणाममुखी दृष्टिकोणमा अघि बढेको छ। उहाँले सेवा प्रवाहमा सुधार गर्न, नागरिकहरूलाई सजिलो र पारदर्शीसित सेवाहरूमा पहुँच गर्न सक्षम बनाउन डिजिटल शासन, कृत्रिम बुद्धिमत्ता र प्रविधिको बढ्दो भूमिकालाई उद्घ्रेत गर्नुभयो। डाटा सञ्चालित शासनको महत्वमा जोड दिनुहुँदै प्रधानमन्त्रीले भन्नुभयो, तथ्याङ्कहरूलाई संख्याको रूपमा मात्र हेरिनुहुन्न तर लाखौं जनताको सामूहिक जीवन, चुनौती र आकांक्षाको प्रतिबिम्बको रूपमा हेरिनुपर्छ। उहाँले अधिकारीहरूलाई नियमित रूपमा नीतिहरू प्रभावकारी रूपले धरातलमा परिणामहरूमा अनुवाद भइरहेको छ कि छैन भनेर प्रमाणित गर्न आग्रह गर्नुभयो। प्रधानमन्त्री मोदीले राष्ट्र निर्माणमा महिलाहरूको बढ्दो भूमिकामाथि प्रकाश पार्नुहुँदै वर्तमान ब्याचमा 40% भन्दा बढी महिला अधिकारीहरू रहेको उल्लेख गर्नुभयो। प्रधानमन्त्रीले युवा अधिकारीहरूलाई राष्ट्र निर्माणमा उनीहरूको योगदानको निरन्तर मूल्याङ्कन गर्न र उनीहरूले धारण गर्नुभएका पदहरूबाट होइन तर उनीहरूले प्राप्त गरेको मापन योग्य परिणामहरूबाट सन्तुष्ट प्राप्त गर्न आग्रह गर्नुभयो। उहाँहरूको ऊर्जा, प्रतिभा र समर्पणले भारतको विकास यात्रालाई नयाँ उचाइमा पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने उहाँले विश्वास व्यक्त गर्नुभयो। यस अवसरमा कार्मिक राज्य मन्त्री जितेन्द्र सिंह, प्रधानमन्त्रीका प्रधान सचिव पीके मिश्र, प्रधानमन्त्रीका सचिव शक्तिकान्त दास, मन्त्री परिषद सचिव टीबी सोमनाथन, सचिव रचना शाह, सचिव डीओपीटी श्रीराम तर्णीकान्त, निर्देशक लालबहादुर शास्त्री राष्ट्रिय प्रशासन प्रतिष्ठान र अन्य वरिष्ठ अधिकारीहरू निर्देशक लालबहादुर शास्त्री राष्ट्रिय निर्माण प्रशासन प्रतिष्ठान र अन्य वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो।
1: भर्खरै प्रस्तुत थियो समसामयिक समीक्षा। यो प्रसारण हो आकाशवाणीको र अब श्रोतागणलाई सुनाउन लागिरहेका छौ केही फिल्मी गीतहरू। त आउनु श्रोता, कार्यक्रमको पहिलो कोशी स्वीकार्नुहोस् सपने फिल्मबाट। गुञ्जनेश्वर छ हेमा शेरदेसाई अनि मलेसिया वासुदेवनको, जहाँ संगीत हामी पाउँछौ एआर रहमानको अनि शब्द रचना जावेद अख्तरको।

0: फिल्मी गीतहरूको प्रसारण पछि श्रोतागण अब पालो भएको छ समाचारको।
1: यो आकाशवाणी हो, अब अजित विश्वबाट सुन्नुहोस् समाचार। पच्चीस जुन 1975 को संकटकाल को सम्झना में आज संविधान हत्या दिवस मनाइदैछ। यससँग सम्बन्धित विभिन्न कार्यक्रम देशभर आयोजना हुँदै आएका छन्, जसको उद्देश्य संविधान र लोकतान्त्रिक मूल्य मान्यता को संरक्षण को महत्वलाई उजागर गर्नु हो। यसैबीच उपराष्ट्रपति सीपी राधाकृष्णनले आपतकाल को समय में लोकतान्त्रिक मूल्यहरूको रक्षा गर्नेहरूप्रति सम्मान व्यक्त गर्नुभयो। सोशियल मीडिया पोस्टमा सन्देशमा उपराष्ट्रपतिले आपतकाल भारतको इतिहासमा एक कठिन समय रहेको र संविधानका मूल्यहरूको कडा परीक्षण भएको बताउनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले आज आपतकालको समयमा लोकतान्त्रिक मूल्यहरूको रक्षा गर्न दृढ संकल्पित सबैलाई सम्मान व्यक्त गर्दै यसलाई भारतको इतिहासको सबैभन्दा कालो अध्यायको रूपमा वर्णन गर्नुभयो। आसामका मुख्यमन्त्री हेमन्त विश्व शर्माले असम पुलिसले नलबाडी जिल्लामा 1,48,00,000 बराबरको संदिग्ध हेरोइन बरामद गरेको तथा यस मामिलामा दुईजनालाई पक्राउ गरेको जानकारी दिनुभयो। मुख्यमन्त्रीका अनुसार लागू पदार्थको विरुद्ध अभियानको क्रममा नलबाडी पुलिसले 16 साबुन बक्समा लुकाएर राखेको 211.5 ग्राम संदिग्ध हेरोइन बरामद गरिएको छ। सोसियल मीडिया पोस्टमा साझा गर्नुहुँदै मुख्यमन्त्रीले भन्नुभयो, यो खेप स्थानीय समुदायहरूमा पुग्नु अघि नै रोकिएको थियो। अपरेशनका लागि नलबाडी पुलिसको प्रशंसा गर्नुहुँदै उहाँले भन्नुभयो, हाम्रो समुदायलाई 20 दिन अघि नै अर्को खेप रोकियो। अवैध खेपको स्रोत पत्ता लगाउन र तस्करीको सञ्जालमा संलग्न अन्यको पहिचान गर्न थप अनुसन्धान भइरहेको बताइएको छ। मणिपुरमा मुसलधारे वर्षाका कारण धेरै स्थानमा पहिरो गएको छ, जसका कारण राष्ट्रिय राजमार्ग 37 यातायात अवरुद्ध भएको छ। वर्षाका

आग्रह गर्नुभयो। उहाँले नागरिकहरूलाई आधिकारिक माध्यमहरू मार्फत जानकारी प्राप्त गर्न र सबै सुरक्षा निर्देशनहरू पालना गर्न आग्रह गर्नुभएको छ। विश्वको प्रमुख शक्तिपीठहरू मध्ये एक श्री कामख्या मन्दिरमा 22 जुनदेखि सुरु भएको 5 दिने कार्यक्रमलाई ध्यानमा राख्दै नीलाञ्चल पहाडमा भक्तजनहरूको ठूलो भीड भइरहेको छ। 22 जुन राति 9:08:12 अम्बुवासी प्रवृत्ति सुरु हुनुभन्दा अघि दैनिक पूजा आराधना सम्पन्न भई भक्तजनको दर्शनका लागि 3 दिन मन्दिरका ढोका बन्द गरिएको थियो। 26 जुनको बिहान देवीलाई स्नान गराइसकेपछि दैनिक पूजा आराधना र अन्य धार्मिक अनुष्ठान गरेपछि मात्र भक्तजनका लागि मन्दिरका ढोका खोल्ने परम्परा छ। अम्बुवासी महायोगको सुचारू सञ्चालनका लागि कामख्या मन्दिरको बरदेउरी समाज, अम्बुवासी महायोग सञ्चालन समिति, कामरूप महानगरपालिका जिल्ला प्रशासन, गुवाहाटी महानगरीय पुलिस, पर्यटन विभाग लगायतका सरकारवाला विभागले व्यापक तयारी गरिरहेका छन्। सिक्किमको मंगन जिल्ला चुनाव अधिकारीको कार्यालयले जिल्लाका 3 वटै विधानसभा क्षेत्रमा विशेष गहन पुनरीक्षण एसआईआर अभ्यास अन्तर्गत गणना फारम वितरण र डिजिटलकरण निरन्तर रूपमा अगाडि बढिरहेको जानकारी दिनुभएको छ। हिजो अपरान्न 4 बजेसम्म 32,305 मतदाता मध्ये कुल 32,041 गणना फारम वितरण गरिएको छ, जसले समग्र वितरण दर 99.18% हासिल गरेको छ। यसबाहेक 29,563 गणना फारम डिजिटलकरण गरिएको छ, जुन कुल मतदाताको 91.51% हो। यस्तै गान्तोक जिल्लाले जिल्लाभरि चुनाव अधिकारी र बुथ स्तरीय अधिकारी बिएलओको संयुक्त प्रयासलाई प्रतिबिम्बित गर्दै जारी विशेष गण पुनरीक्षण एसआर 2026 अन्तर्गत गणना फारम ईएफ को 99.68% वितरण हासिल गरेको छ। असमका मुख्य सचिव रवि कोटाले हिजो ब्रिटिश डिप्टी हाई कमिश्नर एन्ड्रू फ्लेमिङसित बैठक गर्नुभयो। बैठकको उद्देश्य आगामी महिना लागू हुने भारत युके फ्री ट्रेड एग्रिमेन्ट एएफटिए हुन अघि असम र युनाइटेड किङ्डम बीच सहयोगलाई सशक्त बनाउनु थियो। बैठकमा निवेशलाई प्रेरित गर्नको लागि निर्यात बढाउने, टेक्नोलोजीलाई अप्नाउने, इन्फ्रास्ट्रक्चरको विकास र कौशल विकास जस्ता क्षेत्रहरूमा सहयोग बढाउनको लागि एक रणनीतिक रोडम्याप तयार गर्नेमाथि ध्यान दियो। यसका साथै आकाशवाणीबाट समाचार पूरा भयो।

यो प्रसारण हो आकाशवाणीको ताउनो श्रोतागण अब सुनौ विविध कलाकारको स्वरमा केही लोक तथा आधुनिक गीतहरू त कार्यक्रमको प्रथम कोशी लिइराखिरहेका छौं सुनिता गजमेरको स्वरमा जहाँ शब्द रचना छ मानसिंह मुक्तानको अनि संगीत सूरज मुक्तानको

श्रोतागण यसले सुन्दै हुनुहुन्छ आकाशवाणीको नेपाली प्रसारण सेवा र यसले प्रसारण भइरहेको छ विविध कलाकारको स्वरमा केही लोक तथा आधुनिक गीतहरू त्यसै क्रममा अब स्वीकार्नुहोस् कार्यक्रमको यो अखिलो प्रस्तुति लावण्य गजमेर अनि उज्जवल थापाको युगल स्वरमा

0: हजुरले भर्खरै सुन्नुभयो विविध कलाकारको स्वरमा केही लोक तथा आधुनिक गीतहरू। यो प्रसारण हो आकाशवाणीको र पालो समाचारको।
1: यो आकाशवाणी हो, समाचार सीमा क्षेत्रबाट सुन्नुहोस्। प्रथमा प्रमुख समाचार। राष्ट्रपति द्रौपदी मुर्मूले आज राष्ट्रपति भवनमा सैन्य इन्जिनियर सेवाका प्रशिक्षु अधिकारीहरूलाई भेटघाट गर्नुभयो। संकटकालको सम्झनामा आज संविधान हत्या दिवस मनाइँदैछ। प्रधानमन्त्रीले यस अवधिमा लोकतन्त्र जग बसालेका संस्थामाथि आक्रमण भएको बताउनुभयो। विदेश मन्त्री डाक्टर एस जयशंकरले विश्वमा हतियारको बढ्दो प्रयोग र जोखिम लिने युगमा अनुकूलित राजनीतिको अवलोकन गरिरहेको बताउनुभयो। भेनेजुएलामा आज बिहान पटक पटक 7.2 र 7.5 म्याग्निट्युडको भूकम्प गएपछि देशमा आपतकाल घोषणा गरिएको छ। मौसम विभागले आगामी 30 जुनसम्म पश्चिम बंगाल तराई क्षेत्र र सिक्किममा भारी वर्षाको पूर्वानुमान गरेको छ। राष्ट्रपति द्रौपदी मुर्मूले आज राष्ट्रपति भवनमा सैन्य इन्जिनियर सेवाका प्रशिक्षु अधिकारीहरूलाई भेटघाट गर्नुभयो। उहाँले सेनाको इन्जिनियर सेवाका अधिकारीहरूको कौशल, समर्पण र मेहनतले देशको सुरक्षा प्रणालीलाई बलियो बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। राष्ट्रपतिले भन्नुभयो, यी अधिकारीहरूको प्रयासले नै सैनिकहरू, नाविक र वायु सेनाका जवानहरूले आफ्नो कर्तव्य प्रभावकारी रूपमा पूरा गर्न सक्षम भएका छन्। उहाँले भन्नुभयो, उहाँहरूले आफ्नो कामले सुरक्षित र सुदृढ भारत निर्माणमा मात्र होइन स्वच्छ, हरित र दिगो भारत निर्माणमा पनि योगदान दिनु पर्दछ। 25 जुन 1975 को संकटकाल को सम्झना में आज संविधान हत्या दिवस मनाइँदैछ। यससँग संबंधित विभिन्न कार्यक्रम देशभरी आयोजना हुँदै आएका छन्, जसको उद्देश्य संविधान र लोकतान्त्रिक मूल्य मान्यता को संरक्षण को महत्वलाई उजागर गर्नु हो। यसैबीच उपराष्ट्रपति सीपी राधाकृष्णनले आपतकाल को समय में लोकतान्त्रिक मूल्यहरूको रक्षा गर्नेहरूप्रति सम्मान व्यक्त गर्नुभयो। सोशियल मीडिया संदेश में उपराष्ट्रपतिले आपतकाल भारतको इतिहासमा एक कठिन समय रहेको र संविधानका मूल्यहरूको कडा परीक्षण भएको बताउनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले आज आपतकालको समयमा लोकतान्त्रिक मूल्यहरूको रक्षा गर्न दृढ संकल्पित सबैलाई सम्मान व्यक्त गर्दै यसलाई भारतको इतिहासको सबैभन्दा कालो अध्यायको रूपमा

0: वर्णन गर्नुभयो। सोशल मीडिया पोस्ट गर्दै श्री मोदीले भन्नुभयो, संकटकाल संविधानमाथि प्रत्यक्ष आक्रमण थियो। प्रधानमन्त्रीले यस अवधिमा लोकतन्त्र जग बसालेका संस्थामाथि पनि आक्रमण भएको बताउनुभयो। गृहमन्त्री अमित शाहले आज आपतकालको विरूद्ध लडेका स्वतन्त्रता सेनानीहरूलाई श्रद्धाञ्जली दिनुभयो। सोशल मीडिया पोस्टमा गृहमन्त्रीले 25 जुन 1975 भारतीय लोकतन्त्रको कालो अध्याय भएको उल्लेख गर्दै तत्कालीन सरकारले संविधान प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतालाई कमजोर पार्ने प्रयास गरेको बताउनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले आज संविधान हत्या दिवसको अवसरमा पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीद्वारा रचित एउटा कविताको पंक्ति पढ्नुभयो। सोशियल मीडिया पोस्टमा प्रधानमन्त्रीले भन्नुभयो, यो कविता केवल पंक्तिहरूको संग्रह नभएर आपतकालको अवधि लोकतन्त्रमाथि थपिएको दुःख पीड़ा र प्रतिबन्धको एक जीवन्त र सशक्त अभिव्यक्ति हो।
1: जब आपातकालको एक वर्ष हो गया तो अटल जी ने एक कविता लिखी और उन्होंने उस समय की मनस्थिति का वर्णन अपनी कविता में किया है। झुलसाता जेठ मास शरद चांदनी उदार, झुलसाता जेठ मास शरद चांदनी उदार, सिसकी भरते सावन का अंतर्गत रीत गया, एक बरस बीत गया।
2: सीख चौ में सिमटा जग किंतु विकल प्राण विहग, धरती से अंबर तक बुझा मुक्ति गीत गया, एक बरस
0: गृहमन्त्री अमित शाहले बाबा बन्दा सिंह बहादुरप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभयो। सोशियल मीडियाको एक पोस्टमा श्री शाहले बाबा बन्दा सिंह बहादुर एक महान योद्धा, खालसा सेनाको प्रथम सेनापति र अद्वितीय बहादुरीको प्रतीक भएको बताउनुभयो। नागरिक उड्डयन मन्त्री श्री राम मोहन नायडूले आज उत्तर प्रदेशको वाराणसीको लाल बहादुर शास्त्री अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो इजी कनेक्ट उडानको उद्घाटन गर्नुभयो। वाराणसीलाई दिल्ली हुँदै विश्वसँग जोड्ने यो पहिलो हब र स्कोप उडान भारतको हरेक कुनालाई विश्वसँग निर्वाध रूपमा जोड्ने उद्देश्यका साथ शुरू गरिएको हो। यसैबीच मन्त्री नायडूले भन्नुभयो, भारतमा तपाईँ जुनसुकै शहरमा बसे पनि तपाईँ आफ्नो गृहनगरबाट आफ्नो अन्तर्राष्ट्रिय यात्रा शुरू गर्न सक्नुहुन्छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशियल मीडिया ह्यान्डल एक्समा @AIRNews गर्छौं अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। विदेश मन्त्री डाक्टर सुब्रमण्यम जयशंकरले विश्वमा हतियारको बढ्दो प्रयोग, बढ्दो जोखिम लिने र सोशियल मीडियाको युगमा अनुकूलित राजनीतिकी अवलोकन गरिरहेको बताउनुभयो। दक्षिण कोरियामा जेजु टापुमा आयोजित शान्ति र समृद्धि सम्बन्धी सम्मेलनलाई सम्बोधन गर्दै डाक्टर जयशंकरले आफ्नो विशिष्टता दावी गर्ने प्रवृत्ति अधिक रहेको र क्षमतालाई पनि कम हिचकिचाहटका साथ प्रयोग गर्न थालेको बताउनुभयो। डाक्टर एस जयशंकरले प्रभावशाली देशहरूबीच नयाँ समझदारी र घनिष्ठ सम्बन्धको निर्माणले विश्व व्यवस्थालाई स्थिर बनाउन र विशिष्ट एजेण्डाहरूमा सहकार्यको माध्यमबाट समस्याहरूको समाधान गर्न मद्दत पुग्ने बताउनुभयो। केन्द्रीय ऊर्जा मन्त्री मनोहर लालले भन्नुभयो, भारत ऊर्जा प्रणाली निर्माणको दिशामा ब्रिक्सको सहयोगलाई बलियो बनाउन चाहन्छ। गुरुग्राममा सम्पन्न 11 ब्रिक्स ऊर्जा मन्त्री स्तरीय बैठकको उद्घाटन गर्दै उहाँले विकासका आकांक्षा र दिगो लक्ष्य हासिल गर्न सस्तो भरपर्दो र दिगो ऊर्जा अपरिहार्य हुने बताउनुभयो। सम्पूर्ण ऊर्जा मूल्य श्रृंखलामा भारतको लगानीमाथि प्रकाश पार्दै श्री लालले भन्नुभयो, भारतले विश्वको सबैभन्दा ठूलो डिजिटल सक्षम विद्युत प्रणालीहरूको जग बसालिरहेको छ। कोलकाताको ताराताला क्षेत्रमा भएको दुर्घटनामा मृत्यु हुनेहरूको संख्या 9 पुगेको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले दुर्घटनाका जिम्मेवारहरूलाई कार्यवाही गरिने बताउनु भएको छ। उहाँले मृतकका परिवारलाई 10 लाख र घाइतेलाई 1 लाख रुपियाँ क्षतिपूर्ति दिने घोषणा गर्नुभयो। घटनाको छानबिनका लागि विशेष अनुसन्धान टोली गठन गरिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले कोलकाता घटनाका मृतकका परिवारलाई प्रधानमन्त्री राहत कोषबाट 2-2 लाख र घाइतेहरूलाई 50,000 दिने घोषणा गर्नुभएको छ। केन्द्रीय अन्वेषण ब्यूरो सीबीआईले डिजिटल पक्राउ धोकाधड़ीसँग सम्बन्धित एक ठूलो मामलामा चेन्नई र कोलकाताबाट 2 जनालाई पक्राउ गरेको छ। एजेन्सीले पंजाब, गुजरात, दिल्ली र महाराष्ट्र सहित 16 राज्यहरूमा 80 भन्दा अधिक स्थानहरूमा अपरेशन चक्र 6 अन्तर्गत खोजी अभियान

0: चलाएको थियो। प्रवर्तन निदेशालय ईडीले आज दिल्ली र गाजियाबादका विभिन्न स्थानहरूमा जग्गा धोखाधड़ी र मनी लन्डरिङ मामलामा छापा मारेको छ। यो मुद्दा श्रेष्ठ प्रप बिल्ड प्राइवेट लिमिटेड संचालक र सेवा सुरक्षा सहकारी हाउसिङ सोसाइटीका पद अधिकारीसँग सम्बन्धित छ। भेनेजुएलाका राष्ट्रपति डेन्सी रेडी ग्रेजले भूकम्पका कारण देशमा आपतकालको घोषणा गर्नुभयो। काराकास र वरपरका क्षेत्रमा आज बिहान 7.2 र 7.5 म्याग्नेट्युडको भूकम्प जाँदा कैयौं भवनहरू भत्किएका छन्। राष्ट्रपतिले अर्को आदेश नआएसम्मका लागि पठन पाठन तथा आवश्यक क्रियाकलाप स्थगित गर्नुभयो भने सबैभन्दा अधिक प्रभावित क्षेत्रहरूमा सार्वजनिक र निजी सार्वजनिक स्वास्थ्य संयन्त्रहरू पनि सक्रिय गरेको बताउनुभयो। यसैबीच कैयौं स्थानमा उद्धार कार्य जारी रहेको छ। राष्ट्रपतिले शक्तिशाली भूकम्पमा परि हालसम्म 35 जनाको मृत्यु भएको र 700 भन्दा अधिक घाइते भएको जानकारी दिनुभयो। प्रभावित क्षेत्रमा उद्धार राहत कार्य भइरहेको छ। राष्ट्रपति सीपी राधाकृष्णन र प्रधानमन्त्री नरेन्द्र मोदीले भेनेजुएलामा गएको विनाशकारी भूकम्पको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ। मौसम विभागले 30 जूनसम्म पश्चिम बंगाल तराई क्षेत्र र सिक्किममा भारी वर्षाको पूर्वानुमान गरेको छ। कर्नाटक झारखण्ड कोकण गोवा महाराष्ट्र तेलंगाना र ओडिसामा भोलिसम्म भारी वर्षाको सम्भावना रहेको छ। यो समाचार युट्युबमा एटीआर कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा प्रमुख समाचार पुनः एकचोटि। राष्ट्रपति द्रौपदी मुर्मूले आज राष्ट्रपति भवनमा सैन्य इन्जिनियर सेवाका प्रशिक्षु अधिकारीहरूलाई भेटघाट गर्नुभयो। संकटकालको सम्झनामा आज संविधान हत्या दिवस मनाइँदैछ। प्रधानमन्त्रीले यस अवधिमा लोकतन्त्र जग बसालेका संस्थामाथि आक्रमण भएको बताउनुभयो। विदेश मन्त्री डाक्टर एस जयशंकरले विश्वमा हतियारको बढ्दो प्रयोग र जोखिम लिने युगमा अनुकूलित राजनीतिको अवलोकन गरिरहेको बताउनुभयो। भेनेजुएलामा आज बिहान पटक पटक 7.2 र 7.5 म्याग्नेट्युडको भूकम्प गएपछि देशमा आपतकाल घोषणा गरिएको छ। समाचार पूरा भयो। अघिल्लो समाचार हामी साँझ 6 बजे प्रस्तुत गर्नेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ। र अब समस्वरमा सुनौ यो देशभक्ति गीत।

एफएम 103.5 मेगाहर्जको तरंगमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौं। र अब प्रस्तुत छ कार्यक्रम नारी प्रगति।

0: नमस्कार सम्मानित श्रोता, पुनः उपस्थित छौँ साप्ताहिक कार्यक्रम नारी प्रगति लिएर। नारी प्रगति कार्यक्रम अन्तर्गत हामीले विभिन्न विषयहरूलाई प्रस्तुत गर्ने गर्छौँ। त आजको क्रममा हामीले विषय लिएका छौँ घरको सजावटमा नारी। त यस विषयलाई प्रस्तुत गर्नार्थ छोटा रङ्गारुङ दार्जिलिङबाट यहाँ सरस्वती शर्माजी उपस्थित हुनुभएकी छ। त यहाँलाई प्रथममा स्वागत जनाऊ। नमस्कार सरस्वतीज्यू।
1: नमस्कार बिन्ताज्यू।
0: त आजको हाम्रो जुन चाहिँ विषय छ घरको सजावटमा नारी, होइन, घरको सजावटमा नारी भन्ने बित्तिकै हामीलाई लाग्छ प्राय नारीहरूले घरको सजावटमा धेरै चासो लिन्छ, होइन, घर एकदमै राम्रोसँगले सजाएर राखेको हुन्छ। त्यहाँबाट पनि हामीले त्यस नारीको व्यक्तित्वलाई हामीले जान्न सक्छौँ के कस्तो नारी छ भनेर, होइन। तपाईँको विचारमा यो घरको सजावटमा नारी के भन्न चाहनुहुन्छ त?
1: सर्वप्रथम आकाश पनि खरसाङ सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोताहरूमा म सरस्वती शर्मा छेत्रीको नमन टक्राए बिन्दाज्यू। र घरको सजावटमा नारी र मानव सभ्यताको विकाससँगै घरको अवधारणाले पनि निरन्तर रूपान्तर हुँदै आएको छ। घर केवल इँटा ढुङ्गा काठ र सिमेन्टले बनेको संरचना मात्र होइन र यो मानिसको भावना संस्कृति सम्बन्ध र जीवनशैलीको जीवन्त प्रतिबिम्ब हो। एउटा घरलाई वास्तविक अर्थमा घर बनाउने कार्यमा नारीको भूमिका अत्यन्त महत्त्वपूर्ण रहिआएको छ नि बिन्दाज्यू। घरको सजावट भन्नासाथ केवल भौतिक सौन्दर्यको कुरा मात्र होइन नि, त्यसभित्रको आत्मीयता, व्यवस्थितता, शान्ति, प्रेम र संस्कारको वातावरण पनि समेटिएको हुन्छ। यिनै सबै पक्षलाई सुन्दर ढङ्गले सृजन गर्ने सजग नै वास्तवमा नारी हुन्।
0: हजुर हजुर, ठिकै भन्नुभयो तपाईँले। त कति घरहरू यस्ता हुन्छन् होइन जहाँ प्रवेश गर्दा हामीलाई राम्रो अनुभव हुने गर्छ।

0: कति त्यस घरको सजावटमा नारीको सहभागिता कतिको रहेछ भन्ने हामी जान्ने गर्छौँ होइन। त यस विषयमा तपाईँ के भन्न चाहनुहुन्छ त
1: अभिन्ताजी? र नारी प्रकृतिदत्त रूपमा सृजनशील हुन्छन्, उनीहरूले के गरिरहन्छन् है नारीहरूले, र सृष्टिको निरन्तरतालाई सम्भव बनाउने नारीले घरभित्र पनि नयाँपन, सौन्दर्य र जीवन्तता भन्ने कार्य गरिरहेको हुन्छ नि है। कुनै घरमा प्रवेश गर्दा त्यहाँको सफाई, सामानको व्यवस्थापन, रङहरूको समन्वय, फुलबारीको आकर्षण, भित्तामा टाङ्गेका कलात्मक सामग्री तथा घरभित्र फैलेको आत्मीय वातावरणले त्यस घरका सदस्यहरूको जीवनशैली झल्किन्छ नि है बिन्दाज्यू। यस्ता पक्षहरूको निर्माणमा प्राय नारीको योगदान विशेष रूपमा देखिन्छ नि। फेरि हामी कुनै एउटा घरभित्र पस्दाखेरि त्यो घरको पर्दाहरू हामी हेर्छौँ है, सफासुद्धा के छ, पर्दाहरू फेरेको हुन्छ, र पर्दाहरू फेर्नु भनेको घरको सफाइलाई पनि ध्यान दिनु हो नि त।
0: हजुर
1: हजुर। र रिताजी, घर शब्द सुनाथात हाम्रो मनमा एउटा सुरक्षित, आत्मीय र शान्त वातावरणको चित्र उभिन्छ। तर घर केवल चार भित्ताभित्र सीमित संरचना होइन, यो भावनाको संगम, सम्बन्धहरूको बगैँचा र जीवनका अनेक अनुभवहरूको साझा थलो हो नि। घरलाई यति सुन्दर, व्यवस्थित र जीवन्त बनाउने कार्यमा नारीको भूमिका सदैवदेखि अतुलनीय रहँदै आएको छ नि बिन्दाज्यू। वास्तवमा भने हो भने घरको सजावट केवल भित्तामा रङ लगाउने, पर्दा फेर्ने वा फर्निचर मिलाउने कार्य मात्र होइन नि, घरलाई प्रेम, ममता, संस्कार र सौन्दर्यले भरिपूर्ण बन्ने कला हो जसको केन्द्रमा नारी रहन्छ नि। घरको सजावटमा नारीको भूमिका हामी प्राचीन कालदेखि नै महत्त्वपूर्ण रहेको देखेका छौँ नि है। इतिहास हेर्नु हो भने मानव सभ्यताको प्रारम्भिक चरणदेखि नै महिलाहरूले आफ्नो वासस्थानलाई व्यवस्थित र आकर्षण बनाउने कार्य गरेका थिए। माटोको घर लिपपोत गर्ने, भित्तामा चित्र कोर्ने, फुल तथा पातले घर सजाउने परम्परा विभिन्न संस्कृतिहरूमा पाइन्छ। यी सबै कार्यहरूले केवल सौन्दर्य वृद्धि मात्र होइन, संस्कृतिको संरक्षण र सामाजिक पहिचानको अभिव्यक्ति पनि गरेका छन्।
0: हजुर त सरस्वतीज्यू, हुन त हामी पारवासी भनौँ, नेपाली समाजका नारीहरू घर सजावटमा खप्पिस भएको पाउँछौँ होइन, यो मेरो विचार हो, तपाईँको विचार पनि राखिदिनुहोस् न।
1: हजुर हेर्नुहोस्, नेपाली समाजमा त नारी र घरको सम्बन्ध अझ गहिरो छ है। र गाउँ घरमा बिहानै उठेर आँगन बढाल्ने, गोबर माटोले पोत गर्ने, फुलबारीको हेरचाह गर्ने, पूजा कोठा सजाउने तथा घरभित्रका सामग्रीहरूलाई व्यवस्थित राख्ने कार्यमा महिलाहरूको सक्रिय सहभागिता हामीले देखेका छौँ नि है। यी कार्यहरू सामान्य लाग्न सक्छ नि देख्नेलाई, तर यिनै प्रयासले घरमा स्वच्छता, सुन्दरता र सकारात्मक ऊर्जा ल्याउने गर्छन् नि।
0: हजुर हजुर। त घर सजाउने कला कुनै विद्यालयमा सिकाइने गरिँदैन होइन, यो त आफै आफ सृजना हुने विषय हो नि होइन, तपाईँ के भन्नुहुन्छ?
1: हजुर, यो मेरो विचारमा चाहिँ घर सजाउने कला कुनै विद्यालयबाट मात्र सिकिने विषय होइन, यो संवेदनशीलता, सौन्दर्यबोध र सृजनात्मक सोचसँग सम्बन्धित विषय हो। एउटा नारीले सानो घरलाई पनि आफ्नो सिप, माया र परिश्रमद्वारा आकर्षण र जीवन्त बनाउन सक्छिन्। कहिलेकाहीँ सीमित आर्थिक स्रोत हुँदाहुँदै पनि नारीले घरलाई व्यवस्थित र रमणीय बनाएकी हुन्छिन्। पुराना वस्त्रको पुनप्रयोग, हस्तनिर्मित सजावटी सामग्री, फुल बिरुवाको व्यवस्थापन तथा रङहरूको उचित प्रयोगद्वारा पनि उनले घरलाई विशेष पहिचान दिन्छन् नि बिन्दाजी।
0: हजुर हजुर।
1: फेरि पनि घरको सजावटमा नानीको योगदान केवल बाह्य स्वरूपमा मात्रै सीमित हुँदैन, घरभित्रको भावनात्मक वातावरण निर्माणमा पनि उसको भूमिका अग्रणी रहन्छ। र परिवारका सदस्यहरूबीच प्रेम, सम्मान र सहकार्यको भावना जगाउनु, पाहुनाहरूलाई आत्मीय स्वागत गर्नु तथा घरलाई शान्त र सुखद वातावरणयुक्त बनाउनु पनि एक प्रकारको सजग नै हो नि।
0: हजुर हजुर।
1: र भौतिक रूपमा सुन्दर देखिने घरभन्दा भावनात्मक रूपमा सुन्दर घर अझ महत्त्वपूर्ण हुन्छ नि बिन्दाज्यू। र यस्तै वातावरण निर्माणमा नारीको योगदान अनुपम रहन्छ।
0: हजुर अवश्य पनि। त सरस्वतीज्यू, तपाईँको यो रोचक विषयलाई केही क्षण पर सारेर एउटा गीत सुनौ।
1: हुन्छ बिन्दाज्यू।

0: श्रोता, यो गीत पश्चात आउनुहोस् हाम्रो यो साप्ताहिक कार्यक्रम नारी प्रगति मार्फत हामी जो विषयलाई प्रस्तुत गरिरहेका छौँ यस विषयलाई अघि बढाउँ।
1: जस्तै हेर्नुहोस्, तपाईँ हाम्रोमा कुनै एउटा पाहुना घरभित्र प्रवेश गर्दा है, उसले सबैभन्दा पहिले घरको वातावरणलाई अनुभव गर्छ नि। यदि घर सफा व्यवस्थित र आत्मीय छ भने त्यसको प्रभाव प्रत्यक्ष रूपमा गृहिणीको व्यक्तित्वसँग जोडिन्छ नि है। नारीको मुस्कान, स्वागत गर्ने शैली, अतिथि प्रतिको सम्मान, घरभित्रको व्यवस्थापनले घरको गरिमा बढाउँछ है। त्यसैले भनिन्छ, घरको वास्तविक सुन्दरता नारीको व्यवहार र व्यवस्थापनमा झल्किन्छ। अब जस्तै हेर्नुहोस्, पर्व र तिहारहरूको समयमा त घर सजावटमा नारीको विशेष भूमिका देखिन्छ नि। दसैँमा घर सफा गर्ने, तिहारमा रङ्गोली बनाउने, सयपत्री र मखमलीका मालाले घर सजावट गर्ने, तीजमा पूजा स्थल तयार गर्ने, विवाह वा अन्य शुभ कार्यमा घरको विशेष ढङ्गले सजाउने कार्यमा महिलाहरूको सृजनात्मकता प्रकट हुन्छ नि, हामीले देखिरहेका छौँ है। यस्ता गतिविधिहरूले केवल घरलाई सुन्दर बनाउँदैनन्, परिवार र समाजलाई उत्साह तथा सांस्कृतिक चेतना पनि जगाउँछ नि। बिन्ताज्यू,
0: हजुर हजुर, सरस्वतीज्यू, हाम्रो समाजमा नारीलाई प्राय गृहलक्ष्मी भनेर सम्बोधन गरिन्छ, के कारण होला भन्नुहोस् न?
1: हजुर, हो नि, हाम्रो समाजमा नारीलाई प्राय गृहलक्ष्मी भनेर सम्बोधन गरिन्छ नि। यसको अर्थ केवल घरभित्र सीमित व्यक्ति भन्ने होइन, बरु घरलाई समृद्ध, व्यवस्थित र जीवन्त बनाउने केन्द्रबिन्दु भन्ने हो नि यो गृहलक्ष्मी भनेको नि। बिहानको पहिलो किरणसँगै घरको कामकाज सम्हाल्ने, परिवारका आवश्यकता पूरा गर्ने, बाल बालिकाको हेरचाह गर्ने र घरको वातावरणलाई सुखद बनाउने कार्यमा नारी निरन्तर सक्रिय रहन्छ नि। उसको यही समर्पणले घरलाई स्वर्ग सह बनाउँछ, यही कारण नै हो नारीलाई गृहलक्ष्मी भनेको नि। र परम्परागत नेपाली समाजमा घर सजाउने आफ्नै सांस्कृतिक विधिहरू छन्, हामीले देखिरहेका छौँ। अघि पनि मैले कुरा गरेँ, दसैँ तिहार, माघे सङ्क्रान्ति, तीज लगायतका पर्वहरूमा घर सजाउने परम्परा विशेष रूपमा देखिन्छ हाम्रोतिर, हामी नेपाली समाजमा। आँगन पोत गर्ने, फुलको माला बनाउने, रङ्गोली सजाउने, पूजा कोठा व्यवस्थित गर्ने जस्ता कार्यमा नारीको सक्रिय सहभागिता रहँदै आएको छ नि। यस्ता कार्यहरूले केवल घरलाई सुन्दर बनाउने मात्र होइन, सांस्कृतिक पहिचानलाई पनि जीवन्त राख्ने काम गर्छन् नि।
0: त सरस्वतीज्यू, आजको आधुनिक युगमा घरको सजावटको आयाम थपियो जस्तो लाग्छ, तपाईँ के भन्नुहुन्छ यसमा?
1: हजुर, आजको आधुनिक युगमा घरको सजावटले नयाँ आयाम प्राप्त गरेको हामीले देखेका छौँ। इन्टेरियर डिजाइन, आधुनिक फर्निचर, सजावटी सामग्री र प्रविधिको प्रयोग बढ्दै गए पनि नारीको भूमिका अझै उत्तिकै महत्त्वपूर्ण छ। अहिले धेरै महिलाहरू घर सजावट सम्बन्धी व्यवसाय, कला र डिजाइन क्षेत्रमा पनि सफलतापूर्वक अघि बढिरहेका छन्। उनीहरूले आफ्नो सृजनशीलतालाई व्यावसायिक रूप लिँदै समाजलाई नयाँ उदाहरण प्रस्तुत पनि गरिरहेका छन् नि। र घरको सजावटमा नारीको योगदानलाई केवल सौन्दर्य सृजनासँग मात्र जोडेर हेर्नु पर्याप्त छैन, यो उनको ममता, जिम्मेवारी र सृजनशीलता, सांस्कृतिक चेतना र जीवनप्रतिको सकारात्मक दृष्टिकोणको प्रतिफल हो। उनले घरलाई केवल बस्ने स्थान होइन, प्रेम, सुरक्षा, विश्वास र आत्मीयताको केन्द्र बनाएकी हुन्छिन्। र घरको सजावटमा नारीको भूमिका केवल भौतिक सौन्दर्य निर्माणमा सीमित छैन, उनले घरलाई संस्कार, संस्कृति, प्रेम, अनुशासन, सहिष्णुता र सकारात्मक ऊर्जाले सघाउँछिन्। घरको प्रत्येक कुनामा उनको परिश्रम, त्याग र सृजनशीलताको छाप हुन्छ नि। त्यसैले घरको सजावटबारे चर्चा गर्दा नारीलाई केवल सजाउने व्यक्ति नभई घरको आत्मा, घरको कलाकार र घरको जीवन शक्ति मान्नुपर्छ हाम्रो समाज, होइन बिन्दाजी? र नारीको सृजनशील स्पर्शले सजिएको घर नै वास्तवमा सुख, शान्ति, समृद्धि र सौन्दर्यको साँचो प्रतिमूर्ति हो नि।
0: हजुर, अवश्य पनि।
1: र प्राचीन कालदेखि नै नारीलाई घरको लक्ष्मीको

0: बढ़न्छ। नारीको घरमा सामानहरूलाई उचित स्थानमा राख्ने, कोठालाई सफा राख्ने तथा वातावरणलाई स्वच्छ बनाउने कार्य गर्छिन्। सफा र व्यवस्थित घरको केवल सौन्दर्य मात्र होइन, परिवारका सदस्यहरूको मानसिक शान्ति र स्वास्थ्यलाई पनि सकारात्मक प्रभाव पार्दछ नि। त्यसै गरी नारीमा प्राकृतिक रूपमा रहेको कलात्मक चेतनाले घरलाई अझ आकर्षण बनाउँछ। पर्दाको छनोट, भित्ताको सजावट, फर्निचरको व्यवस्थापन, फुलका गमला राख्ने शैली, रङहरूको संयोजन तथा ससाना सजावटी वस्तुहरूको प्रयोजनमा नारीको सौन्दर्य बोध झल्किन्छ। सीमित क्षेत्र र साधना भए पनि नारीले आफ्नो सृजनात्मक क्षमताद्वारा घरलाई सुन्दर बनाउन सक्छिन्। कतिपय महिलाहरूले आफ्नै हातले बुनेका सामग्री, हस्तकला, चित्रकला तथा सजावटी वस्तुहरू प्रयोग गरेर घरको शोभा बढाउने गर्छन्। घरको सजावट केवल भौतिक सुन्दरतासँग मात्र सम्बन्धित छैन, घरभित्र प्रेम, सम्मान, सद्भाव र आत्मीयताको वातावरण सिर्जना गर्नु पनि सजावटकै एउटा महत्त्वपूर्ण पक्ष हो नि। नारीले आफ्नो व्यवहार, ममता र सहनशीलताद्वारा परिवारका सदस्यहरूबीच प्रेम र एकताको भावना विकास गराउँछिन्। जहाँ आपसी समझदारी, स्नेह र खुसी हुन्छ, त्यही घर वास्तवमा सबैभन्दा सुन्दर देखिन्छ। त्यसैले नारीले भावनात्मक रूपमा पनि घरलाई सजाउने कार्य गरिरहेकी हुन्छिन्। र आधुनिक समयमा नारीहरू घर बाहिर विभिन्न पेसा, व्यवसाय र सामाजिक क्षेत्रमा सक्रिय भए पनि घरको व्यवस्थापन र सजावट प्रतिको उनीहरूको जिम्मेवारी प्रति पनि रुचि कार्यमय रहेको देखिन्छ। समयको सदुपयोग गर्दै उनीहरूले आधुनिक प्रविधि, नयाँ डिजाइन र सृजनात्मक सोचको प्रयोग गरेर घरलाई अझ व्यवस्थित र आकर्षण बनाइरहेका छन्। साथै आजको युगमा घरको सजावट केवल नारीको जिम्मेवारी मात्र नभई परिवारका सबै सदस्यहरूको साझा दायित्व हो भन्ने चेतना पनि विस्तार हुँदै गएको हामी पाउँछौँ। तथापि यस क्षेत्रमा नारीको योगदान अझै पनि विशिष्ट र प्रेरणादायक रहेको छ।
1: सरस्वतीज्यू, फेरि एउटा गीत सुनेर गीत सुनेर रमाइलो गरौँ।
0: हुन्छ बिन्दाज्यू।

0: त असज्यू यो गीत सुन्दा सुन्दै समय भएको जस्तो लाग्यो होइन हाम्रो नारी प्रगति कार्यक्रमको त अन्तमा जाँदा जाँदै तपाईँ यस विषयमा के आफ्नो मन्तव्य राख्नुहुन्छ त
1: अन्तमा भन्नुपर्दा घरको सजावटमा नारी एक कलाकार व्यवस्थापक सजग र संवेदनाकी प्रतिमूर्ति हुन् उनको स्पर्शले साधारण घर भनी असाधारण बन्न सक्छ उनको माया श्रम र सृजनशीलताले घरमा उजालो सौन्दर्य र जीवनको मिठास थप्छ त्यसैले घरको सजावटको चर्चा गर्दा नारीको योगदानलाई सम्मानपूर्वक स्मरण गर्नु आवश्यक छ र वास्तवमा नारीको सृजनशील हातले सजिएको घने सुख शान्ति र समृद्धिको वास्तविक आधार हो
0: श्रोता यहाँ सरस्वती शर्माज्यूले घरको सजावटमा नारी विषयमाथि अति राम्रो मुद्दाहरू हामी समक्ष राखिदिनु भयो त यस्तै राम्रो राम्रो विषयहरूमाथि यहाँ भविष्यमा पनि आएर हामी समक्ष यस्ता कार्यक्रमहरू प्रस्तुत गरिदिनुहुन्छ भन्ने आशा राख्दै आजलाई यहाँबाट बिदा लिन्छौँ नमस्ते
1: अवश्य बिन्दाज्यू

नमस्कार आदरणीय श्रोता महानुभवहरू, स्वागत छ आजको शिक्षा ज्योति कार्यक्रममा। र म छु हजुरहरूको कार्यक्रम सञ्चालिका प्रशंसा थापा। श्रोता सुदेश, आज पनि हामी हाम्रो कार्यक्रमको थालनी गर्नेछौँ एउटा देश वन्दनाबाट।

फेरि भेट हुने नै छ, तबसम्मलाई म कार्यक्रम सञ्चालिका प्रशंसा थापा लगायत कार्यक्रम प्रस्तुता लेखनाथ राईलाई पनि आजको शिक्षा ज्योति कार्यक्रमबाट विदा दिनुहोस् अनि हजुरहरू पनि स्वस्थ रहनुहोस्, खुसी रहनुहोस् र आकाशवाणी खरसाङलाई सुन्दै गर्नुहोस्। नमस्कार।

सम्पूर्ण सैनिक दाजुभाइहरूलाई स्वागत जनाउँदछु। तपाईँहरूको निम्ति प्रत्येक दिन सन्ध्याकालमा यसै समय प्रसारण गर्ने यो कार्यक्रम जय जवानमा आजको जय जवान कार्यक्रममा हामी हाम्रा सैनिक दाजुभाइहरूलाई सुनाउनेछौँ हिन्दी फिल्मका गीतहरू। त सैनिक दाजुभाइहरू सुनोस् यो पहिलो गीत फिल्म साजनबाट कुमार सानु, अनुराधा पौडवाल, एसपी बाला सुब्रमण्यम अनि पङ्कज उदासको स्वरमा, शब्द हो समीरको, सङ्गीत नदिम श्रवणको।

श्रोताहरू अब सुन्नुहोस् कार्यक्रमको यो अन्तिम गीत फिल्म हेनाबाट लता मङ्गेशकरको स्वरमा शब्द रविन्द्र जैनको अनि सङ्गीत पनि रविन्द्र जैनको हो।

श्रोताहरू, यो गीत सुन्दा सुन्दै जय जवान कार्यक्रमको समय यहीँ सकिसकेको छ। यस कार्यक्रमबाट पनि म बिदा चाहन्छु। अबको केही बेरमा पाश्चात्य सङ्गीतको कार्यक्रम इभिनिङ मेलोडी सुन्नुहुनेछ। सुन्दै गर्नुहोस् आकाशवाणी खरसाङलाई।

0: यो आकाशवाणी हो, मुख्य समाचार मनीषा छेत्रीबाट सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदी 27-देखि 29 जूनसम्म सेसेल्सको राजकीय यात्रामा रहनुहुनेछ। यस अवधि उहाँ सेसेलको राष्ट्रिय दिवसको स्वर्ण जयन्ती समारोहमा मुख्य अतिथिको रूपमा सामेल हुनुहुन्छ। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभयो कि सेवा पर्व अनि आजादीका अमृत महोत्सव जस्ता सरकारी पहलहरूले संवैधानिक मूल्यहरूलाई बलियो बनाउँदछ। उपराष्ट्रपति अनि राज्यसभाका सभापति सीपी राधाकृष्णनले संसद भवनमा राज्यसभाका 10 नवनिर्वाचित अनि पुनर्निर्वाचित सदस्यहरूलाई शपथ दिलाउनुभयो। 25 जून 1975 आपतकालको सम्झनामा आज संविधान हत्या दिवस मनाइँदैछ। यससँग सम्बन्धित विभिन्न कार्यक्रम देशभरि आयोजना हुँदै आएका छन्। रेलमन्त्री अश्विनी वैष्णवले आज वरिष्ठ रेलवे अधिकारीहरूसँग समीक्षा बैठक गर्नुभयो। बैठकमा भारतीय रेलवेलाई माल ढुवानीको सबैभन्दा लोकप्रिय माध्यम बनाउनका लागि भइरहेको सुधारहरूमाथि चर्चा गरियो। राष्ट्रिय औषधि मूल्य निर्धारण प्राधिकरण एनपीपीएले नागरिकहरूलाई अझ राम्रो सेवाहरू उपलब्ध गराउनका लागि फार्मा जन समाधान पोर्टललाई फार्मा सही दाम पोर्टलसँग जोडिदिएको छ। केन्द्रीय सड़क परिवहन अनि राजमार्ग मन्त्री नितिन गडकरीले तेलंगाना, जम्मू कश्मीर अनि लद्दाखमा राष्ट्रिय राजमार्ग परियोजनाहरूको प्रगति, गुणवत्ता अनि रखरखाउको समीक्षा गर्नुभयो। केन्द्रीय विज्ञान अनि प्रौद्योगिकी मन्त्री डाक्टर जितेन्द्र सिंहले भन्नुभयो कि तकनिक आधारित युद्धले राष्ट्रिय सुरक्षाको परिभाषालाई परिवर्तन गरिरहेको छ। मौसम विभागले 30 जूनसम्म पश्चिम बंगाल, तराई क्षेत्र र सिक्किममा भारी वर्षाको पूर्वानुमान गरेको छ। आकाशवाणीबाट सुन्नु हुँदै थियो, मुख्य समाचार पूरा भयो।
1: एफएम 103.5 मेगाहर्जको तरङ्गमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। अब श्रोताहरूलाई सुनाउनेछौँ हिन्दी फिल्मका गीतहरू। त श्रोताहरू सुन्नुहोस् यो पहिलो गीत फिल्म जखमबाट कुमार सानुको स्वरमा, शब्द हो आनन्द बक्सीको, सङ्गीत एमएम करिमको।

श्रोताहरूले अहिले सुन्नुभयो फिल्म बोर्डरबाट यो गीत रूप कुमार राठौरको स्वरमा, संगीत हो अनु मल्लिकको, शब्द जावेद अख्तरको। एफएम 103.5 मेगाहर्जमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। अब सुन्नुहुनेछ ग्रामीण श्रोताहरूको निम्ति कार्यक्रम गाउँले सभा।

0: नमस्ते साइँले बरी आइपुगे म पनि
1: नमस्कार वीर दाजु आज सभामा को आउनुहुन्छ भनेर म त पर्खेर बसिरहेको थिएँ आइपुग्नु भएछ खुसी लाग्यो आज धेरै दिन बादमा वीर दाजुलाई देखेर नि
0: हजुर हजुर अब यसरी भेटघाट भएपछि हामी सधैँ विभिन्न विषयहरूमा कुराकानी गर्छौँ आज चाहिँ हामी आफै कुराकानी नगरेर नि हाम्रो सभामा एकजना अतिथि निम्ताको थिए
1: एहे हो र दाजु
0: हजुर
1: आइपुग्नु भएको छैन अहिलेसम्म
0: उहाँ आउनु हुँदै होला
1: हजुर
0: अनि उहाँलाई पर्खिँदै हामी चाहिँ एउटा गीत सुनेर आनन्द लिउँ न ल पहिले
1: चाहिँ हुन्छ दाजु हुन्छ

0: लौ त हामीले गीत पनि सुन्यौँ अनि गीत सुन्दै गर्दाखेरि चाहिँ हाम्रो अतिथि पनि आइसक्नु भएको छ हौ।
1: यहाँलाई हाम्रो तर्फबाट धेरै नमस्कार जनाउन चाहन्छौँ।
0: नमस्कार
2: हजुरहरू सबैलाई पनि मेरो तर्फबाट फेरि पनि नमस्कार जनाउँछु।
0: अनि साइली बुहारी
1: हजुर
0: सायद

0: तपाईँको यहाँ सित भेटघाट भएको छैन होला है, यहाँ चाहिँ हाम्रो सभामा आउनुहुन्छ अनि बेला बेलामा हामीलाई विभिन्न विषयहरू यो सागसब्जी होइन पशुपालन सम्बन्धी चाहिँ जानकारी गराउनुहुन्छ। अनि यहाँ चाहिँ हुनुहुन्छ मामरिङ सिटोङ निवासी विकास खवास।
1: मलाई पनि हजुरलाई भेटेर धेरै खुसी लाग्यो है। अब हामीले कतिवटा नजानेको कुराहरू यसरी सभामा बसेर सिक्नु पाउँदा हामीलाई धेरै खुसी लाग्छ नि।
0: हजुर हजुर। अनि यहाँबाट आज हामीले सिक्नु पर्ने कुरा चाहिँ के छ भन्दाखेरि चाहिँ यहाँ चाहिँ अब एकजना अनुभवी कृषक हुनुहुन्छ है, अनि यहाँले चाहिँ विभिन्न प्रकारको खेतीपातीसँगै पशुपालन पनि गर्दै आउनुभएको हो। अनि आज चाहिँ यहाँसित हामी सुँगुर पालनमा यहाँको अनुभव विषयमा चाहिँ जान्नुपर्ने भइराखेको छौ।
1: ए हुन्छ हुन्छ, जानौ न, नजानेको कुराहरू सिक्नु पाउँदा खुसी लाग्छ नि।
0: हजुर हजुर। अनि अब यो विषयमा जानु भन्दाखेरि पहिला चाहिँ मलाई के सोध्न मन लाग्यो भने अब यहाँ त मामरिङ निवासी भनेर भन्दैछौँ है, अहिले अब जुन मामरिङको अवस्था कस्तो रहेको छ?
2: अब अहिले है मामरिङको अवस्था त सदा जस्तो थियो त्यस्तै नै हो, तर अब अहिले अलिक बर्खायामले गर्दाखेरि है त्यस्तै हो, अब बर्खाको समय पानीहरू ज्यादा आएर है खेतीपाती हजुर बाटोघाटो चाहिँ अब के भन्ने, हाम्रो यहाँ खरसाङ चाहिँ हाम्रो मुख्य बजार हो बस्तीसँग जोडिएको, तर अब बजारसम्म आइपुग्दाखेरि अब बाटोघाटोको अवस्था चाहिँ अलिक नाजुक छ, त्यही कारणले गर्दाखेरि गाडी घोडा पनि दुःखमै हिँडिरहेको छ। त्यो स्थितिले गर्दा हामीलाई अब बजारसम्म आइपुग्नु पनि यो बर्खायाममा चाहिँ निकै साह्रो पर्छ।
0: हजुर हजुर। अनि सुन्नुहोस् न, यो बर्खायाममा तपाईँले गर्दै गर्नुभएको यो सागसब्जीको खेतीहरू है पशुपालनमा केही असर पर्छ?
2: अहिले चाहिँ के छ भन्दाखेरि समयमा वर्षा पर्दैन, के समयमा भन्दाखेरि अगाडि नै पनि वर्षा आउँछ, हिजस्ति पनि अब जुन बितेको दुई तिन महिना अगाडि जुन प्रकारले अब पानी सँगसँगै असिना पानी बर्स्यो त्यसले पनि योपालि खेतीलाई निकै नै असर पार्यो है, पलाउँदै गरेको झ्याङ्गिँदै गरेको इस्कुसहरूदेखि लिएर सबैलाई नै अब असिनाले कुट्योपछि अलिकति असर त पर्छै पर्छ खेतीपातीमा, जस्तै मुला गाजर लगाएको हुन्छ मान्छेले त्यस्तो त हुन्छ, अब प्रकृतिसँग उयो गर्नु सकिँदैन, तथापि अब कृषकको भएको नाताले त्यसलाई आफ्नो कतिपय तरिकाहरू लगाउँदै भए पनि फेरि गर्नै पर्ने स्थिति आउँछ।
0: हजुर हजुर। अनि खवासजी, आज हामी सुँगुर पालन सम्बन्धी तपाईँबाट जान्ने इच्छा गरिराखेका छौँ है, अब यो विषयमै हामी लागौँ है, तपाईँले यो सुँगुर पालन व्यवसाय यो चाहिँ कहिलेदेखि सुरु गर्नुभएको?
2: अब यो सुँगुर पालन चाहिँ वास्तवमा के हो भन्दाखेरि हामी गाउँठाउँमा बस्ने मान्छेहरूले प्रायले अब सबैले नै अब सुँगुर पाल्छन् है, हाम्रो पनि अब बाउबाजेदेखि नै है उहिलेदेखि नै सुँगुरहरू पाल्थे, त्यही सुँगुरहरू पालेर अब चाडबाडतिर काटेर उयो गर्ने गर्थे, अब त्यस्तोले गर्दाखेरि हामी सधैँ पाल्ने अनि यसलाई चाहिँ व्यवसायकै बनाउनु पर्छ भन्ने सोच राखेर पनि हामीले अहिले गर्दैछौँ।
1: हजुर हजुर। व्यावसायिक रूपमा पाल्ने गरिन्छ भनेर यहाँले भन्नुभयो है, यो सुँगुरको जात चाहिँ कस्तो प्रकारको कति प्रकारको हुन्छ त्यो पनि?
2: अब यो चाहिँ यस्तो छ, हामीले अब काम गर्दै जाँदा अनुभव बटुलिन्छ है, हामीलाई पनि पहिला त अब थाहा थिएन सुँगुरको जातहरू के कस्तो हुन्छ भन्ने, किनभने सुँगुर प्राय हामीलाई नेपालबाट आउने दाजुभाइहरूले बाटो बाटो हिँडाउँदै ल्याउने गाउँमा आइपुग्थ्यो, त्यो किन्थ्यौँ हामीले, त्यसमा त्यसलाई चाहिँ के भन्थ्यो भन्दाखेरि कसैले पाहाडे सुँगुर भन्थ्यो उहाँहरूले नै है, कसैले ठेम्बर भन्थ्यो, अब ठेम्बर भनेको चाहिँ उन्नत जातको र अब त्यो लोकल ब्रिडलाई क्रस गरेर जन्माएको चाहिँ ठेम्बर हुँदो रहेछ है, त्यसलाई हो त्यस्तोहरू भन्थ्यो, पाहाडे सुँगुर भन्थ्यो, त्यो ल्याउँथ्यो त्यही पाल्थ्यौँ हामीले, तर अब पछाडि आइस अहिले चाहिँ अब यो यसलाई व्यावसायिक रूपमा लाँदाखेरि चाहिँ भरे यसमा त फरेन ब्रिडको सुँगुरहरू अहिले आउँछ है, त्यसमा अब हेम्पसायर ड्युरेक है यर्कसायर भन्नेहरू छ है, ल्यान्डिस भन्ने सुँगुर पनि रहेछ, यो विदेशी प्रजातिकै सुँगुर हो, अनि यो विदेशी नस्लको है प्रजातिको सुँगुरहरू अहिले हाम्रो गाउँ घरमा पनि भित्रिसकेको छ यता गर्दाखेरि, अहिले चाहिँ अब लुङ्गा दाजुभाइ भन्थ्यौँ हामी पहिला, लुङ्गा दाजुभाइले नेपालबाट ल्याउँथे, अहिले चाहिँ तर हाम्रो प्रशस्त मात्रामा व्यावसायिक रूपमा सबैले गर्नु थालिसकेपछि चाहिँ हाम्रो गाउँठाउँमै सुँगुरको प्रजननहरू हुन्छ है, त्यसले गर्दाखेरि अब बच्चाहरू गाउँठाउँमै पाइन्छ, त्यसले गर्दा उन्नत जातको सुँगुरको बच्चाहरू हामी अहिले त एभाइलेबल गाउँमै पाउँछौँ, त्यसमा अब यो विशेष ड्युरेक है हेम्पसायर यर्कसायर ल्यान्डिस प्रजातिको सुँगुरहरू चाहिँ हुन्छन्।
0: हजुर। अब तपाईँले यो विभिन्न प्रजातिको जुन सुँगुरको जातहरूको कुरा गर्दै हुनुहुन्छ है, यसमा चाहिँ रोचाको चाहिँ कुन चाहिँ रहेको छ?
2: अहिले चाहिँ तपाईँको यो ड्युरेक भन्ने चाहिँ अलिक राम्रो छ, अनि ल्यान्डिस भन्ने जुन सुँगुरको चाहिँ अब मासु पनि

0: पहिला चाहिँ हाम्रो गाउँ ठाउँमा चाहिँ हामी बाकलले बारेर है अब जमिनमै त्यसलाई फट्टा लगाएर काठको बाकलहरूले बारेर त्यस्तो प्रकारको बनाउँथ्यौँ त्यो एउटा दुईवटा पाल्दाखेरि है तर अहिले हामी ज जसले व्यावसायिक गर्दैछौँ हामीले चाहिँ अहिले अब सिमेन्टेड बनाउनु पर्यो त्यस्तोमा चाहिँ अब यो उन्नत प्रजातिको पाल्नुको लागि चाहिँ त्यस्तो गर्नुपर्छ तपाईँको अब सिमेन्टेडहरू खोर बनायो है त्यसमा अब बच्चा राख्ने अलग्गै अनि यता जुन चाहिँ व्यावसायिक रूपमा काटेर बेच्ने ठुल्ठुलो सुँगुरहरू राख्ने अलग्गै फरक किसिमको अनि जसले चाहिँ फेरि बच्चा जन्माएर है माउसुँगुरहरू पाल्छन् माउसुँगुर पाल्नेहरूले चाहिँ फेरि त्यो माउसुँगुर राख्ने अलग्गै जग्गा बनाउनु पर्यो अनि त्यो माउसुँगुर राखिसकेपछि अब त्यो माउसुँगुर भुनी भनिन्छ त्यसलाई बुच्चा भनिन्छ अर्को पुरुष जात सुँगुर हुन्छ त्यसमा अब त्यो सुँगुरलाई बिर भन्छौँ हामी बिर सुँगुर राख्ने अलग्गै जग्गा हुनु पर्यो त्यसरी गर्नु किनभने
1: बिर सुँगुर भन्नाले चाहिँ मतलब केटा
0: सुँगुर हजुर अब त्यो चाहिँ फेरि अलिक छुच्चा चकचके हुनाले त्यसलाई चाहिँ अलग्गै राख्नुपर्छ त्यस्तो प्रकारले गर्नुपर्छ अनि राम्रो खालको खोरहरू चाहिँ बनाउनु पर्छ
2: खोर चाहिँ एकदमै बलियो बनाएको चाहिँ राम्रो पहिला हामी पुरानो तरिकाले बनाउँथ्यौँ त्यसमा चाहिँ अलिकति असुविधा नै
0: हुन्छ त्यो चाहिँ
2: अनि अब सुँगुर पालेपछि यसलाई दाना पानी पनि त दिनु पर्यो तपाईँहरू त्योतिर चाहिँ कस्तो प्रकारको दाना पानी दिनुहुन्छ अब यो तपाईँले विकसित सुँगुरहरूको जात भन्नुहुँदैछ उनीहरूको निम्ति चाहिँ कस्तो हुनुपर्ने दाना पानी चाहिँ
0: अब यस्तो छ नि यसमा पनि जसले चाहिँ अलिक म यहीबाट केही गर्छु है आम्दामी भनेर जसले फार्मिङ प्रकारले गरेको छ नि लघु उद्योग प्रकारले गरेको छ उहाँहरूले फिडहरू ल्याएर दिन्छ पिक फिडहरू पाउँछन् है जर जसले अब यो त घरमा कसैले त एउटा दुईवटा त सबैले पाल्छन् उहाँहरूले चाहिँ के गर्छ भन्दाखेरि साधारणतया अब रासिनमा पाउने आटाहरू है त्यसमा अब झारपात काटेर पकाएर हाल्यो केराको दाम्सा काटेर पकाएर हाल्यो त्यो प्रकारले सबै मिसाएर चामल पनि अलिकति हाल्यो अब गाउँ बस्तीमा कटहरू बनाउँछन् जाँडक्सी पार्छन् त्योहरू पनि खेरो फाल्दैनन् त्योहरू पनि सबै मिलाएर पकाएर त्यसरी चारो दिने गर्छन् है तर अब अलिकति वृहत रूपमा पालौँ भन्यो भने चाहिँ फेरि त्यसले पनि पुग्दैन त्यसले गर्दाखेरि अब बजारबाट फिट लग्यो त्यो पनि कम्ती मात्रामा बनायो अनि फिट पनि हाल्यो त्यसरी अब दुवै प्रकारको चारो मिसाएर दिन सकिन्छ
2: अनि साइलीबरी
1: हजुर दाजु
2: आज हाम्रो सभामा सिटोङ मामरिङ निवासी विकास खवासजी आउनु भएर हामीलाई यहाँले गर्दै गर्नुभएको सुँगुर पालनमा यहाँको अनुभव सम्बन्धी हामीलाई जानकारी गराउनु हुँदैछ अनि यहाँबाट हामीले कतिवटा कुरा त बुझ्दैछौँ है अनि यहाँसित सोध्नुपर्ने कुराहरू अझै रहेकोले यहाँलाई चाहिँ एकछिन विश्राम गराएर एउटा गीत सुनाइदिउँ न
1: हुन्छ हुन्छ सुनाइदिउँ

0: लौ त अहिले हामीले विश्राम गरेर गीत पनि सुन्यौँ। यहाँ हाम्रो अतिथि खवासजीलाई कस्तो लाग्यो?
1: मलाई त अति नै राम्रो लाग्छ।
0: हजुर हजुर। अनि साइली परी,
2: हजुर दाजु,
0: आज हाम्रो सभामा यहाँ सिटोङ दुई मामरिङ निवासी विकास खवासजी आउनुभयो र हामीलाई सुँगुर पालन सम्बन्धी जानकारी गराउनु हुँदैछ। यहाँले गीत सुन्न अगाडि हामीलाई धेरैवटा कुरामा जानकारी गराउनु भयो। अब चाहिँ यहाँलाई सोध्न मन लागेको कुरा चाहिँ के भन्दाखेरि, अघि हामीले जातको पनि कुरा गऱ्यौँ, खोरको पनि कुरा गऱ्यौँ, दाना पानीको पनि कुरा गऱ्यौँ है, अनि अहिलेसम्मको तपाईँको अनुभवमा यो सुँगुर पालन गर्दाखेरि कस्तो प्रकारको रोगहरू लाग्छ र यसलाई तपाईँले कसरी रोकथाम गर्ने अथवा निवारण गर्ने गर्नुहुन्छ?
1: सुँगुरलाई पनि रोग चाहिँ लाग्नु चाहिँ लाग्छ है। अनि यो चाहिँ के हो भन्दाखेरि, अब हामीले के भन्दै आएको सुनेको पहिला भन्दाखेरि, सुँगुर चाहिँ फोहोर फोहोर जग्गामै अलिक राम्रो सप्रिन्छ भन्थ्यो है, बाउबाजेहरूले पनि भने सुँगुरलाई अलिक फोहोरी चिज हो, जात हो यो भन्थ्यो। तर अहिले आएर हेर्दाखेरि जब व्यावसायिक रूपमा हामी लाग्यौँ, सानो सानो भए पनि है, दसवटा पाँचवटा सुँगुर पाल्ने व्यवसायतिर लाग्दाखेरि पनि के रहेछ भन्दाखेरि, सुँगुरलाई पनि एकदमै साफसफाइको जरुरी छ। खोर चाहिँ एकदम साफसफाइ राख्नु पर्यो, बेला बेलामा सुँगुरलाई पुरा पानी लाएर नुहाइ पनि दिनुपर्छ, त्यो चाहिँ पुरा रमाउँछ सुँगुरहरू है। अनि एकदम खोर चाहिँ सफा राख्नुपर्छ, त्यसको त्यो त्याज्य पदार्थहरू पानी लगाएर फ्याँकिहाल्नु पर्यो, खोर एकदम सफा राख्नु पर्यो। त्यसो गर्दाखेरि बिमारी हतपत हुँदैन। तर सुँगुरलाई अब कोही कोही बेला त फ्लूहरू आउँछ, जस्तै यो अस्ति गएको वर्ष स्वाइन फ्लूले धेरै नै सुँगुरहरू खत्तम पार्यो हाम्रो गाउँको, पकपक मर्ने है। अब त्यो बिमारलाई रोक्नु पर्यो। अनि खुरेतको बिमार सुँगुरलाई पनि लाग्छ, अनि यो खुर पक्का भन्ने बिमार लाग्छ है, मुख पक्का भन्ने बिमार लाग्छ, मुखमा घाउ हुने, योहरूबाट पनि जोगाउनु पर्छ। अनि स्वाइन फ्लूको र यो खुरेत रोगहरूको चाहिँ तपाईँको जन्मेपछि एक महिनामा तिनीहरूलाई टिकाकरण गर्नुपर्छ। हजुर, त्यो चाहिँ अब भेटनेरीबाट गर्नु पर्यो, पशु विभागीय कार्यालयसँग सम्पर्क राखेर है, अनि डक्टरहरूको परामर्श लिएर त्यो टिकाकरण गर्नुपर्छ। त्यो गर्यो भने चाहिँ अब रोगहरू निवारण हुन्छ।
0: हजुर, भनेपछि तपाईँहरूको तिर पनि टिकाकरण चाहिँ गर्छ?
1: गर्छ, गर्छ।
0: अनि अर्को कुरा नि, यो सुँगुरलाई जुगाको समस्या पनि हुन्छ?
1: हजुर हजुर।
0: त्यो जुगाको समस्या चाहिँ तपाईँहरूकोतिर हुन्छ कि हुँदैन?
1: हुन्छ नि, त्यो हुन्छ, किनभने सुँगुर बढ्दैन, बच्चामै कचल्टिन्छ, त्यो सबै जुगाको कारणले हुँदो रहेछ है। त्यसले गर्दाखेरि ब्यायोपछि एक महिना 35 दिन 40 दिन पुगेपछि हामीले एकपल्ट उयो चाहिँ दिनै पर्छ, के अरे जुगाको दबाई दिनुपर्छ। अनि माउ सुँगुर हामीले पालेको छौँ भने त्यसलाई वर्षमा 3 खेप जस्तो जुगाको दबाई दिनुपर्छ।
0: ए, त्यसरी दिनुहुन्छ तपाईँ?
1: हजुर हजुर।
0: अनि तपाईँहरू यसरी सुँगुर पालेपछि यसरी बिक्री व्यवस्था चाहिँ कस्तो प्रकारले गर्दै हुनुहुन्छ अहिले घरि?
1: अब यो चाहिँ हाम्रो बजारतिरै आउँछ तपाईँको है, अहिले विभिन्न हाटहरू लागेको हुन्छ, आइतबारमा गोर्खे हाट भन्छ के भन्छ, अनि बजारमा विशेष बजारको यो गोसखानतिर बस्तीबाटै सुँगुरहरू आउँछ, त्यसमा हामीले दिन्छौँ त्यो सुँगुरहरू। हजुर, हाम्रो व्यवसायी पैकारी भाइहरू छ नि गाउँमा, उहाँहरूले मोलेर लान्छन् है, किन्छन् उयोबाटै, अनि उहाँहरूले काटेर यता बजार व्यवस्थापन बजारमा ल्याएर व्यवस्थापन गर्छ।
0: हजुर। अनि साइली बरी,
2: हजुर दाजु,
0: यहाँलाई अर्को सोध्नु मन लागेको कुरा चाहिँ के रहेको छ भन्दा नि, अब कुनै पनि व्यवसाय सुरु गर्नु हो भने उसकोमा अलिकति ज्ञान त हुनु पर्यो, प्रशिक्षण लिएको
2: हुनु पर्यो नि।
0: अनि तपाईँको अनुभवमा चाहिँ यो सुँगुर पालनमा अलिकति अनुभव अथवा प्रशिक्षण लिनु कतिको आवश्यक छ?
1: यो चाहिँ गर्नुपर्छ। पहिला चाहिँ हामीले एउटा कुनै प्रोजेक्ट थाल्दाखेरि अथवा कुनै उद्यम गर्दाखेरि के को गर्दैछु र त्यो कसरी गर्नुपर्छ भन्ने कुरोमा त पहिला हामीले जानकारी त बटुल्नै पर्यो नि। त्यो जानकारी बटुल्नु एकदमै आवश्यक छ। अनि त्यसको लागि हामीलाई एग्रिकल्चर डिपार्टमेन्टले अथवा पशु संसाधन विभागले है हामीलाई बेला बेलामा ट्रेनिङहरू गराउँछ। त्यसमा चाहिँ तपाईँ हामी अब अल्छी नगरिकन ट्रेनिङमा जानु पर्यो है, अनि त्यहाँबाट त्यो ट्रेनिङहरू लिनु पर्यो, त्यहाँबाट चाहिँ थाल्यौँ भने चाहिँ हामीलाई नोक्सान चाहिँ छैन।
0: ए, त्यस्तो प्रकारले चाहिँ गर्न सकिन्छ
1: है।
2: प्रशिक्षण लिनुपर्ने कुरा त यहाँले गर्नुभयो है। त्यसै प्रकारले सुँगुर यो जुन पालन छ नि, अब हामीले त अहिले व्यावसायिक रूपमा

0: तपाईँले भन्नुहुँदैछ है, त्यो पालन गर्नुको लागि चाहिँ कस्तो कस्तो चुनौतीहरू हामीले सामना गर्नुपर्छ त्यो पनि बताइदिनुहोस् न।
1: अब चुनौती त त्यही हो, पहिला हामीले अब अलिकति पुँजी पनि बटुल्नु पर्यो, है, जम्मा गर्नु पर्यो। त्यो पुँजी लगाइसकेर अब नाफा नोक्सान के हुन्छ त्यो त थाहा हुँदैन, गरेर मात्रै थाहा हुन्छ, त्यसको पनि अब चुनौती त राख्नु पर्यो है। गर्दै गर्दै गइसकेपछि कसैलाई अब सुँगुरलाई बिमारी लागिदिन्छ, त्यति बेला दबाई पानीको खर्च छ,
2: त्यो पनि
1: चुनौती नै भयो। अनि कोही बेला अब बजार व्यवस्थापनमा फ्लूहरू लागेको समयमा बिक्री बट्टा हुँदैन, बजारतिर पनि मासुहरू चल्दैन गोसखानतिर, त्यति बेला पनि हामीलाई चुनौती छ है। त्यो कुराहरूमा पनि अब सबै चुनौतीहरूलाई चाहिँ पार गर्दै चाहिँ एउटा व्यवसायमा सफल हुन सकिन्छ नि।
0: यो चुनौतीको कुरा गर्दा मलाई एउटा कुरा सोध्नु मन लाग्यो है, यो कोही बेला त सुँगुरहरू अब बिमारी लागेर त्यतिकै हाम्रो अब व्यवसायमा अलिक नोक्सान पनि हुन्छ है, त्यसको लागि बिमाहरूको व्यवस्था चाहिँ छ कि छैन?
1: त्यो चाहिँ अब बिमाहरूको व्यवस्था सानोतिनो व्यवस्था अब कृषि विभागबाट हुन्छ है, तर अब त्यो पनि भने जस्तो चाहिँ अहिलेसम्म भएको छैन, किनभने
2: सन्तोषजनक
1: छैन, किनभने हामी गुनासो सुन्छौँ अब गाई लोनहरू थापेको हुन्छ कृषकहरूले,
0: झट्टै
1: मोडिदिन्छ। आजकल त्यसको बिमा त हुँदो रहेछ खासमा, तर अब त्यो विभागहरूबाट सठिक नभएको हुनाले केही पनि पाउँदैन हाम्रो मान्छे,
0: सठिक जानकारी नभएको कारणले
1: अब विभागले पनि सठिक प्रकारले गरिदिँदैन, त्यसो हुँदाखेरि अलिक अब समस्या छ त्यो चाहिँ।
2: अनि यो सुँगुर पालनमा इच्छा राख्ने जति पनि कृषक दाजुभाइहरू हुनुहुन्छ है, उहाँहरूलाई चाहिँ तपाईँको पक्षबाट के सुझाव सल्लाह दिन चाहनुहुन्छ?
1: अब यस्तो छ है, यो चाहिँ के हो भन्दाखेरि योबाट सुँगुर पालनबाट हामीले अन्य उद्योगलाई पनि जोड्न सक्दो रहेछौँ। जस्तै अब अनुभवको आधारमा भन्दाखेरि यो सुँगुर पालन सँगसँगै हामीले सुँगुरको त्यो जुन चाहिँ अब मलहरू हुन्छ त्यसलाई पनि अब नफ्याँकेर हामीले माछालाई दिने होइन, सुँगुरको खोर सँगसँगै नजिकमा एउटा माछाको ठुलो कुवा बनायो, त्यो सुँगुरले फ्याँकेको त्याज्य पदार्थलाई चाहिँ ड्रेनेज गरेर त्यही ना माछा कुवामा हाल्दाखेरि माछा एकदमै छिटो बढ्छ। तर त्यहाँ एउटा कुरा चाहिँ के छ भन्दाखेरि मसिनो भुरा माछालाई यो दिनु हुँदैन, कुवामा अर्को कुवा पनि बनाएर भुरा माछा अलग्गै राख्यो, त्यहाँदेखि त्यो माछा तपाईँको 200-250 ग्राम भइसकेपछि त्यो ठुलो कुवामा हालेर चाहिँ त्यो जुन चाहिँ मलमूत्र पनि त्यहाँ हाल्यो भने सुँगुरको एकदमै छिटो बढ्छ, त्यहाँबाट डबल खेती हुन्छ है। त्यस्तो स्थितिहरू पनि त्यस्तो प्लानहरू पनि हुन्छ। त्यसले गर्दाखेरि अब अहिले केही नगरी बसिरहनु भन्दाखेरि काम कुरोहरू हुँदैन है, अब नोकरी पाउनु साह्रै छ, सबैले पाउँदैन पाइहाल्यो भने पनि, त्यसरी चुपो लागेर बस्नु भन्दाखेरि भाइ बहिनीहरूले यो कृषि व्यवस्थाहरूसँगै अब कृषिको कामहरू सँगसँगै यो पशुपालनपट्टि है काम गर्दाखेरि यो सुँगुर पालन पनि एकदमै राम्रो एउटा स्रोत हो जीविका उपार्जन गर्ने। यसबाट नोक्सान चाहिँ हुँदैन, फाइदै हुन्छ। जस्तै अब झन्डै सुँगुरको माउ पालेर हामीले बच्चाहरू बनाएर बेच्नु पायौँ भने अहिले त पुरा डिमान्ड छ एउटै माउको, एउटा यो त ड्युरेक हिमसायरहरू त तपाईँको अहिले एउटा बच्चाको 45 दिनमा छुट्याएर सानो बच्चाको 5,000-6,000 बिक्छ भनिसकेपछि एउटा सुँगुरले त तपाईँको राम्रो प्रजातिको त 14-15 एउटै सुँगुरले ब्याउँछ। त्यो गर्दाखेरि त हामीले 2-3 मात्रै माउ पाल्नु सक्यौँ भने पनि आफ्नो गुजारा चाहिँ राम्रोसँगले चल्छ। त्यसले गर्दाखेरि यो व्यवसायमा पनि तपाईँ हामी युवाहरू लाग्नु सक्यौँ भने राम्रो हुन्छ भन्छु म चाहिँ आउने भावी पिँढीलाई।
2: हजुर, साह्रै राम्रो कुरा बताउनु भयो साइली भरि यहाँले।
0: हजुर हजुर, कतिवटा हामीलाई थाहा नभएको कुरा पनि बताइदिनु भयो यहाँले।
2: हो नि हो नि, अनि यहाँले भने जस्तै हामीले पनि सुँगुर पालन लगन लाएर गर्न सक्यो भने चाहिँ यहाँले भने जस्तै फाइदा चाहिँ रहेछ, नोक्सान चाहिँ छैन। अनि आज हाम्रो सभामा सिटोङ 2 मामरिङ निवासी विकास खवासजी आउनु भएर हामीलाई सुँगुर पालनमा यहाँको अनुभव सम्बन्धी जानकारी गराउनु भयो। अनि कुराकानी गर्दा गर्दै समय निकै भएकोले यहाँ विकासजीलाई चाहिँ हामी बिदा दिउँ न त। हवस् त विकासजी, नमस्ते।
1: हवस् त, फेरि पनि भेट्नेछौँ तपाईँहरूलाई पनि। यो कार्यक्रम बोलाउनु भएकोमा धन्यवाद दिँदछु।
0: हुन्छ।
2: अनि साइली बरी,
0: हजुर दाजु,
2: हामी चाहिँ एकछिन विश्राम गर्दै फेरि गीत सुनौ न।
0: हुन्छ हुन्छ, समय छ सभाको?
2: छ नि।
0: हुन्छ हुन्छ, छ भने सुनौ न त।

0: लौ त साइलीबारी, आज हामीले हाम्रो सभामा धेरै कुराकानी पनि गऱ्यौँ अनि बिचबिचमा यसरी गीतहरू पनि सुन्यौँ अनि यसरी गीतहरू सुन्दा सुन्दै कुराकानी गर्दा गर्दै आजलाई हाम्रो बिदाको समय भएकोले आज चाहिँ घरतिर लागौँ होला।
1: हुन्छ दाजु, लागौँ लागौँ।
0: लु जाउँ न त।
2: सुन्नुहोस् मौसमको कृषि विज्ञप्ति। आगामी 48 घण्टाभित्रमा सिक्किम अनि उत्तर बङ्गालको दार्जिलिङ, जलपाइगढी, कालेबुङ, अलिपुरद्वार, कुचबिहार जिल्लाको धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। आगामी 48 घण्टाभित्रमा उत्तर बङ्गालको जलपाइगढी, कुचबिहार, अलिपुरद्वार जिल्लाको केही स्थानमा 7-20 सेन्टिमिटरसम्मको अनि दार्जिलिङ र कालेबुङ जिल्लाको 1-2 स्थानमा 7-11 सेन्टिमिटरसम्मको भारी वर्षा हुन सक्ने सम्भावना रहेको नि मौसम विभागले जनाएको छ। मौसमको कृषि विज्ञप्ति पूरा भयो। एफएम 103.5 मेगाहर्जमा यो आकाशवाणीको खरसाङ केन्द्र हो। अबको केही बेरमा रिले गरेर सुनाउनेछौ आकाशवाणी गान्तोक केन्द्रको प्रादेशिक समाचार।

सिक्किम सरकारले सार्वजनिक सेवा वितरण पारिस्थितिक संरक्षण र प्राविधिक प्रगतिमा उदाहरणीय प्रदर्शनका लागि हालै नयाँ दिल्लीमा तीनवटा प्रतिष्ठित स्कच पुरस्कार जितेको छ। ई प्रशासन केन्द्र डीएसी गान्तोक र वन तथा पर्यावरण विभागले स्वर्ण पुरस्कार प्राप्त गरेका छन् भने सूचना प्रविधि विभागले डिजिटल नव प्रवर्तनका लागि शीर्ष सम्मान ल्याएको छ। पुरस्कारको औपचारिक वितरण शनिबार 20 जूनमा नयाँ दिल्लीको पीएचडी चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रीजमा भएको थियो। यो सम्मान विकसित भारतका लागि नियामक रूपरेखा भन्ने राष्ट्रिय विषयवस्तुमा केन्द्रित 108 स्कच शिखर सम्मेलनको क्रममा प्रदान गरिएको थियो। अन्तर्राष्ट्रिय योग दिवस 2026 को अवसरमा राज्यपाल ओम प्रकाश माथुरले सिक्किम सरकारका आयुष विभागका मन्त्री जीटी ढुंगेलको उपस्थितिमा सिक्किम सरकारद्वारा विकसित दुई विशेष योग आधारित जनस्वास्थ्य संसाधनहरू कार्यस्थलमा शारीरिक व मानसिक तनाव निवारणका लागि योग र क्यान्सर पीड़ित कल्याणका लागि योग शुरू गर्नुभएको छ। कार्यालय कल्याणका लागि योग लामो समयसम्म बसिरहनु अत्यधिक स्क्रीन एक्सपोजर खराब मुद्रा र कार्यस्थलको तनावको बढ़दो बोझलाई सम्बोधन गर्न तयार पारिएको हो जसले कार्यबलको स्वास्थ्य उत्पादकता र समग्र जीवनको गुणस्तरलाई बढ़दो रूपमा असर गर्छ। क्यान्सर पीड़ित कल्याणका लागि योग क्यान्सर उपचार भन्दा बाहिर जीवन बिताउने व्यक्तिहरूका लागि एक सहानुभूतिपूर्ण र सहयोगी कल्याण संसाधनको रूपमा विकसित गरिएको छ। व्यापक सार्वजनिक पहुँच सुनिश्चित गर्न र यी कल्याण अभ्यासहरू अपनाउन सहज बनाउन आयुष विभागले समर्पित भिडियो स्रोतहरू मार्फत दुवै प्रोटोकलहरू उपलब्ध गराएको छ। कैलाश मानसरोवर यात्रा 2026 को दोस्रो समूहले आज पूर्वी सिक्किमको नथुला सीमा पार गर्दै तिब्बतको पवित्र कैलाश पर्वत र मानसरोवर तालको यात्रा शुरू गर्यो। समूहमा दुई सम्पर्क अधिकारी एक मेडिकल अधिकृत र चार सहयोगी कर्मचारीहरू लगायत 44 यात्रीहरू छन्। यो समूहले भारतभरका तीर्थयात्रीहरूको प्रतिनिधित्व गर्दछ। दोस्रो समूहमा 15 राज्य र केन्द्रशासित प्रदेशका 30 पुरूष र 17 महिला सहित छनौट भएका 47 यात्रीहरू छन्। नथुला मार्ग हुँदै यो यात्रालाई 20 जूनमा सिक्किमका राज्यपाल ओम प्रकाश माथुरले औपचारिक रूपमा झण्डा देखाएर शुभारम्भ गर्नुभएको थियो। केन्द्रीय वस्त्र मन्त्री गिरिराज सिंहको अध्यक्षतामा वस्त्र मन्त्रालयले 23 र 24 जून 2026मा नयाँ दिल्लीमा दुई दिने राष्ट्रिय वस्त्र शिखर सम्मेलनको आयोजना गरेको थियो। सिक्किमको तीन सदस्यीय प्रतिनिधिमण्डलले विश्व बजारका लागि वस्त्र 2030सम्ममा 100 अर्ब अमेरिकी डलर निर्यात हासिल गर्ने रणनीति शीर्षकमा शिखर सम्मेलनमा भाग लिएको थियो। टोलीको नेतृत्व सिक्किम सरकारको वाणिज्य तथा उद्योग विभागकी सचिव कर्मा डी युत्सोले गर्नुभएको थियो। सत्रहरूमा भारतको कपड़ा निर्यात बढ़ाउनका लागि कार्ययोग्य सिफारिशहरू तयार पार्न उद्घाटन पूर्ण सत्र प्राविधिक सत्र र समूहगत ब्रेकआउट सत्रहरू समावेश थिए। टेक्स रैम्स योजना अन्तर्गत सिक्किम सरकारको वस्त्र मन्त्रालय र वाणिज्य तथा उद्योग विभागसँग पनि एक सम्झौता पत्रमा हस्ताक्षर गरिएको थियो। सोरेन जिल्लाले आजको दिनसम्म विशेष गहन संशोधन 2026 अन्तर्गत गणना फर्महरूको 99% डिजिटलाइजेशन पार गरिसकेको छ। जिल्ला निर्वाचन अधिकारी सोरेनले जिल्लाका चार विधानसभा निर्वाचन क्षेत्रहरूमा वितरण गरिएका कुल गणना फर्महरूमध्ये हालसम्म 62,276 फर्महरू डिजिटलाइज गरिएको जानकारी दिए। सिक्किम फुटबल संघको तत्वावधानमा सिक्किमको फुटसल संघले हिजो जीएमसी फुटसल एरिनामा फुटसल लीग 2026 को उद्घाटन समारोह आयोजना गर्यो। अर्को चरणका खेलहरू 28 जून आइतबार

लागि तय गरिएको छ जसमा बायुल एफसीले एसबीआई युनाइटेड एफसी सिक्किम र एएसडीईए ले टफीज एफसीको सामना गर्नेछ। प्रादेशिक समाचार पूरा भयो।

एफएम 103.5 मेगाहर्जमा यो आकाशवाणीको खरसाङ केन्द्र हो। सुन्नुहोस् आजका रहल अनि भोलि प्रसारण गर्ने कार्यक्रमको संक्षिप्त विवरण। अहिले 6:50 सुनाउनेछ यस केन्द्रको प्रादेशिक समाचार। 7 बजे कार्यक्रम लोकलहरीमा आद्यम लेप्चाको शर्मा लोकगीत, 7:15 विमान सिंहको शर्मा आधुनिक गीत कार्यक्रम सुरसङ्गममा, 7:45 भुटानी कार्यक्रम, 8 बजे युवा भनी, 8:30 चर्चा चौतारी कार्यक्रम प्रस्तुत गर्नेछौ। यसबाहेक आकाशवाणी दिल्ली केन्द्रको प्रसारण 9:15 स्पटलाइट, 9:30 कन्ट्री वाइड अनि राति 10 बजे विविध भारतीको आज कफनकार रिले गरेर सुनाउनेछौं।

भोलिको हाम्रो बिहानी सेवा आरम्भ हुनेछ एफएम 103.5 मेगाहर्जमा बिहान 6:25 सतीशमा सुनाउनेछ कार्यक्रम अर्चना, जसमा मुहरमको बारेमा अख्तर हुसेन अनि जियाउद्दिन सितको चर्चा सुनाउनेछ। विविध सूचना अनि जानकारी पाउनुहुनेछ बिहान 7:05 कार्यक्रम शुभ प्रभातमा। 7:15 अजनिस विश्व राईको स्वरमा भजन, 8:30 कथा सफलताको, 8:40 शोभा प्रधानको स्वरमा लोकगीत, 8:45 सन्दर्भ, 9:30 सन्देश प्रवाह, 10:02 हल्लो खरसाङ, 11:05 स्वरमाधुरी कार्यक्रममा विभिन्न कलाकारको स्वरमा आधुनिक गीत, 11:30 बङ्गला सङ्गीतको कार्यक्रममा लोपमुद्रा मित्रको स्वरमा बङ्गला गीत सुनाउनेछौँ। यसै गरी भोलि दिउँसो 12:05 सुनाउनेछ अनुरोध हिन्दी चलचित्रको कार्यक्रम तपाईँको अनुरोधमा, 12:30 पाश्चात्य सङ्गीतको कार्यक्रम मेलोडी टाइम, 1:02 तिब्बती कार्यक्रम, 3:20 विश्वमा हामी, 4:00 विभिन्न कलाकारको स्वरमा आधुनिक गीत, अनि 4:30 शैक्षिक कार्यक्रम शिक्षा ज्योति प्रस्तुत गर्नेछौँ।

श्रोताहरू, भोलि बेलुकी 5:05 प्रस्तुत गर्नेछौँ सैनिक दाजुभाइहरूको निम्ति कार्यक्रम जय जवान। 5:30 पाश्चात्य सङ्गीतको कार्यक्रम इभिनिङ मेलोडिज, 6:10 गाउँले सभा, 6:50 यस केन्द्रको प्रादेशिक समाचार, 7:00 कार्यक्रम लोकलहरीमा पारस घिमिरेको स्वरमा लोकगीत, 7:15 शर्मिला लकान्द्रीको स्वरमा आधुनिक गीत कार्यक्रम सुरसङ्गममा, 7:45 भुटानी कार्यक्रम, 8:00 युवावाणी, 8:30 चर्चा चौतारी कार्यक्रम प्रस्तुत गर्नेछौँ। यसबाहेक आकाशवाणी दिल्ली केन्द्रको प्रसारण 9:15 स्पटलाइट, 9:30 करेन्ट अफेयर्स अनि राति 10:00 विविध भारतीको आजका फनकार रिले गरेर सुनाउनेछौँ। श्रोताहरू, यी त थिए आजका रहल अनि भोलि प्रसारण गरिने कार्यक्रमको संक्षिप्त विवरण। सुन्नुहोस् मौसमको साधारण विज्ञप्ति। आगामी 48 घण्टाभित्रमा सिक्किम अनि उत्तर बङ्गालको दार्जिलिङ, जलपाइगढी, कालेबुङ, अलिपुरद्वार, कुचबिहार जिल्लाको धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। आगामी 48 घण्टाभित्रमा उत्तर बङ्गालको जलपाइगढी, कुचबिहार, अलिपुरद्वार जिल्लाको केही स्थानमा 7-20 सेन्टिमिटरसम्मको अनि दार्जिलिङ र कालेबुङ जिल्लाको 1-2 स्थानमा 7-11 सेन्टिमिटरसम्मको भारी वर्षा हुने सम्भावना रहेको पनि मौसम विभागले जनाएको छ। मौसमको साधारण विज्ञप्ति पूरा भयो।

0: यो आकाशवाणी खरसाङ हो। प्रादेशिक समाचार सीमा क्षेत्रीबाट सुन्नुहोस्। प्रथमा प्रमुख समाचार। संकटकालको सम्झनामा आज देशभरि संविधान हत्या दिवस पालन गरियो। मुख्यमन्त्री सुवेन्द्र अधिकारीले कोलकाताको तारातला क्षेत्रमा भएको दुर्घटनाका जिम्मेवारहरूलाई कार्यवाही गरिने बताउनु भएको छ। भारतको राष्ट्रिय महिला फुटबल टोलीलाई 7 वर्षपछि साफ महिला च्याम्पियनशीपको उपाधि जिताउने प्रशिक्षक क्रिस्पन छेत्रीलाई आज भव्य स्वागत जनाइएको छ। हिजो मध्यराती गएको पहिरोले बाधित राष्ट्रिय राजमार्ग 10 पुनः खुल्ला भएको छ र मौसम विभागले आगामी 30 जुनसम्म पश्चिम बंगाल तराई क्षेत्र र सिक्किममा भारी वर्षाको अनुमान गरेको छ। अब समाचार विस्तारमा। 25 जुन 1975 संकटकालको सम्झनामा आज संविधान हत्या दिवस मनाइयो, जसको उद्देश्य संविधान र लोकतान्त्रिक मूल्य मान्यताको संरक्षणको महत्वलाई उजागर गर्नु हो। यसैबीच राष्ट्रपति सीपी राधाकृष्णनले आपतकालको समयमा लोकतान्त्रिक मूल्यहरूको रक्षा गर्नेहरूप्रति सम्मान व्यक्त गर्नुभयो। सोसियल मीडिया सन्देशमा उपराष्ट्रपतिले आपतकाल भारतको इतिहासमा एक कठिन समय रहेको र संविधानका मूल्यहरूको कडा परीक्षण भएको बताउनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले आज आपतकालको समयमा लोकतान्त्रिक मूल्यहरूको रक्षा गर्न दृढ़ संकल्पित सबैलाई सम्मान व्यक्त गर्दै यसलाई भारतको इतिहासको सबैभन्दा कालो अध्यायको रूपमा वर्णन गर्नुभयो। सोसियल मीडिया पोस्ट गर्दै श्री मोदीले भन्नुभयो, संकटकाल संविधानमाथि प्रत्यक्ष आक्रमण थियो। प्रधानमन्त्रीले यस अवधिमा लोकतान्त्रिक जग बसालेका संस्थामाथि पनि आक्रमण भएको बताउनुभयो। गृहमन्त्री अमित शाहले आज आपतकालको विरूद्ध लड़ेका स्वतन्त्रता सेनानीहरू लाई श्रद्धांजलि दिनुभयो। सोशियल मीडिया पोस्टमा गृहमन्त्रीले 25 जुन 1975 भारतीय लोकतन्त्रको कालो अध्याय भएको उल्लेख गर्दै तत्कालीन सरकारले संविधान प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतालाई कमजोर पार्ने प्रयास गरेको बताउनुभयो। कताको तारातला क्षेत्रमा भएको दुर्घटनामा मृत्यु हुनेहरूको संख्या नपुगेको छ। 29 जनालाई अस्पताल ल्याइएको थियो, जसमध्ये 20 जनाको अझै उपचार भइरहेको छ। सुन्नुहोस् एक रिपोर्ट।
1: मुख्यमन्त्री शुभेन्दु अधिकारीले दुर्घटनाका जिम्मेवारहरूलाई कार्यवाही गरिने बताउनु भएको छ। उहाँले मृतकका परिवारलाई 10 लाख र घाइतेलाई 1 लाख रूपियाँ क्षतिपूर्ति दिने घोषणा गर्नुभयो। दुर्घटनास्थलमा राहत तथा उद्धार कार्य जारी रहेको उहाँले बताउनुभयो। यसैबीच घटनाको छानबिनका लागि विशेष अनुसन्धान टोली एसआईटी गठन गरिएको छ। यसको नेतृत्व कोलकाता पुलिसका अतिरिक्त पुलिस कमिश्नरले गरिरहेका छन्। पुलिसले सम्बन्धित भवनको स्वामित्व रहेको एजेन्सीको कार्यालयमा समेत छापा मारेको छ। यस घटनामा हालसम्म 5 जना पक्राउ परेका छन्। राहत र उद्धारका साथै दुर्घटनाको कारण बारे पनि अनुसन्धान भइरहेको छ। समाचार कक्षबाट मनीषा छेत्रीको रिपोर्ट।
0: राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति सीपी राधाकृष्णन र प्रधानमन्त्री नरेन्द्र मोदीले हिजो कोलकातामा गोदामको छत फत्कन्दा ज्यान गुमाएकोमा गहिरो दुःख व्यक्त गरेका छन्। सोसियल मीडिया सन्देश मार्फत राष्ट्रपतिले घटनालाई अत्यन्त दुःखद भन्दै मृतकका परिवारजनमा संवेदना प्रकट गर्नुभयो। यस्तै उपराष्ट्रपति राधाकृष्णनले घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिवारलाई 2 लाख र घाइतेहरूलाई 50,000 रूपियाँ क्षतिपूर्ति दिने घोषणा गर्नुभयो। यसको साथमा राज्य सरकार प्रभावितहरूलाई हर सम्भव सहयोग प्रदान गर्न निरन्तर काम गरिरहेको बताउनुभयो। राष्ट्रिय अनुसन्धान एजेन्सी एनआईएले मालदा जिल्लामा एक स्थानीय काँग्रेसका नेतालाई विरोध प्रदर्शन, हिंसा र मतदाता नामावलीको विशेष गहन समीक्षासँग सम्बन्धित न्यायिक अधिकारीहरूलाई अवैध रूपमा बन्धक बनाएको आरोपमा पक्राउ गरेको छ। क्रमकपा श्रमिक संगठन दार्जीलिङ तराई डुवर्स चिया कमान मजदूर युनियनले सोनादामा आजकै दिन सन् 1955 हत्या गरिएका चिया श्रमिकहरूको स्मरण गर्दै 72 शहीद दिवस पालन गरियो। क्रमकपा सोनादा जोनल कमिटीले आयोजन गरेको कार्यक्रममा श्रमिक नेताहरूको उपस्थिति थियो भने उनीहरूले हत्या गरिएको चिया श्रमिकहरूको स्मरण गरे।

0: रहोस आजकै दिन सन् 1955 मा मार्गेचोक चियाबारीमा तत्कालीन सरकारद्वारा गोली चलाइएर 6 जना चिया श्रमिकहरूको हत्या गरिएको थियो जसमा गर्भवती महिला मौली शोभा राइनी 14 वर्षे किशोर काले लिम्बु अमृतमाया कमिनी जीतमान तामाङ पदम बहादुर कामी र कान्छा सुनवारलाई निर्मम प्रकारले हत्या गरिएको थियो दार्जीलिङ चियाबारीको श्रमिक इतिहासमा यो दिनलाई आजसम्म पनि कसैले बिर्सन सकेका छैनन् यस्तै गरी इन्डियन गोर्खा जनशक्ति फ्रन्टका श्रमिक संगठन हिल तराई डुवर्स चियाबारी श्रमिक संघले पनि शहीदहरूको त्याग र बलिदानलाई स्मरण गरेका छन् समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ ताजा समाचार जान्नका लागि सोशल मीडिया ह्यान्डल एक्समा @AIRNews गर्छौं अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ यो आकाशवाणी खरसाङ हो भारतको राष्ट्रिय महिला फुटबल टोलीलाई 7 वर्षपछि साफ महिला च्याम्पियनशिपको उपाधि जिताउने पहाड़को गौरवशाली सुपुत्र एवं फुटबल प्रशिक्षक क्रिस्पन छेत्रीलाई आज बागडोगरा हवाई अड्डामा भव्य स्वागत जनाएका छन् उपाधि जिताएर पहिलो पटक घर फर्किएका राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक छेत्रीलाई युनाइटेड खरसाङ फुटबल क्लबको सदस्य र पदाधिकारीहरू केएफएका सदस्यहरू मार्टियल आर्ट एण्ड फिटनेस एकाडेमी खरसाङ बॉडी बिल्डिंग अनि फिटनेस एसोसिएशनका सदस्यहरू उपस्थित रहेर छेत्रीलाई भव्य स्वागत जनाएका छन् यसैबीच मुख्य प्रशिक्षक क्रिस्पन छेत्रीले आफूलाई देशको प्रतिनिधित्व गर्न पाउँदा गर्व लागेको बताउनुभयो
1: आई थिंक यो त हाम्रो सबैको लागि इन्डियाको लागि एउटा हामीले धेरै वर्ष पछि गरेको तर अब सबैले आफ्नो फुटबल डेभलप गरेर जाँदैछ हामी सायद अगाडि दुईवटा नजितेको कारण हामी ट्रान्जिसन फेजमा थियौँ होला हामीले प्लेयर्सहरू डेभलप गर्दै थियौँ अनि अहिले योपालि जुनियर प्लेयर्सहरूले भने उनीहरूले राम्रो पर्फर्म गर्यो नि तर त्यसैभन्दा बङ्गलादेशले पनि आफ्नो युथ डेभलपमेन्टको लागि धेरै प्लेयरहरू मिक्स गरेर राख्यो सो मिक्स म्याच टिमै थियो भन्नु पऱ्यो तर हाम्रो नानीहरूले राम्रो पर्फर्म गर्यो आई थिङ्क हाम्रो प्लेयरहरू एकदमै पोजिटिभ थियो किनभने उहाँहरूलाई हामीले लिग फेजमा पनि जितेको अनि फाइनल्समा पनि हामीले जित्यौँ सो मोरलेस टुर्नामेन्ट थ्रु आउट द म्याचेस हाम्रो टिम कन्ट्रोलमा थियो कि सुपेरियोरिटी चाहिँ देखायो अब मलाई इन्डियाले भर्खर चिन्यो भने हाम्रो युके चिफ क्लबले कर्स्याङले पार्कोले सधैँ नै चिनिराखेको नि हो अनि हामी के भन्न चाहन्छौँ अब तर मेन चाहिँ अब हाम्रो क्षेत्रलाई कसरी अगाडि बढाउने भनेर कुरा छ त्यसमा आउँदा अब पहिला सुरु नै इन्फ्रास्ट्रक्चर पाउँछ होपफुल्ली अब विथ न्यू गभर्मेन्ट हामीले यो इन्फ्रास्ट्रक्चरमा ध्यान दिएर हाम्रो लिगहरूको लागि स्पेसियली हाम्रो एज ग्रुपको नानीहरूलाई इन्करेज गर्न सक्छौँ होला
0: गोर्खा भारतीय जनजाति महासंघका अध्यक्ष एमएस राईको नेतृत्वमा उपाध्यक्ष सचेन राई दुमी सहसचिव उमेश मुखिया तथा महेन्द्र भुजेल सम्मिलित प्रतिनिधिमण्डलले दार्जीलिङका सांसद राजु विष्टलाई उहाँको कार्यालयमा शिष्टाचार भेटघाट गर्यो भेटका क्रममा हालै सम्पन्न विधानसभा निर्वाचनमा भारतीय जनता पार्टीको ऐतिहासिक विजयमा सांसद विष्टले निर्वाह गर्नुभएको महत्वपूर्ण भूमिकाको प्रशंसा गर्दै महासंघको तर्फबाट बधाई पत्र अर्पण गरियो हिजो राति गएको पहिरोले बाधित राष्ट्रिय राजमार्ग 10 खोलिएको छ राजमार्ग अन्तर्गत बाघपुल काली मन्दिर नजिक गएको पहिरो सफा गरी खोलिएको छ तर पनि दुवैतर्फ लामो लामो गाडीहरूको जामको कारण यातायात सुचारू हुन निकै समय लाग्ने अनुमान गरिएको छ गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन जीटीएका स्वतन्त्र सभासद सूरज लाईले आफ्नो पदबाट तत्काल प्रभाव लागू हुने गरी राजीनामा दिएका छन् आज उनले पश्चिम बंगालका राज्यपाललाई सम्बोधन गर्दै आफ्नो राजीनामा पत्र बुझाएका हुन् पश्चिम बंगालमा बिहिबार मौसमले परिवर्तन लिएको छ मौसम विभाग अनुसार राज्यको राजधानी कोलकाता सहित दक्षिण बंगालका उत्तर बंगालका धेरै जिल्लाहरूमा हल्कादेखि र मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको जनाएको छ विभाग अनुसार दक्षिण पश्चिम मनसून विस्तारै सक्रिय बन्दै गएकाले आगामी दिनमा राज्यका धेरै जिल्लाहरूमा वर्षाको गतिविधि बढ्न सक्ने अनुमान गरिएको छ यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ अब अन्तमा प्रमुख समाचार पुनः एकचोटि संकटकालको सम्झना आज देशभरि संविधान हत्या दिवस पालन गरियो मुख्यमन्त्री शुभेन्दु अधिकारीले कोलकाताको तारातला क्षेत्रमा भएको दुर्घटनाका जिम्मेवारहरूलाई कार्यवाही गरिने बताउनु भएको छ भारतको राष्ट्रिय महिला फुटबल टोलीलाई 7 वर्षपछि साफ महिला च्याम्पियनशिप

0: उपाधि जिताउने प्रशिक्षक क्रिस्पन छेत्रीलाई आज भव्य स्वागत गरिएको छ। हिजो राति मध्यराती गएको पहिरोले बाधित राष्ट्रिय राजमार्ग 10 पुनः खुल्ला भएको छ। आकाशवाणी खरसाङबाट प्रादेशिक समाचार पूरा भयो। अघिल्लो समाचार 7:50 प्रस्तुत गर्नेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: समाचारपछि पुनः एकपल्ट स्वागत जनाउँछौँ श्रोताहरूलाई। एफएम 103.5 मेगाहर्जको तरङ्गमा आकाशवाणीको खरसाङ केन्द्रबाट श्रोताहरूले हामीलाई एफएम 100.2 मेगाहर्ज आकाशवाणी दार्जिलिङ र न्युज अन एआईआर एपमा पनि सुन्न सक्नुहुनेछ। अहिले समय रातिको 7:00। अब प्रस्तुत गर्नेछौँ लोकलहरी कार्यक्रम। आजको लोकलहरी कार्यक्रममा यहाँहरूलाई सुनाउनेछौँ सौमित आद्यम लेप्चाको शर्मा।

के तपाईको दृष्टि धमिलो छ? यसलाई लापरवाही नगर्नुहोस्। सिलगढी ग्रेटर लायन्स आई हस्पिटलमा अनुभवी विशेषज्ञद्वारा आँखाको जाँच गरिन्छ। नियमित जाँच र जटिल शल्यक्रियाको निम्ति आज नै सम्पर्क गर्नुहोस्। सफासित देख्नलाई तपाईँको एक कदमले जीवनमा परिवर्तन ल्याउनेछ। ठेगाना: सेकेन्ड माइल विशाल सिनेमा हल पछाडि सिबुक रोड सिलगढी। सम्पर्क नम्बर 97333000090।

आद्यम लेप्चाको शर्मा लोकगीत कार्यक्रम लोकलहरीमा एफएम 103.5 मेगाहर्जमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। अब प्रस्तुत गर्नेछौँ सुरसङ्गम कार्यक्रम। आजको सुरसङ्गममा यहाँलाई सुनाउनेछौँ विनाम सिंहको शर्मा आधुनिक गीत। त श्रोताहरू सुन्नुहोस् विनाम सिंहलाई।

श्रोताहरूले अहिले सुनिरहनु भएको थियो विनाम सिंहको शर्मा आधुनिक गीत कार्यक्रम सुरसङ्गममा एफएम 103.5 मेगाहर्जमा यो आकाशवाणीको खरसाङ केन्द्र हो। अबको केही बेरमा आकाशवाणीको नेपाली समाचार अनि यसको लगत्तै पछि आकाशवाणी कलकत्ता केन्द्रको बंगला समाचार रिले गरी सुनाउनेछौं।

सुरुमा मुख्य समाचार। देशभर आज संविधान हत्या दिवस पालन। उपराष्ट्रपतिले आज राज्यसभाका नवनिर्वाचित र पुनः निर्वाचित सदस्यहरूलाई गराउनुभयो शपथ ग्रहण। ब्रिक्स ऊर्जा मन्त्रीहरूको बैठक हरियाणाको गुरूग्राममा भयो शुरू। अनि भेनेजुएलामा 7.2 र

0: 7.5 तीव्रताको लगातार भूकम्पले गर्दा आपतकालीन अवस्था घोषणा। अब समाचार विस्तारमा। आज संविधान हत्या दिवस मनाइन्दैछ। यस दिन 25 जुन 1975 भारतको संविधानलाई कुल्चिएपछि के भयो भन्ने कुराको सम्झना गराउनुका साथै आपतकालबाट पीड़ित प्रत्येक व्यक्तिलाई श्रद्धाञ्जली पनि अर्पण गरिन्छ। उपराष्ट्रपति सीपी राधाकृष्णन, प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले आज आपतकालको समयमा लोकतान्त्रिक मूल्य मान्यताको रक्षामा दृढतापूर्वक उभिएका सबैलाई श्रद्धाञ्जली अर्पण गर्नुभयो। प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल पोस्टमा आपतकाल संविधानमाथि प्रत्यक्ष आक्रमण भएको र यसले नागरिक स्वतन्त्रताको निलम्बन, अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउने र राजनीतिक नेता, पत्रकार र सामाजिक कार्यकर्ताहरूको गिरफ्तारी पनि देखेको बताउनुभयो। यसका साथै उहाँले पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीले लेखेका कविताका पंक्तिहरू पनि सुनाउनुभयो।
1: जब आपातकालको एक वर्ष हो गया तो अटल जीले एक कविता लिखी थी और उन्होंने उस समय की मनस्थिति का वर्णन अपनी कविता में किया है। झुलसाता जेठ मास शरद चांदनी उदार, झुलसाता जेठ मास शरद चांदनी उदार, सिसकी भरते सावन का अंतर्गत रीत गया, एक बरस बीत गया।
2: सीख चौ में सिमटा जग किंतु विकल प्राण विहग, धरती से अंबर तक बुझा मुक्ति गीत गया, एक बरस
0: राष्ट्रपति द्रौपदी मुर्मूले आज राष्ट्रपति भवनमा सैन्य इन्जिनियर सेवाका अधिकारी प्रशिक्षार्थीहरूसँग भेट गर्नुभयो। राष्ट्रपतिले सैनिक, नाविक र वायु योद्धाहरूले राष्ट्रको रक्षा गर्ने आफ्नो कर्तव्य प्रभावकारी र कुशलतापूर्वक पूरा गर्न सकुन् भन्ने कुरा सुनिश्चित गर्न सैन्य इन्जिनियर सेवाका अधिकारीहरूको सिप, समर्पण र कड़ा परिश्रम आधारभूत रहेको बताउनुभयो। उहाँले उनीहरूको प्रयासले बलियो र सुरक्षित भारतमा मात्र नभई स्वच्छ, हरियो र दिगो भारतमा पनि योगदान पुर्याउनु पर्छ भन्नुभयो। उपराष्ट्रपति तथा राज्यसभा अध्यक्ष सीपी राधाकृष्णनले आज संसद भवनमा राज्यसभाका नवनिर्वाचित र पुनः नवनिर्वाचित 10 सदस्यहरूलाई शपथ ग्रहण गराउनुभयो। सदस्यहरूमा तेलुगु देशम पार्टीका सना सतीश बाबु, विजय चिन्ता कायला र भाष्यम रामकृष्ण र जनसेना पार्टीका लिङ्गामनेनी रमेश रहेका छन्। सदस्यहरू सबै आन्ध्र प्रदेशका हुन्। राज्यसभा अध्यक्षले अरूणाचल प्रदेशबाट भाजपाका ताई तगक, ओडिसाबाट भाजपाका देवाशी सामन्त राय, तमिलनाडुबाट कंग्रेसका प्रवीण चक्रवर्ती र गुजरातबाट भाजपाका राजेश परमानन्द शुक्लालाई पनि शपथ ग्रहण गराउनुभयो। झारखण्ड मुक्ति मोर्चाका वैद्यनाथ राम र झारखण्डबाट निर्वाचित स्वतन्त्र सदस्य परिमल नाथवानीले पनि शपथ ग्रहण गर्नुभयो। वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले आज लन्डनमा भारत ग्लोबल फोरम युके इण्डिया हप्तालाई सम्बोधन गर्दै बेलायतसँगको स्वतन्त्र व्यापार सम्झौता भारतले अहिलेसम्म गरेको सबैभन्दा व्यापक सम्झौता भएको बताउनुभयो। उहाँले जुलाई 15 लागू हुने भारत बेलायत व्यापक आर्थिक तथा व्यापार सम्झौताको कार्यान्वयनको लागि दुवै देशको तयारीको समीक्षा गर्न 3 दिने भ्रमणमा बेलायत पुग्नु भएको हो। 2 दिने ब्रिक्स ऊर्जा मन्त्रीहरूको बैठक हरियाणाको गुरूग्राममा शुरू भएको छ। बैठकमा केन्द्रीय ऊर्जा मन्त्री मनोहर लाल खट्टरले आर्थिक वृद्धि, सामाजिक प्रगति र मानव विकासको लागि ऊर्जा महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले विकास र दिगो विकास लक्ष्यहरू प्राप्त गर्न किफायती, भरपर्दो र दिगो ऊर्जा आवश्यक रहेको र भविष्यका लागि तयार ऊर्जा क्षेत्र निर्माण गर्न भारतले आफ्नो नवीकरणीय ऊर्जा क्षमता, स्मार्ट ग्रिड पूर्वाधार र ऊर्जा भण्डारण प्रणालीहरू द्रुत गतिमा विस्तार गरिरहेको बताउनुभयो। ब्रिक्स ऊर्जा मन्त्रीहरूको बैठक भोलिसम्म जारी रहनेछ। छलफल ऊर्जा सुरक्षा र दिगोपन, ऊर्जा पहुँच र समानता र नव प्रवर्तन जस्ता क्षेत्रहरूमा सहयोगलाई सुदृढ पार्नमा केन्द्रित छ।
3: फ्यूचर एनर्जी सिस्टम्स मस्ट बैलेंस,
4: भविष्य की ऊर्जा प्रणालियों में स्थिरता और विश्वसनीयता के बीच संतुलन होना चाहिए। भारत ऊर्जा क्षेत्र की पूरी श्रृंखला में बड़े पैमाने पर निवेश कर रहा है। अब तक 6 करोड़ से अधिक स्मार्ट मीटर लगाए जा चुके हैं और आने वाले वर्षों में यह बदलाव और बड़े स्तर पर जारी रहेगा।
3: ट्रांसफॉर्मेशन विल कंटिन्यू एट स्केल।
0: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। नागरिक उड्डयन मन्त्री के राम मोहन नायडूले आज वाराणसी उत्तर प्रदेशको लाल बहादुर शास्त्री अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो इजी कनेक्ट उडानको उद्घाटन गर्नुभयो। दिल्ली हुँदै वाराणसीलाई विश्वसँग जोड्ने पहिलो हब

0: स्पोक उडानको उद्देश्य भारतको कुना कुनालाई विश्वसँग जोड्नु हो। मन्त्रीले यस अवसरमा नयाँ हब र स्पोक मोडलले नागरिकहरूको यात्रा गर्ने तरिकामा ठूलो परिवर्तनको लागि मार्ग प्रशस्त गर्दछ भनेर भन्नुभयो। विदेश मन्त्री डाक्टर एस जयशंकरले दक्षिण कोरियामा शान्ति र समृद्धिका लागि जेजु फोरम 2026लाई सम्बोधन गर्दै विश्वले सामाजिक सञ्जाल युगमा बढ्दो हतियारीकरण र उच्च जोखिमयुक्त राजनीति देखिरहेको बताउनुभयो। मन्त्रीले COVID-19, आतंकवादका कार्यहरू वा चरम जलवायु घटनाहरूको प्रभाव जस्ता चुनौतीहरूको सामना गर्न अन्तर्राष्ट्रिय सहयोग आवश्यक भएको र एक सहयोगी विश्व व्यवस्थालाई बढ़ावा दिन भारतको पुरानो दर्शन वसुधैव कुटुम्बकमलाई एक मार्गदर्शक सिद्धान्तको रूपमा लिन आग्रह गर्नुभयो।
1: The global south should be enabled.
2: वैश्विक दक्षिण को अधिक क्षमता और अधिक अवसर दिए जाने चाहिए। इससे वैश्विक विकास के नए अवसर पैदा होंगे और साझा प्रयासों से पूरी दुनिया को लाभ मिलेगा। हम केवल कुछ देशों पर नियमों और मानकों को बनाए रखने के लिए निर्भर नहीं रह सकते। दुनिया को अपने भविष्य पर अधिक नियंत्रण रखना होगा।
0: कोलकातामा तारातलार दुर्घटनामा मृत्यु हुनेको संख्या 9 पुगेको छ। घटनापछि 29 जनालाई अस्पताल ल्याएको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले आज राज्यसभाका घटनाका दोषीहरूलाई कानूनको कठघारामा ल्याउने बताउनुभयो। उहाँले दुर्घटनामा मृत्यु भएकाहरूका आफन्तलाई 10,00,000 रुपियाँ र घाइतेहरूलाई 1,00,000 रुपियाँ दिने घोषणा गर्नुभएको छ। यसका साथै प्रधानमन्त्री नरेन्द्र मोदीले पनि प्रत्येक मृतकका आफन्तलाई 2,00,000 रुपियाँ र घाइतेहरूलाई 50,000 रुपियाँको अनुग्रह भुक्तानीको घोषणा गर्नुभएको छ। यसैबीच घटनाको अनुसन्धान गर्न एसआईटी गठन गरिएको छ र हालसम्म 5 जनालाई पक्राउ गरिएको छ। भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेसले आज बिहान 7.2 र 7.5 तीव्रताको लगातार भूकम्प गएपछि देशमा आपतकालीन अवस्था घोषणा गर्नुभएको छ। शक्तिशाली भूकम्पको श्रृंखलामा 164 जनाको मृत्यु भएको र 971 भन्दा बढी घाइते भएका छन्। उपराष्ट्रपति सीपी राधाकृष्णन र प्रधानमन्त्री नरेन्द्र मोदीले भेनेजुएलामा आएको गम्भीर भूकम्पबाट भएको विनाशप्रति दुःख व्यक्त गर्नुभएको छ। फिफा विश्वकपमा समूह ई को खेलमा कुराकाउले आइवेरी कोस्टसँग खेल्नेछ भने अमेरिकाको पूर्वी रदरफोर्डमा इक्वेडरले जर्मनीसँग खेल्नेछ। दुवै खेल भारतीय समयअनुसार बिहान 1:30 बजे शुरू हुनेछ। पछि जापानले समूह एफ को खेलमा स्वीडेनसँग र टुनिसियाले नेदरल्याण्डसँग खेल्नेछ। दुवै खेल भारतीय समयअनुसार बिहान 4:30 बजे हुनेछ। यसअघि दक्षिण अफ्रिकाले आज बिहान दक्षिण कोरियामाथि 1-0 जित हासिल गर्दै पहिलो पटक नकआउट चरणमा प्रवेश गरेको छ। अन्त्यमा मुख्य समाचार पुनः एकपटक। देशभर आज संविधान हत्या दिवस पालन। उपराष्ट्रपतिले आज राज्यसभाका नवनिर्वाचित र पुनः निर्वाचित सदस्यहरूलाई गराउनुभयो शपथ ग्रहण। ब्रिक्स ऊर्जा मन्त्रीहरूको बैठक हरियाणाको गुरूग्राममा भयो शुरू अनि भेनेजुएलामा 7.2 र 7.5 तीव्रताको लगातार भूकम्पले गर्दा आपतकालीन अवस्था घोषणा। आकाशवाणीबाट समाचार पूरा भयो।

0: श्रोताहरूले अहिले सुन्नुभयो भुटानी गीत भुटानी कार्यक्रममा एफएम 103.5 मेघहजमा यो आकाशवाणीको खरसाङ केन्द्र हो। अब सुन्नुहुनेछ समाचार।
1: यो आकाशवाणी हो। अब अजित विश्वबाट सुन्नुहोस् समाचार। सुरुमा प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी 27 जुनदेखि 29 सेसेल्सको राजकीय भ्रमण गर्नुहुनेछ। वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले भारत र ब्रिटेनबीच भएको मुक्त व्यापार सम्झौता हालसम्म भारतद्वारा गरिएको सबैभन्दा व्यापक सम्झौताहरूमध्येमा एक रहेको बताउनुभयो। केन्द्रीय सडक परिवहन तथा राजमार्ग मन्त्री नितिन गडकरीले तेलङ्गाना, जम्मू कश्मीर र लद्दाखमा राष्ट्रिय राजमार्ग परियोजनाहरूको प्रगति, गुणवत्ता र देखरेखको समीक्षा गर्नुभयो। विनाशकारी भूकम्पको सङ्कटमा परेका भेनेजुएलाका जनताप्रति विश्वका नेताहरूले एकजुटता जनाएका छन् र आइसिसी महिला टी ट्वेन्टी विश्वकप क्रिकेटमा भारत र

0: बङ्गलादेश बीच म्याच सुरु भएको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी 27 जुनदेखि 29 जुनसम्म सेसेल्सको राजकीय भ्रमण गर्नुहुनेछ। भ्रमणका क्रममा उहाँ सेसेल्सको राष्ट्रिय दिवसको स्वर्ण महोत्सवमा प्रमुख अतिथिका रूपमा सहभागी रहनुहुनेछ। प्रधानमन्त्रीको सेसेल्सको यो दोस्रो भ्रमण हो। यसअघि उहाँले 2015 सेसेल्सको भ्रमण गर्नुभएको थियो। विदेश मन्त्रालयका अनुसार उक्त समारोहमा भारतीय सेनाको एक दल र भारतीय नौसेनाका दुई युद्धपोत पनि सहभागी हुनेछन्। प्रधानमन्त्रीले सेसेल्सको राष्ट्रिय सभालाई पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ। भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले सेसेल्सका राष्ट्रपति डाक्टर प्याट्रिक हर्मेनीसँग द्विपक्षीय वार्ता गर्नुहुनेछ। दुई नेताले आपसी सहयोगका विविध क्षेत्रलाई समीक्षा गर्नुका साथै क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दाहरूमा पनि विचार आदान प्रदान गर्ने कार्यक्रम रहेको विदेश मन्त्रालयले जनाएको छ। वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले भन्नुभयो, भारत र ब्रिटेनबीच भएको मुक्त व्यापार सम्झौता हालसम्म भारतद्वारा गरिएको सबैभन्दा व्यापक सम्झौताहरू मध्येमा एक हो। लन्डनमा इन्डिया ग्लोबल फोरमको युके इन्डिया विक कार्यक्रममा श्री गोयलले भन्नुभयो, यस सम्झौताद्वारा दुवै देशहरूलाई मिल्ने आर्थिक लाभहरूको सम्भावना अपार रहेको छ। श्री गोयल 3 दिनको ब्रिटेन यात्रामा हुनुहुन्छ। यस अवधि उहाँ 15 जुलाईदेखि लागू हुने भारत ब्रिटेन व्यापक आर्थिक तथा व्यापार सम्झौताको तयारी समीक्षा गरिरहनु भएको छ। उहाँले दुवै देशहरूको उद्योग जगतलाई यस अवसरको लाभ उठाउने र व्यापारलाई नयाँ उचाइसम्म लानको लागि महत्वाकांक्षी लक्ष्य तय गर्न आह्वान गर्नुभयो। उहाँले भन्नुभयो, यस सम्झौताले दुवै देशबीच लगभग 48 अरब पाउन्डको वार्षिक व्यापारलाई अझ प्रोत्साहन मिल्नेछ। केन्द्रीय मन्त्रीले भन्नुभयो, भारत र ब्रिटेनले रक्षा तथा महत्वपूर्ण खनिज जस्ता क्षेत्रहरूमा पनि सहयोग बढाइरहेको छ। केन्द्रीय सडक परिवहन तथा राजमार्ग मन्त्री नितिन गडकरीले तेलङ्गाना, जम्मू कश्मीर र लद्दाखमा राष्ट्रिय राजमार्ग परियोजनाहरूको प्रगति, गुणवत्ता र देखरेखको समीक्षा गर्नुभयो। यस परियोजनामा तेलङ्गानाको लगभग 4,931 किलोमिटर, जम्मू कश्मीरको 2,035 किलोमिटर र लद्दाखको 804 किलोमिटर राष्ट्रिय राजमार्ग सामेल रहेको छ। नयाँ दिल्लीमा समीक्षा बैठक अवधि श्री गडकरीले अधिकारीहरू र निर्माण एजेन्सीहरूलाई निगरानी व्यवस्था मजबुत गर्न साथै सबै कार्यहरू समयमा नै गर्ने निर्देश दिनुभयो। उहाँले राजमार्गहरूको मजबुती, यात्रीहरूको उन्नत सुविधा र लामो समयसम्म उत्कृष्ट प्रदर्शन सुनिश्चित गर्नको लागि आधुनिक निर्माण तकनिक तथा उन्नत कार्यप्रणालीहरू अपनाउने कुरामा जोड दिनुभयो। अल्पसंख्यक कार्य मन्त्री किरण रिजिजूले आज दक्षिण गोवामा आयोजित एक विशेष जनसम्पर्क कार्यक्रम अवधि राष्ट्रिय अल्पसंख्यक विकास एवं वित्त निगम एनएमडिएफसीका लाभार्थीहरूसित बातचित गर्नुभयो। सभालाई सम्बोधित गर्नुहुँदै श्री रिजिजूले अल्पसंख्यक समुदायको कल्याण र सशक्तिकरणप्रति अल्पसंख्यक मामिला मन्त्रालयको प्रतिबद्धता दोहोऱ्याउनुभयो। उहाँले भन्नुभयो, एनएमडिएफसीको कार्यक्रम कौशल विकास, उद्यमिता र वित्तीय समावेशनलाई प्रोत्साहन दिनको लागि बनाइएको हो, जसमा युवाहरू र महिलाहरूलाई विशेष ध्यान दिएको छ। केन्द्रीय मन्त्रीले गोवाको आर्थिक स्थितिमाथि भन्नुभयो, राज्यप्रति व्यक्ति आय अधिक छ, जसको मुख्य कारण पर्यटन, आतिथ्य, मत्स्यपालन र पूर्वमा खनन गतिविधिहरू रहेको छ। श्री रिजिजूले अल्पसंख्यक कल्याणको लागि आवन्टित धनराशिको पर्याप्त उपयोग हुन नसकेकोमा चिन्ता व्यक्त गर्नुभयो। उहाँले महिला साथै युवाहरूमा उद्यमितालाई प्रोत्साहित गर्नको लागि अधिक प्रभावी पहलहरूको आवश्यकतामाथि जोड दिनुभयो। 25 जुन 1975 सङ्कटकालको सम्झनामा आज संविधान हत्या दिवस मनाइयो, जसको उद्देश्य संविधान र लोकतान्त्रिक मूल्य मान्यताको संरक्षणको महत्त्वलाई उजागर गर्नु हो। यसैबीच उपराष्ट्रपति सिपी राधाकृष्णनले आपतकालको समयमा लोकतान्त्रिक मूल्यहरूको रक्षा गर्नेहरूप्रति सम्मान व्यक्त गर्नुभयो। सोसियल मिडिया सन्देशमा उपराष्ट्रपतिले आपतकाल भारतको इतिहासमा एक कठिन समय रहेको र संविधानका मूल्यहरूको कडा परीक्षण भएको बताउनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले आज आपतकालको समयमा लोकतान्त्रिक मूल्यहरूको रक्षा गर्न दृढ संकल्पित सबैलाई सम्मान व्यक्त गर्दै यसलाई भारतको इतिहासको सबैभन्दा कालो अध्यायको रूपमा वर्णन गर्नुभयो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। दिल्लीको मुख्यमन्त्री रेखा गुप्ताले भन्नुभयो, राजधानीको 75 CM3 स्कुलहरूलाई आधुनिक र छात्र केन्द्रित सुविधाहरूबाट सुसज्जित गरिनेछ। यसको लागि व्यय वित्ती समिति AFC लगभग 265 करोड रुपियाँको प्रस्तावलाई मञ्जुरी दिएको छ।
1: श्रीमती गुप्ता ने कहा कि इस पहल के अंतर्गत स्कूलों में आधुनिक प्रवेश द्वार, स्मार्ट आधारभूत ढांचा, पेयजल, स्वच्छता

0: सुविधाएं और खेल मैदानों का विकास पर विशेष बल दिया जाएगा। इसके अलावा विद्यार्थियों की सुरक्षा के लिए सीसीटीवी निगरानी, अग्नि सुरक्षा व्यवस्था और कंप्यूटर लैब तथा मल्टीपर्पज हॉल का उन्नयन भी किया जाएगा। साथ ही विशेष आवश्यकता वाले बच्चों के लिए रैंप, टेक्सटाइल पाथ और अन्य दिव्यांगजन अनुकूल सुविधाएं भी विकसित की जाएंगी, ताकि सभी विद्यार्थियों को समान अवसर और बेहतर शैक्षणिक वातावरण मिल सके। मुख्यमंत्री ने कहा कि इस परियोजना का उद्देश्य केवल विद्यालयों भवनों की मरम्मत कराना नहीं, बल्कि विद्यार्थियों को सुरक्षित, स्वच्छ, समावेशी और प्रेरणादायक शिक्षण वातावरण उपलब्ध कराना है। परियोजना के सभी कार्य अगले वर्ष के अंत तक पूरा करने का लक्ष्य निर्धारित किया गया है। आरजू के साथ प्रादेशिक समाचार के लिए सकलेन।
1: दिल्लीका उपराज्यपाल तरणजीत सिंह सन्धुले आज पूर्वी दिल्लीको सञ्जय तालको भ्रमण गर्नुभयो र त्यहाँ भइरहेको कामको समीक्षा गर्नुभयो। सामाजिक सञ्जाल पोस्टमा श्री सन्धुले भन्नुभयो, दिल्ली विकास प्राधिकरणका अधिकारीहरूले उहाँलाई 52 एकर जलाशय र वरपरको 165 एकर संरक्षित वन क्षेत्रको पुनरुत्थानको लागि तयार पारिएको कार्ययोजनाहरूको बारेमा जानकारी गराए। उहाँले भन्नुभयो, सञ्जय ताललाई सफा, दिगो र सबै मौसममा मनोरञ्जन गन्तव्यको रूपमा विकास गर्न धेरै महत्त्वपूर्ण पहलहरू गरिन्छ। उपराज्यपालले दिल्ली जल बोर्डद्वारा सञ्चालित पाइपलाइनको तत्काल मर्मत गर्न पनि निर्देशन दिनुभयो। नयाँ दिल्ली नगरपालिका परिषद एनडिएमसीले आज राष्ट्रिय राजधानीमा गोल्फ लिङ्क कोलोनीलाई अनुपम कोलोनी घोषणा गरेको छ। मिडियासितको बातचितमा एनएमडिसीका अध्यक्ष केशव चन्द्रले भन्नुभयो, यो एनएमडिसीको 9 अनुपम कोलोनी हो।
2: ये नवी कॉलोनी है जो हमें अनुपम कॉलोनी में की उपाधि देने में हमें अत्यंत गर्व महसूस हो रहा है। नवी कॉलोनी में पहली कॉलोनी जिसने अपना काम सामने रख दिया है कि और किसी को कोई बताने की आवश्यकता नहीं है। जो कंपोस्ट है वहाँ पे ऑलरेडी बन रहा है और यहाँ का एक तिनका भी बाहर नहीं जाता है। यहाँ पे इतना भी कूड़ा निकलता है वो या तो कंपोस्ट होता है या फिर उसको सेग्रीगेट करके ये जो सामने वाले बिन देख रहे हैं इन सबों में जाता है, जिसको फिर से रिसाइकिल किया जाता है।
1: उत्तर प्रदेशमा बागवानी क्षेत्रलाई प्रवर्धन गर्न केन्द्रीय कृषि, किसान कल्याण तथा ग्रामीण विकास मन्त्री शिवराज सिंह चौहानले आज लखनऊमा क्लिन प्लान्ट सेन्टर स्थापना गर्ने घोषणा गर्नुभएको छ। यो केन्द्रले किसानहरूलाई उच्च गुणस्तर र रोगमुक्त बिरुवा सामग्री प्रदान गर्नेछ। विश्वका नेताहरूले भेनेजुएलाका जनताप्रति एकजुटता जनाएका छन् र विनाशकारी भूकम्पपछि सहयोगको आश्वासन दिएका छन्। यस भूकम्पमा 164 जनाको मृत्यु भएको छ भने 971 भन्दा बढी घाइते भएका छन्। यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदीले भेनेजुएलामा गएको विनाशकारी भूकम्पप्रति गहिरो दुःख व्यक्त गर्नुभयो। एक सोसियल मिडिया पोस्टमा प्रधानमन्त्रीले भेनेजुएलाको सरकार र जनताप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाको समर्थन व्यक्त गर्दै अमेरिकी सरकारी निकायलाई तत्काल कार्यका लागि तयार रहन र आवश्यकता अनुसार सहयोग उपलब्ध गराउन निर्देशन दिएको बताउनुभयो। आईसीसी महिला टी20 विश्वकप क्रिकेटको समूह ए अन्तर्गत भारत र बङ्गलादेश बीच म्याच सुरु भएको छ। यसैबीच टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको बङ्गलादेशले समाचार तयारीसम्म 9 ओभरमा 2 विकेट गुमाउँदै 59 रन बनाएको छ। समूह एकको 3 खेलमा हरमनप्रीत कौरको कप्तानीमा रहेको भारत दोस्रो स्थानमा छ भने बङ्गलादेश 4 स्थानमा रहेको छ। यो समाचार युट्युबमा @AIR खरसाङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी 27 जुनदेखि 29 जुनसम्म सेसेल्सको राजकीय भ्रमण गर्नुहुनेछ। वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले भारत र ब्रिटेनबीच भएको मुक्त व्यापार सम्झौता हालसम्म भारतद्वारा गरिएको सबैभन्दा व्यापक सम्झौताहरूमध्येमा एक रहेको बताउनुभयो। केन्द्रीय सडक परिवहन तथा राजमार्ग मन्त्री नितिन गडकरीले तेलङ्गाना, जम्मू कश्मीर र लद्दाखमा राष्ट्रिय राजमार्ग परियोजनाहरूको प्रगति, गुणवत्ता र देखरेखको समीक्षा गर्नुभयो र आईसीसी महिला टी20 विश्वकप क्रिकेटमा भारत र बङ्गलादेश बीच म्याच सुरु भएको छ। इसका साथ ही आकाशवाणीबाट समाचार पूरा भयो।
3: समाचारपछि पुनः एकपल्ट स्वागत जनाउँछौं श्रोताहरूलाई। एफएम 103.5 मेगाहर्जमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौं। अब प्रस्तुत गरिरहेका छौं हाम्रा युवा श्रोताहरूको निम्ति कार्यक्रम युवा वाणी।

पूर्ण संग कार्यक्रम युवावाणी में यहाँहरुलाई स्वागत छ। हामी यस्तो समयमा बाँचिरहेका छौं जहाँ संसार पहिले भन्दा धेरै जोडिएको छ। हजारौं किलोमिटर टाढा बसेको मानिसहरूसँग केही सेकेन्डमै कुरा गर्न सकिन्छ। एउटा मेसेजको दूरी मेटाउन सक्छ, एउटा नोटिफिकेसनले मुस्कान ल्याउन सक्छ। तर विडम्बना के छ भने प्रविधिले दूरी घटाउँदै लगेको यो युगमा मानिसहरू बीचको भावनात्मक दूरी भने झन् बढ्दै गएको छ। आजकल धेरै सम्बन्धहरू शब्दले होइन नोटिफिकेसनले मापन हुन थालेका छन्। कसले कति छिटो रिप्लाई गर्यो, कसले स्टोरी हेऱ्यो, कसले अनलाइन भएर पनि मेसेज गरेन, कसले सिन गरेर छोड्यो, यी सबै कुराहरूले हाम्रो मनमा अनगन्ती प्रश्नहरू जन्माउन थालेका छन्। सायद तपाईँले पनि कुनै बेला त्यो अनुभव गर्नुभएको होला। एउटा मेसेज पठाउनु भयो, मनभरि उत्साह थियो, सायद उत्तरको प्रतीक्षा पनि थियो। केही समयपछि हेर्नुभयो, मेसेज सिन भइसकेको थियो तर रिप्लाई थिएन। त्यसपछि सुरु हुन्छ एउटा अनौठो यात्रा। मोबाइलको स्क्रिन उस्तै हुन्छ, मेसेज उस्तै हुन्छ, तर मनभित्र सयौँ प्रश्नहरू दौडिन थाल्छन्। मैले केही गलत भने कि, ऊ रिसाएको हो कि, ऊ बदलिएको हो कि, अब म उसको प्राथमिकता छैन कि। रोचक कुरा के छ भने धेरैचोटि हामीलाई मेसेजको उत्तर नआएकोले भन्दा पनि त्यो मौनताको अर्थ थाहा नभएकोले धेरै पीडा हुन्छ। किनकि मानव मनले अनिश्चितता सहन सक्दैन र डिजिटल युगले हामीलाई एउटा नयाँ प्रकारको पीडा दिएको छ, सिन भएको तर उत्तर नआएको सम्बन्धको पीडा। आजको हाम्रो विषय केवल मोबाइलको एउटा फिचरको बारेमा होइन, यो हाम्रो भावना, अपेक्षा, आत्मसम्मान र सम्बन्धहरूको गहिरो मनोविज्ञानको विषय हो। किन एउटा सिनले मन अशान्त बनाउँछ, किन एउटा रिप्लाईको प्रतीक्षा कहिलेकाहीँ रातभरि जागा राख्न सक्छ, किन हामी कसैको एउटा सानो उत्तरलाई यति धेरै महत्त्व दिन्छौँ। यिनै प्रश्नहरूको उत्तर खोज्ने प्रयास गर्दै आज हामी कुरा गर्दैछौँ सिन गरेर रिप्लाई नगर्नुको मनोविज्ञान। आउनुहोस् आज केही समयका लागि मोबाइलको स्क्रिनभन्दा पर गएर मानव मनको स्क्रिन पढ्ने प्रयास गरौँ। आजको डिजिटल युगमा एउटा शब्द छ जसले हजारौँ सम्बन्धको अर्थ बदलिदिएको छ, सिन। केवल चार अक्षरको शब्द, तर कहिलेकाहीँ यही शब्दले एउटा मानिसको पुरा दिन बिगारिदिन्छ, एउटा सम्बन्धमाथि प्रश्न उठाइदिन्छ र एउटा मनभित्र सयौँ अनुत्तरित प्रश्नहरू जन्माइदिन्छ। मेसेज पठाएपछि हामी सबैले कुनै न कुनै बेला त्यो क्षण अनुभव गरेका छौँ। फोन खोलेर हेऱ्यो, मेसेज सिन भयो तर रिप्लाई आएन। एक मिनट बित्छ, पाँच मिनट बित्छ, एक घन्टा बित्छ अनि मनले आफ्नै कथा बनाउन थाल्छ। सायद ऊ रिसाएको छ, सायद म अब उसको प्राथमिकतामा छैन, सायद उसलाई मसँग कुरा गर्न मन छैन, सायद म नै बढी महत्त्व दिइरहेको थिएँ। र यहीँबाट सुरु हुन्छ एउटा अदृश्य मनोवैज्ञानिक यात्रा। वास्तवमा सिन भएर रिप्लाई नआउनुको पीडा मेसेजको होइन, अनिश्चितताको पीडा हो। मानिसलाई हो भन्दा धेरैचोटि थाहा छैनले दुखाउँछ। यदि कसैले सिधै भनिदियो म कुरा गर्न चाहन्न, हामीलाई दुःख त लाग्छ तर कम्तीमा उत्तर त पाउँछौँ। तर जब कसैले केही पनि भन्दैन त्यहाँ हाम्रो दिमागले आफै कथा लेख्न थाल्छ र धेरैजसो समय त्यो कथा वास्तविकताभन्दा धेरै नकारात्मक हुन्छ। मनोविज्ञानले भन्छ मानिसको दिमाग खाली ठाउँहरू भर्न मन पराउँछ। जब जानकारी अधुरो हुन्छ हामी अनुमान गर्न थाल्छौँ अनि दुर्भाग्यवश हामी प्रायः सबैभन्दा खराब सम्भावना कल्पना गर्छौँ। सायद ऊ व्यस्त थियो, सायद उसको दिन खराब गइरहेको थियो, सायद उसलाई के रिप्लाई गर्ने थाहा थिएन, तर हाम्रो मनले सिधै निष्कर्ष निकाल्छ ऊ बदलियो। रोचक कुरा के छ भने सिन भएर रिप्लाई नआएको पीडा प्रायः मेसेजभन्दा सम्बन्धसँग जोडिएको हुन्छ। यदि कुनै अपरिचितले रिप्लाई गरेन भने हामी वास्ता गर्दैनौँ, तर जसलाई हामी महत्त्व दिन्छौँ उसको एउटा सिनले पनि मन भारी हुन्छ, किनभने हामी रिप्लाई खोजिरहेका हुँदैनौँ, हामी त महत्त्व खोजिरहेका हुन्छौँ। हामी जान्न चाहिरहेका हुन्छौँ कि म अझै पनि तिम्रो जीवनमा त्यति नै महत्त्वपूर्ण छु। यही कारणले डिजिटल दुनियाँमा एउटा सिन कहिलेकाहीँ शब्दभन्दा ठुलो सन्देश बन्छ। तर यहाँ एउटा अर्को सत्य पनि छ, हरेक सिन पछाडि

व्यवस्था नै लुकेको हुँदैन। कहिलेकाहीँ मानिसहरू थाकेका हुन्छन्, कहिलेकाहीँ उनीहरू आफैसँग सङ्घर्ष गरिरहेका हुन्छन्, कहिलेकाहीँ उनीहरूसँग शब्द हुँदैनन्। हामीले बाहिरबाट देखेको सिनको पछाडि एउटा नदेखिएको युद्ध पनि हुनसक्छ, किनकि हरेक मौनता घमण्ड हुँदैन, हरेक दूरी व्यवस्था हुँदैन, हरेक ढिलो रिप्लाई प्रेमको कमी हुँदैन। तर फेरि केही मौनताहरू सन्देश पनि हुन्छन्। कहिलेकाहीँ मानिसहरू शब्दले होइन, अनुपस्थितिले बिदाई दिन्छन्। कहिलेकाहीँ उनीहरू गुड बाई भन्दैनन्, उनीहरू केवल रिप्लाई गर्न छोड्छन्। र सबैभन्दा गाह्रो बिदाई त्यही हुन्छ जहाँ अन्तिम कुराकानी कहिले भयो भन्ने थाहा हुन्छ, तर अन्तिम सम्बन्ध कहिले सकियो भन्ने थाहा हुँदैन। सायद त्यसैले आजको पुस्ता सिनबाट त्यति धेरै प्रभावित छ, किनकि हामी संवादको युगमा बाँचिरहेका छौँ, तर स्पष्टताको अभावमा। हामी दिनभरि अनलाइन छौँ, तर भावनात्मक रूपमा कहिलेकाहीँ पहिलेभन्दा धेरै टाढा छौँ। हामीसँग हजारौँ च्याट छन्, तर केही अनुत्तरित मेसेजहरूले अझै रातभरि सोच्न बाध्य बनाउँछन्। सिन भएर रिप्लाई नआउनुको मनोविज्ञान केवल मोबाइलको कुरा होइन, यो मानव मनको कुरा हो, यो स्वीकार गरिन चाहने चाहनाको कुरा हो, यो महत्त्वपूर्ण महसुस गर्न चाहने चाहनाको कुरा हो, यो कसैको प्राथमिकतामा रहन चाहने चाहनाको कुरा हो। र सायद जीवनले हामीलाई बिस्तारै एउटा कुरा सिकाउँछ, हरेक सिनको अर्थ व्यवस्था हुँदैन र हरेक रिप्लाईको अर्थ माया पनि हुँदैन, किनकि वास्तविक सम्बन्धहरू केवल मेसेजको गतिले मापन हुँदैन, तिनीहरू विश्वासले मापन हुन्छन्, सम्झनाले मापन हुन्छन् र कठिन समयमा पनि साथ रहने उपस्थितिले मापन हुन्छन्। तर यति भने सत्य हो, कहिलेकाहीँ एउटा सिन केवल एउटा नोटिफिकेसन हुँदैन, त्यो कसैको प्रतीक्षा हुन्छ, कसैको आशा हुन्छ, कसैको प्रश्न हुन्छ, र कहिलेकाहीँ त्यो एउटा नबोलिएको कथा पनि हुन्छ। र सायद सबैभन्दा धेरै पीडा त्यति बेला हुन्छ जब हामीलाई थाहा हुन्छ कि उनीसँग रिप्लाई गर्ने समय थियो तर इच्छा थिएन, किनकि व्यवस्था र व्यस्तता बीच ठुलो फरक छ। व्यस्त मान्छे ढिलो रिप्लाई गर्छ, व्यवस्था गर्ने मान्छेले रिप्लाई गर्नै बिर्सिन्छ, र मनले यो फरक चिन्न धेरै समय लगाउँदैन। कहिलेकाहीँ हामी आफैलाई झुटो आश्वासन दिइरहेका हुन्छौँ, ऊ व्यस्त होला, ऊ ठिक नभएको होला, ऊ पछि बोल्ला, तर दिनहरू हप्ता बन्छन्, हप्ताहरू महिना बन्छन्, अनि एक दिन हामीले स्वीकार्नै पर्ने हुन्छ। सबै मौनताहरू अस्थायी हुँदैनन्, केही मौनताहरू अन्तिम निर्णय हुन्छन्, अनि यही ठाउँमा आएर धेरै मानिसहरू भित्रभित्रै टुट्न थाल्छन्, किनकि उनीहरूलाई रिप्लाई नआएकोले दुःख लागेको हुँदैन, उनीहरूलाई दुःख लागेको हुन्छ किनकि उनीहरूले आफ्नो महत्त्व गुमाएको महसुस गरेका हुन्छन्। हामी सबैको मनमा एउटा अदृश्य चाहना हुन्छ, कसैको लागि विशेष बनिरहन, कसैले हाम्रो सन्देश देखेर मुस्कुराओस्, कसैले हाम्रो नाम देखेर समय निकालोस्, कसैले हाम्रो उपस्थितिलाई सामान्य नठानोस्। तर जब त्यो हुन छोड्छ, हामी केवल एउटा रिप्लाई होइन, आफ्नो मूल्य खोज्न थाल्छौँ, अनि त्यही धेरै मानिसहरूले गल्ती गर्छन्। उनीहरू आफ्नो मूल्य अरूको रिप्लाई टाइममा खोज्न थाल्छन्। कसैले छिटो रिप्लाई गर्यो भने आफू महत्त्वपूर्ण ठान्छन्, कसैले ढिलो रिप्लाई गर्यो भने आफूलाई कम महत्त्व दिन थाल्छन्। तर सत्य के हो भने तपाईँको मूल्य कसैको नोटिफिकेसन लिस्टले तय गर्दैन, तपाईँको मूल्य कसैले कति छिटो रिप्लाई गर्छ भन्ने कुराले निर्धारण गर्दैन, किनकि कहिलेकाहीँ मानिसहरूले तपाईँलाई गुमाउँछन् तर तपाईँ आफैलाई गुमाउन थाल्नुहुन्छ, अनि त्यो झन् ठुलो क्षति हो। जीवनमा केही क्षण यस्ता आउँछन् जहाँ हामीले रिप्लाईको प्रतीक्षा छोड्नुपर्छ, कुनै मेसेजको होइन, आफ्नो शान्तिको लागि, किनकि हरेक ढोका ढकढकाएर खोलिँदैन, केही ढोकाहरू बन्द भएको स्वीकार्नुपर्छ, केही कुराकानीहरू अधुरा रहन्छन्, केही प्रश्नहरू अनुत्तरित रहन्छन्, र केही मानिसहरू हाम्रो जीवनको अध्याय बन्छन्, पुस्तक होइन।

सायद परिपक्वता भनेको यही हो, कसैले रिप्लाई नगर्दा आफ्नो आत्मसम्मान नहराउनु, कसैले बेवास्ता गर्दा आफ्नो अस्तित्वमाथि प्रश्न नगर्नु र कसैले टाढा जाँदा आफूलाई दोष नदिनु, किनकि सबै सम्बन्धहरू बचाउन सकिँदैन, सबै मानिसहरू रोकिन्न, सबै कुराकानीहरू अन्त्यसम्म पुग्दैनन्। तर त्यसको अर्थ तपाईँ प्रेम गर्न लायक हुनुहुन्न भन्ने होइन। बरु कहिलेकाहीँ मानिसहरू हाम्रो जीवनबाट जानु हामी पर्याप्त नभएकोले होइन, उनीहरूको यात्रा फरक भएकोले हुन्छ। अनि एक दिन त्यही सिनको प्रतीक्षा गर्दै बिताएका रातहरू सम्झदा हामी आफैलाई सोध्नेछौँ, म किन यति धेरै दुःखी भएको थिएँ। र त्यसपछि महसुस हुनेछ हामी रिप्लाईको लागि रोएका थिएनौँ, हामी त त्यो व्यक्तिको लागि रोएका थियौँ जसलाई हामीले आफ्नो मनको विशेष ठाउँ दिएका थियौँ। किनकि सिनले सम्बन्ध तोड्दैन, तर सिनले धेरै पटक सम्बन्धको वास्तविक अवस्था देखाइदिन्छ। र कहिलेकाहीँ सबैभन्दा ठुलो उत्तर रिप्लाईमा होइन, मौनतामै लुकेको हुन्छ। तर जीवनको सबैभन्दा रोचक कुरा के हो भने, जुन मौनताले एक समय हामीलाई रुवाउँथ्यो, समय बित्दै जाँदा त्यही मौनताले हामीलाई धेरै कुरा सिकाउँछ। कुनै बेला एउटा सिनले दिनभरि मन अशान्त हुन्थ्यो, बारम्बार मोबाइल खोलिन्थ्यो, नोटिफिकेसन आएको छ कि छैन भनेर जाँचिन्थ्यो, तर बिस्तारै हामीले बुझ्न थाल्छौँ आफ्नो शान्ति कसैको रिप्लाईमा राख्नु भनेको आफ्नो खुसीको चाबी अरूलाई जिम्मा दिनु जस्तै रहेछ। मानिसहरू बदलिन्छन्, प्राथमिकताहरू बदलिन्छन्, परिस्थिति बदलिन्छन्। हिजो जसले दिनभरि कुरा गर्थ्यो आज उसँग समय नहुन सक्छ, हिजो जसले सानो मौनता पनि सहन सक्दैनथ्यो आज ऊ आफै मौन हुन सक्छ। यो सधैँ धोका होइन,

सधैँ व्यवस्था पनि होइन। कहिलेकाहीँ जीवनले मानिसहरूलाई यति धेरै व्यस्त बनाइदिन्छन् कि उनीहरू आफ्नै मनसँग कुरा गर्न पनि भ्याउँदैनन्। तर यसको अर्को पक्ष पनि छ, कहिलेकाहीँ हामी कसैलाई यति धेरै महत्त्व दिन्छौँ कि हाम्रो दिनको मुड नै उसको एउटा रिप्लाईमा निर्भर हुन थाल्छ। ऊ बोल्यो भने दिन राम्रो, ऊ चुप लाग्यो भने दिन नराम्रो, ऊ अनलाइन आयो भने मन खुसी, ऊ सिन गरेर गयो भने मन भारी। अनि बिस्तारै हामी आफ्नै भावनाको नियन्त्रण अरूको हातमा सुम्पिन थाल्छौँ। सायद त्यसैले परिपक्व प्रेम र अपरिपक्व अपेक्षा बीच फरक हुन्छ। अपरिपक्व अपेक्षाले भन्छ तिमीले सधैँ मेरो म्यासेजको रिप्लाई गर्नुपर्छ, तर परिपक्व प्रेमले भन्छ तिमी व्यस्त भए पनि म हाम्रो सम्बन्धमाथि विश्वास गर्छु। किनकि विश्वास त्यहाँ सुरु हुन्छ जहाँ हरेक मौनताको अर्थ व्यवस्था लगाउन छोडिन्छ। तर सत्य यो पनि हो कि सबै मौनताहरू विश्वासको योग्य हुँदैनन्। केही मौनताहरूले वास्तवमै सम्बन्धको अन्त्य घोषणा गरिरहेका हुन्छन्। केही मानिसहरू स्पष्ट रूपमा जान सक्दैनन्, उनीहरू म अब तिमीसँग कुरा गर्न चाहन्न भन्न सक्दैनन्। त्यसैले उनीहरू बिस्तारै हराउन थाल्छन्। रिप्लाई छोटो हुँदै जान्छ, कुराकानी कम हुँदै जान्छ, अनि एक दिन केवल सिन बाँकी रहन्छ। यही मौन विदाई सबैभन्दा पीडादायी हुन्छ, किनकि त्यहाँ अन्तिम शब्द हुँदैन, केवल अन्तिम प्रतीक्षा हुन्छ। हरेक बिहानी उसको मिठो म्यासेजबाट सुरु हुन्थ्यो, आउनै छाड्यो म्यासेज। सायद उसको सहरमा घामै उदाएन। हरेक दिन उसको पल पलको खबर आउने गर्थ्यो, आउनै छाड्यो खबर। सायद उसको सहरमा पलहरू नै भएन। हरेक रात उसको र मेरो फोनमा कुराकानी हुने गर्थ्यो, फोन उठ्नै छाड्यो। सायद उसको सहरमा फोन नै गएन। त्यो सहर नै बदलिएको हो कि उसको मन बदलिएको हो थाहै भएन। र मानिसहरूलाई अन्त्यभन्दा धेरै प्रतीक्षाले थकाउँछ। एउटा ढोका बन्द भएको थाहा पाउनु दुःखद हुन्छ, तर ढोका खुल्छ कि खुल्दैन भन्ने अन्यलमा बस्नु झन् गाह्रो हुन्छ। सिन गरेर रिप्लाई नगर्नुको सबैभन्दा ठुलो मनोविज्ञान पनि यही हो। यसले मानिसलाई निश्चित पीडा दिँदैन, यसले मानिसलाई अनिश्चिततामा छोडिदिन्छ, अनि अनिश्चितता धेरैचोटि पीडाभन्दा पनि भारी हुन्छ। एक समयपछि भने जीवनले अर्को पाठ सिकाउँछ, सबै प्रश्नहरूको उत्तर खोजिरहन आवश्यक हुँदैन, सबै मौनताको अर्थ बुझ्नै पर्छ भन्ने पनि हुँदैन। केही मानिसहरू किन बदलिए, किन टाढिए, किन रिप्लाई गर्न छोडे भन्ने कुरा सायद हामीले कहिले थाहा पाउँदैनौँ। तर उत्तर नपाउँदैमा यात्रा रोकिन्न, जीवन अगाडि बढिरहन्छ। अनि एक दिन हामी त्यही पुरानो च्याट खोल्छौँ, त्यही सिन भएको म्यासेज हेर्छौँ, तर यसपटक मन दुख्दैन, किनकि समयले हामीलाई एउटा गहिरो कुरा सिकाइसकेको हुन्छ। कसैले हाम्रो सन्देशलाई व्यवस्था गर्न सक्छ, तर त्यसले हाम्रो मूल्य घटाउँदैन। कसैले हामीलाई प्राथमिकतामा नराख्न सक्छ, तर त्यसले हामीलाई कम महत्त्वपूर्ण बनाउँदैन। त्यति बेला हामी बुझ्छौँ, प्रेम मागेर पाइँदैन, ध्यान मागेर पाइँदैन। उपस्थितिको मूल्य सम्झाइरहनु पर्छ भने त्यो उपस्थितिको अर्थ नै हराइसकेको हुन्छ। वास्तविक सम्बन्धहरूमा प्रतीक्षाभन्दा बढी निश्चितता हुन्छ, शङ्काभन्दा बढी विश्वास हुन्छ, र सिनभन्दा बढी संवाद हुन्छ। सायद त्यसैले अन्तत सिन गरेर रिप्लाई नगर्नुको कथा मोबाइलको स्क्रिनमा सुरु भए जस्तो देखिए पनि वास्तवमा यो आत्मसम्मान, अपेक्षा, प्रेम र मानवीय मनोविज्ञानको कथा हो। यो कसैले म्यासेजको जवाफ दिएन भन्ने कथा मात्र होइन, यो हामी किन कसैको जवाफको यति धेरै प्रतीक्षा गर्छौँ भन्ने कथा हो। र जब हामी यसको उत्तर भेट्छौँ, तब हामीले केवल अरूलाई मात्र बुझेका हुँदैनौँ, हामीले आफूलाई पनि अलिकति बढी बुझ्न थालेका हुन्छौँ। प्रिय श्रोता मित्रहरू, आजको यो यात्रामा हामीले एउटा सानो शब्दको ठुलो प्रभावको बारेमा कुरा गर्यौँ। सिन देख्नमा सामान्य, तर धेरै मानिसहरूको लागि यो केवल एउटा स्ट्याटस होइन, यो भावना हो, कसैको प्रतीक्षा हो, कसैको आशा हो, कसैको प्रश्न हो, र कहिलेकाहीँ कसैको नबोलिएको पीडा पनि हो। हामी सबैले जीवनमा कुनै न कुनै बेला कसैको रिप्लाईको प्रतीक्षा गरेका छौँ। कसैले तुरन्तै जवाफ दिएर हाम्रो दिन सुन्दर बनाएको छ, र कसैले मौन बसेर हामीलाई धेरै कुरा सोच्न बाध्य बनाएको छ। तर आजको विषयको सबैभन्दा गहिरो सन्देश सायद यही हो, हरेक सिनको अर्थ व्यवस्था हुँदैन, र हरेक रिप्लाईको अर्थ माया पनि हुँदैन। किनकि सम्बन्धहरू केवल शब्दले चल्दैनन्, उनीहरू विश्वासले चल्छन्, उपस्थितिले

त्यसरी नै कसैले तपाईँलाई महत्त्व नदिँदैमा तपाईँ कम महत्त्वपूर्ण हुनुहुन्न। जीवनकै एउटा सुन्दर सत्य यही हो, सही मानिसहरूले तपाईँको उपस्थितिलाई प्रश्न बनाउँदैनन्। उनीहरूले तपाईँलाई प्रतीक्षामा राखेर आफ्नो महत्त्व प्रमाणित गर्न खोज्दैनन्। उनीहरू संवाद गर्छन्, समय निकाल्छन् र तपाईँलाई अनुमान होइन निश्चितता दिन्छन्। अन्त्यमा यदि कसैले तपाईँको सन्देश सिन गरेर छोडेको छ भने त्यसलाई आफ्नो मूल्यको मापन नबनाउनुहोस्, किनकि जीवनमा सबैभन्दा महत्त्वपूर्ण नोटिफिकेसन मोबाइलमा होइन आफ्नो मनभित्र आउँछ। जुन दिन तपाईँले आफूलाई पर्याप्त ठान्न सिक्नुहुन्छ त्यो दिन कुनै सिनले तपाईँको शान्ति चोर्न सक्दैन। यही भावनाका साथ आजको कार्यक्रमबाट बिदा चाहन्छु। फेरि अर्को नयाँ विषय, नयाँ अनुभूति र नयाँ यात्रासँग भेटौँला। पुरनसँग कार्यक्रम युवावाणी सुन्नुहुनेहरू सम्पूर्णबाट अब बिदा मागेर जाने समय पनि भइसकेको छ। त्यसर्थ कार्यक्रम प्रस्तुता योजना मोहरा लगायत म सञ्चालक पुरनलाई दिनुहोस् बिदा। नमस्ते।

एफएम 103.5 मेगाहर्जमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। श्रोताहरू, अब प्रस्तुत गर्नेछौँ प्रादेशिक सङ्गीतको कार्यक्रम। आजको यस कार्यक्रममा यहाँहरूलाई सुनाउनेछौँ रामेश्वर पाठक अनि साथीहरूको शर्मा आसामी गीत। त श्रोताहरू, सुन्नुहोस् आसामी गीत।

समझे समझे। अज समझे।

0: किसी के,
1: क्या करना है देखे?
0: अरे हो रहना किसी के,

103.5 मेगाहर्जमा यो आकाशवाणीको खरसाङ केन्द्र हो। अहिले समय रातिको 10:30 भयो। अब यसका साथै समाप्त हुन्छ आजको हाम्रो अधिवेशन। एफएम 103.5 मेगाहर्जमा भोलि बिहान 6:25 हाम्रो बिहानी सेवा लिएर उपस्थित हुने नै छौँ। तबसम्मलाई सम्पूर्ण प्राविधिक मित्रहरूको साथमा मलाई पनि बिदा दिनुहोस्। नमस्ते, शुभरात्रि।